0: दिनुभएको उहाँको सचिवालयले जनाएको छ। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सिरिङ्गामा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले अस्पताल सञ्चालनमा आएसँगै छत्रकोट तथा आसपासका पालिकाका नागरिक सामान्य उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनु भएको छ। पालिकाको स्वास्थ्य आधारभूत शाखा प्रमुख श्याम सुन्दर पोखरेलले अस्पताल सञ्चालनमा आएपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रयोगशाला र नियमित ओपीडी लगायतका आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित रूपमा सञ्चालन हुने बताउनु भएको छ। उहाँले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थालाई नागरिकको पहिलो रोजाई बनाइने लक्ष्यका साथ सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम भइरहेको बताउनुभयो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा रहेका विभिन्न दूध डेयरीहरूको अनुगमन गरेको छ। नगरपालिकाले बुधबार नगरका 16 डेयरीको अनुगमन गरी प्रयोगशाला परीक्षणका लागि दूधको नमूना खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो।
1: हामी तिलोत्तमा नगरपालिकाबाट दूधको स्याम्पल कलेक्सनको लागि चाहिँ हामी हिँडेका थियौँ र विशेष गरेर तिलोत्तमा नगरवासीले प्रयोग गर्ने दूधको अवस्था के छ भन्ने हिसाबले नै हामीले सिम्बोलिक चाहिँ कलेक्सन गरेका हौँ र यो ल्याबमा हामी पठाउँछौँ र ल्याबको रिपोर्ट आइसकेपछि त्यसपछि हामी अब कसरी जाने, के गर्ने भन्ने विषयमा हामीले एउटा योजना बनाएर अगाडि बढ्छौँ।
0: अनुगमनका क्रममा दूधको गुणस्तर, डेयरीको सरसफाई र अन्य व्यवस्थापनका विषयमा विशेष ख्याल गरिएको प्रशासकीय अधिकृत मुक्तिराम खनालले बताउनुभयो। अनुगमनका क्रममा उपभोक्ता र व्यवसायहरूले बजार अनुगमनलाई नगरपालिकाले आफ्नो नियमित कार्यसूचीमा राख्नुपर्नेमा जोड़ दिनुभयो।
2: नगरपालिकाले एउटा यहाँ तिलोत्तमाका जनता अथवा बासिन्दाले शुद्ध दूध पिउनुपर्छ भन्ने हेतुले जुन दूधमा डेयरीहरूमा अनुगमन गर्ने क्रममा हामीलाई पनि तिलोत्तमा व्यापार संघलाई बोलाएर सँगै लिएर हिँड्यो। त्यसमा नगरपालिकालाई धन्यवाद दिनुपर्छ र हामी पनि हामी निजी क्षेत्रबाट पनि हामीले हाम्रा नागरिकहरू अथवा हाम्रा हरूले शुद्ध पिउने शुद्ध दूध खानुपर्छ पार्नुपर्छ भन्ने हाम्रो पनि उद्देश्य हो।
0: नगरका व्यावसायिक संघ संगठनका प्रतिनिधिहरूले पनि नगरपालिकाले एक दुई विषयमा मात्र नभई सबै क्षेत्रमा उपभोक्ताको हित हुने गरी बजार अनुगमन गर्नुपर्ने बताउँदै त्यसमा आफूहरूले आवश्यक सहयोग गर्ने जनाएका छन्।
3: अनुगमन टोलीले यसरी दूधको अनुगमन गर्दै गर्दाखेरि के याद आयो भने हरेक ठाउँका दूध डेयरीमा अनुगमन थालियोस्, दूधमा मात्रै होइन हरेक क्षेत्रमा, मेडिसिन क्षेत्रमा होस् या किराना क्षेत्रमा सबैमा अनुगमन भयो भने चाहिँ केही सुधार हुन्छ कि।
0: अनुगमन टोलीमा तिलोत्तमाका पशु विकास प्राविधिक राजु कुमार, वरिष्ठ प्रशासक सहायक मीना अर्याल, वरिष्ठ प्रशासन सहायक शुभा खनाल, वरिष्ठ पत्रकार यमलाल भूषाल, बिन्दु भट्टराई, नगर प्रहरी प्रकाश चौधरी, सूरज केसी, अरूण बस्याल लगायत रहेका थिए। दूधको प्रयोगशाला परीक्षणको नतिजा आएपछि दूधको गुणस्तरको बारेमा जानकारी गराइने नगरपालिकाले जनाएको छ। अनुगमन गर्न पुग्दा व्यवसायी अत्तालिएको पाइएको भन्दै नगरपालिकाले व्यवसायलाई नतिलिन र गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँगको मिलिमत गरी करिब 2,19,34,000 बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा 8 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार गरेको विज्ञप्ति अनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बेलबिजक सफ्टवेयरमा प्रविष्ट गराउने, मौजदात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका 2072 अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष 2077-78 को प्रतिवेदनले समेत उक्त अनियमितता औल्याएको आयोगले जनाएको छ। पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश गइरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 8 मालारानी लेप्लिङका यमबहादुर खत्रीले भने आफ्नै गाउँमा कृषि फर्म चलाएर रेतिँदै गएको पहाड़ी क्षेत्रमा पनि व्यावसायिक कृषिको सम्भावना बढ़ाएका छन्। सहकर्मी बीपी गौतमको रिपोर्ट।
4: पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश पुगिरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 8 मालारानी लिप्लिङका एम बहादुर खत्रीले भने आफ्नै थाथलोमा बसेर व्यावसायिक कृषि फार्म चलाउनु भएको छ। उहाँको सालिमे मालिका सीतागे कृषि फार्ममा अहिले किबी र सीतागे च्याउको व्यावसायिक खेती भइरहेको छ। आफ्नै गाउँलाई कर्मथलो बनाउनु भएका खत्रीले रित्तिँदै गएको पहाड़ी क्षेत्रमा पनि व्यावसायिक कृषिको सम्भावना छ भन्ने देखाउनु भएको छ। चार वर्ष अघि शुरू गरिएको किबी खेतीलाई विस्तार गर्दै खत्रीले हाल 15 रोपनीमा 200 बोट किबी हुर्काइरहनु भएको छ।
5: मैले यो किबी खेती 4 वर्ष भयो गर्न थालेको, मुसिकोट 8 मालारानी लिप्लिङमा। यहाँ गोल्डन जातको 100 बोट छ, यो परीक्षणको रूपमा लगाएको, अहिले 4 वर्ष भयो, राम्रो फल हो। त्यसपछि हाम्रो यो हाइट भन्दाखेरि 1600 मिटर हाइटमा छ जग्गा, र 1600 मिटर हाइटमा एकदम राम्रो फल्दो रहेछ गोल्डन किवी। यो भदौमा पाक्छ र 100 बोट छ अहिलेलाई यो गोल्डन। अर्को हरियो हेवाड जातको 100 बोट छ, 200 बोट लाग्छ मैले।
4: फार्ममा गोल्डन जातका 200 र हेवाड जातका 200 बोट किवी हुर्किरहेका छन्। किवीले उत्पादन दिन समेत थालिसकेका छन्। उत्पादन र बजारको सम्भावनालाई मध्यनजर गर्दै गोल्डन जातलाई प्राथमिकतामा राखी आगामी दिनमा किबीका बोटको संख्या 500 पुर्याउने लक्ष्य उहाँले लिनुभएको छ। लक्ष्य अनुसार किबी विस्तार भएमा वार्षिक करिब 200 टन उत्पादन गर्न सकिने उहाँको विश्वास छ। भदौ महिनामा पाक्ने किबी समुद्री सतहबाट करिब 1600 मिटर उचाइमा उत्कृष्ट हुने उहाँको अनुभव छ।
5: 12 महिना फल्ने जापानी प्रविधिबाट उत्पादित सीताकी च्याउ छ। 12 महिना जतिखेर चाहिए नि उत्पादन गर्न सकिन्छ। त्यो पनि अहिले मसिन 500 मुढा छ। अब अहिले बढाएर त्यसलाई पनि व्यवस्थित गर्दै लाँदैछु। अरू मौरी भइहाल्यो अलिअलि, नत्र व्यवसाय रूपमा सीताकी च्याउ र किबी हो।
4: किबीसँगै खत्रीले 500 मुढा सीताके च्याउको व्यावसायिक उत्पादन गरिरहनु भएको छ भने महुरी पालनलाई पनि फर्मको अभिन्न अङ्ग बनाउनु भएको छ। नयाँ सम्भावनाको खोजीमा उहाँले भारतको जम्मू कश्मीरबाट विभिन्न फलफूलका बिरुवा ल्याई पहाड़ी हावापानीमा तिनको अनुकूलता अध्ययन गरिरहनु भएको छ। खत्रीको अनुभवले पहाड़मा आधुनिक र व्यावसायिक फलफूल खेतीबाट सम्मानजनक आमदानी लिन सकिने सन्देश दिएको छ।
5: गाउँमा त्यतिकै बसेर के हेर्ने, त्यसपछि हाम्रो ठाउँमा के छ, हाम्रो हावापानीमा केले के गर्दा उपयुक्त हुन्छ भन्दाखेरि मैले यसो सर्च गर्दाखेरि बुझ्दाखेरि युट्युबमा हेर्दाखेरि किवीलाई र सीताको च्याउलाई राम्रो माने, त्यसपछि त्यतैतिर गरेर अब यसलाई व्यवसाय रूपमै अगाडि जाम भनेर अब गाउँमै बस्ने तरिकाले यहाँ सेटल गराएर बस्छ। यहाँ हुने सम्भावना भएका फलफुलहरू धेरै छन्, स्टोन फ्रुटहरू, नास्पातीहरू यहाँ प्रशस्त हुन्छ। अब राम्रो तरिकाले तालिमहरू गरेर ऊ गरेर यहीँ पनि गर्न सके, नेपालका मार्केटहरूमा यहीँ हामीले पहाड़बाट फलफुल उत्पादन गरेर मार्केटहरूमा पुर्याउन देशभरि पुर्याइयो भने अब विदेशबाट आउने फलफुलहरूलाई रोक्न सकिन्छ र देशको पैसा पनि देशमै राख्न सकिन्छ।
4: रित्तिँदै गएका पहाड़मा खत्रीको यो प्रयास कृषि व्यवसाय मात्र होइन स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने प्रेरणादायी उदाहरण समेत बनेको छ।
0: यो रेडियो सामग्रीपछि अब खबर विस्तारमा। अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ। सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्म काम तीव्र गतिमा अघि बढ़ाइएको छ। सेवा सुचारू भएपछि जिल्लाको 100 भन्दा बढ़ी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलिसिस सेवा प्राप्त गर्नेछन्। अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार डायलिसिस सेवाका लागि अत्यावश्यक पानी शुद्धकरण प्रणाली धारो जडानको काम शुरू भइसकेको छ। उहाँका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्ड अनुसार पाँचवटा डायलिसिस मेसिन संचालनमा ल्याइनेछ। यता लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। स्थानीय तहका पदाधिकारी र सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै शेयर बजार 30 अंक घटेको छ। अघिल्लो दिन 24 अंक बढ़ेकोमा बुधबार 30 अंक घटेसँगै नेप्से परिसूचक 26.21 अर्थात 2621 अंकमा कायम भएको छ। कारोबार रकम भने बढ़ेको छ। अघिल्लो दिन 4.40 अर्ब कारोबार भएकोमा बुधबार 4.82 अर्ब कारोबार भएको हो। हिजो दिनभरको बजार रातो रह्यो। 25 कम्पनीको मूल्य बढ़दा 247 घटेको थियो भने 5 स्थिर रहेको छ। कर्तव्य ज्यान मुद्दामा 8 जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन्। सामाजिक सञ्जालहरूमा समेत भाइरल बनेका बुटोलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहारको घटनामा संलग्न बुटोल 11 बुद्धनगर बस्ने आचे नामले परिचित 29 सुमित गुरूङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटोलले सार्वजनिक गरेको हो। असार 17 गते बिहान करिब 3 समयमा सो घटना भएको थियो। उक्त घटनामा स्थानीय दुई युवाहरू गम्भीर घाइते भएको रूपन्देही प्रहरी प्रमुख जनक शाहीले जानकारी दिनुभयो। गुरूङलाई प्रहरीले दाङबाट पक्राउ गरेको हो। यसैगरी प्रहरीले रूपन्देहीका अन्य दुई छुट्टाछुट्टै गम्भीर अपराधमा संलग्न थप 8 पनि पक्राउ गरी सार्वजनिक गरेको छ। असार 16 गते दिउँसो तिलोत्तमा 3 शान्तिचोकबाट बाइकबाटै सुनको सिक्री छुटेर फरार 3 भारतीय नागरिक र चोरीको सुन किन्ने 1 व्यवसायीलाई प्रहरीले समातेको छ। सीसीटीभी फुटेजका आधारमा घटनामा प्रयोग गरिएको मोटरसाइकलको नम्बर उनीहरू समातेका हुन्। यस्तै प्रहरीले भारतबाट मोटरसाइकल चोरी गरी नेपाल ल्याई नेपाली नम्बर प्लेट र नक्कली ब्लू बुक बनाई बिक्री गर्ने अर्को एउटा गिरोहलाई समेत सामानसहित नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियम, नर्वे इंग्ल्याण्ड तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्। क्वार्टर फाइनलको पहिलो खेल फ्रान्स र मोरक्को बीच नेपाली समयअनुसार बिहिबार मध्यराति 2:15 हुनेछ। हाल खबरको अन्त्यमा छौं। सक्नु अघि अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षक पुनः एकपटक। मनसुनी वायु सक्रिय, रूपन्देही लगायतका विभिन्न क्षेत्रहरूमा आज र भोलि वर्षाको सम्भावना। प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच पहिलो पटक औपचारिक भेटवार्ता। लगानी मैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता। मिशन 16 अर्बका लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। तिलोत्तमा नगरका विभिन्न दूध डेयरीको अनुगमन। मुसीकोट नगरपालिका 8 मालारानी लिपलिङका यमबहादुर खत्री व्यवसाय कृषि खेतीमा मग्न, सुन्यौ रिपोर्ट। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा शुरू हुँदै विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरू प्रहरीबाट पक्राउ। मौद्रिक नीतिपछिको शेयर बजारमा 30 अंकको गिरावट। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। पहिलो क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भेट्दै। बिहान 5:40 हालखबर सकियो। अब यहाँहरूले काठमाडौँको सीआईएन साझा खबर सुन्न सक्नुहुन्छ। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।

0: सत्ता ओझेलमा गत जेठ 17 गते संसदमा भएको घम्साघम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
1: बागलुङमा एचआईभी संक्रमण बढ़दो, बीपी राजमार्ग पुननिर्माणको काम तीव्र बन्दै, प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्रमा उत्साह।
0: इरानसँगको युद्ध विराम सम्झौता सकिएको, अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेप्रास्त्र उत्पादन गर्न अनुमति दिइने।
1: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफपीआईको प्रारम्भिक अनुसन्धानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कूलिङ प्रणाली जडानको प्रसंग।
0: अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर मेन रोडको सड़क पेटीमा मिस्टिङ स्टीम वा वाटर फगिङ कूलिङ सिस्टम जडान गरिएको छ। पानीको पाइपमा साना लोजल जडान गरी त्यस मार्फत पानीलाई अत्यधिक सानो कणका रूपमा हावामा छर्ने प्रणाली विराटनगर महानगर र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको हो। यसरी निस्किने पानीका कण हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकाले सड़क पेटीमा हिँड्नेलाई शीतल प्रदान हुनेछ। प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जल जला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सड़कको दुवैतर्फ पेटीमा जडान गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभई पैदल यात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षालय तथा बढ़ी भीड़भाड़ हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सक्ने बताउनु भएको छ। यो प्रविधि 10 लाख रूपियाँ लगानीमा जडान गरिएको हो। यसले 3 डिग्रीसम्म तापक्रम घटाउनुका साथै सड़कमा उड्ने धूलो कम गर्ने पनि बताइएको छ।
1: प्रतिनिधि सभामा जेठ 17 गते भएको घम्साघम्सी घटनाबारे गठन गरिएको जाँचबुक समितिले आफ्नो प्रतिवेदन सभामुख डोल प्रसाद अर्याललाई बुझाएको छ। समितिले संसद बैठकका क्रममा भएका गतिविधिको अध्ययन गरी आगामी दिनमा संसदलाई थप व्यवस्थित र मर्यादित बनाउन सुझाव समेत दिएको छ। प्रतिवेदन अनुसार घटनाका क्रममा ठूलो भौतिक क्षति भएको देखिएको छैन, तर संसदको मर्यादा विपरीत भएका केही गतिविधिको विवरण भने समेटिएको छ। बैठकका क्रममा डेस्कमाथि चढ़ेका तथा सभाकक्षभित्र भिडियो संवाद गरेका केही सांसदहरूको गतिविधि भिडियोका आधारमा उल्लेख गरिएको छ। समितिले प्रतिनिधि सभा नियमावली अनुसार सांसदलाई सचेत गराउने वा आवश्यक कार्यवाही गर्ने अधिकार सभामुखमै निहित रहेको उल्लेख गरेको छ। त्यसैले सम्बन्धित सांसदमाथि के गर्ने भन्ने निर्णय सभामुखले नै लिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनमा नेपाल प्रहरीले घटनापछि तयार पारेको मुचुल्काका विवरण पनि समावेश गरिएको छ। त्यसमा माइक खसालिएको, कुर्सी सारिएको घटनाको विवरणमा उल्लेख रहेको छ।
0: यता अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीचमा विधान व्यवस्थापन समितिले एकै दिन 4 विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णार्थ पेश गरी पारित गरेर प्रतिवेदन सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणीकरण गरेर आज नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले राष्ट्रिय सभाको असार 25 गते अर्थात आज बैठकले 4 विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गरेको थियो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठाएको छ। संघीय संसद सचिवालयले भनी असार 25 गते मध्याह 12:15 बस्ने बैठकमा 4 विधेयकसँग सम्बन्धित समितिको

0: विधानहरू सभा समक्ष पेश गरिने कार्यसूची तय गरेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाए हुनुहुन्छ। समितिका सचिव झलक शर्मा सापकोटाले चारवटै विधेयक संसद सम्बन्धमा आन्तरिक तयारीका लागि हिजो समेत छलफल भएको र आज संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको हो। त्यस्तै अध्यादेश अन्तर्गत मसौदा सहितको प्रतिवेदन स्वीकृत गर्ने गरी बैठक राखिएको समेत जानकारी गराइएको छ। त्यस्तै सरकारले सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख तेस्रो साता जारी गर्नुभएको चारवटा अध्यादेश निष्क्रिय हुँदैछन्। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 निष्क्रिय हुन लागेको हो। चारवटै अध्यादेश प्रतिस्थापन गर्ने विधेयक दुवै सभाबाट पारित नहुने भएपछि निष्क्रिय हुन लागेका हुन्।
1: सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहनुभएका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासनतर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहनुभएका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहनुभएका कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहनुभएका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैला बैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अर्याल गत मंगिर 8 गते मुख्य सचिवमा नियुक्त हुनुभएको थियो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त हुनुभएको हो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको हो। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
0: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधि मूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मूलकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मन्त्री परिषद निर्णय मुख्य सचिवमा कार्की शीर्षकमा खबर छ भने उपत्यका विकास प्राधिकरणमा साक्य नियुक्ति भएको खबर पनि प्रकाशित छ। त्यस्तै भन्सुनले अब हुँदैन सरूवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्रै जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवा निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै भित्रपृष्ठमा सिंचाई कुलो बनेपछि बाँझो जमीनमा खेती शीर्षकमा यो बागलुङको खबर प्रकाशित छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुगिसकेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका योजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत भएका 114 योजना मध्ये 107 योजना कार्यान्वयन भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यस्तै एचआईभी संक्रमित बढ़्यो शीर्षकमा अर्को खबर छ। गण्डकी प्रदेशमा लगभग एक वर्षको अवधिमा एचआईभी संक्रमितको संख्या 3,171 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 को सार्वजनिक तथ्यांक अनुसार प्रदेशमा 1,599 पुरूष र 1,515 महिला नियमित औषधि सेवन गरिरहेका छन्। तीनमा 15 वर्ष मुनिका 56 जना रहेका छन्। त्यस्तै 5 गर्भवती महिलामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित संख्या कास्कीमा छ। कास्कीमा मात्र 1,600 29 जना एचआईभी संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्य लक्ष्मण बसौलाका अनुसार कोविड पछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
0: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको सात बुधे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069 निर्वाचनपछि 7 प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। 3 दशकको पर्खाएपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर छ। गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टीकापुरलाई मर्ज गरेर 300 शय्यामा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा। म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2.91 करोड़ बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो, जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले सम्वाद, शुरूमै भेटे निजी क्षेत्र व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र, राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै सम्वाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भयले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर लमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा 9 वेल हराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ। यहाँका बासिन्दाहरूको मुख्य खाद्यान्न बालिने मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ती बिहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यान आकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजात गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई यस विषयमा बुझाइसकेको र छिटै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरेनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीखमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छलेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलीको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
2: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रसभाभित्र आन्तरिक तिक्तताको संशय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं।
1: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत राष्ट्रपतिले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिट संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिट संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर टिके हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसदको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसै सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्लाफी गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्नु जसरी अफवाह फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादकोलाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक हुन्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसै संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अफवाहको रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
1: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयारी गरेका कुराहरू हुन् यी सबै।
2: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला, अहिले सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
1: होइन, यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संघ दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै श्रीको संसद दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्मत रूपमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफ मैले भने।
2: राष्ट्रपा नेता गणेश पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै,
2: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, 4 अध्यादेश निष्क्रिय हुँदै मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा, गत जेठ 17 गते संसदमा भएको घम्सा घम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित,
0: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ़दो, सचेतनाका कार्यक्रम बढ़ाइदै बीपी राजमार्ग पुननिर्माणको काम तीव्र, निजी क्षेत्रसँग प्रधानमन्त्री निरन्तर संवादमा, आज निर्माण व्यवसायीसँग छलफल हुने,
2: इरानसँगको युद्धविराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपणास्त्र उत्पादन गर्न अनुमति दिइने,
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले fitkuli.com राजेश मानन्द राजमानले बनाउनु भएको लिएका छौं। यहाँ राष्ट्रपाप्रति इंकित गर्न खोजिएको छ कार्टुनमा, विशेष गरी अहिले सरकारले सुकुम्बासीको समस्या र सुकुम्बासीका कुराहरू बुझ्न नसकेको भन्दै आलोचना भइरहेका बेलामा दुईजना व्यक्ति बीचमा कुराकानी भइरहेको छ। माथि यस्तो लेखिएको छ, आफ्नै सांसदको त चित्त बुझाउन सकेका छैन, सुकुम्बासीको त के कुरा गराई भर।
0: हौस् त, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीसी परे होइन, प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देखते भर।

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मणिग्राम रूपन्देही
4: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
6: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9872128 र 9847024870
7: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका
8: किन जोक्राउनु भन्छ काका
9: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
8: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध
9: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9842796228
11: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
12: विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवी नगर फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: आजको सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रममा आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यस्तै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। रूपन्देही सहित लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरी बढ़ेको भनिँदैछ। धान रोपाई प्रभावित बनेको छ। किसानदेखि सर्वसाधारणसम्म पानीको पर्खाईमा थिए, तर गैरातीबाट जुन सामान्य वर्षा भइरहेको छ यसले किसानहरूलाई धेरै राहत दिएको अवस्था छ। गैरातीबाटै रूपन्देहीका धेरैजसो स्थानमा सामान्य वर्षा भइरहेको छ। आकाशमा काला नीला बादलहरू देखिन्छन् र लाग्छ मनसून सक्रिय भएको छ। यो राहतको अनुभूति अहिले भइरहे पनि खास गरी किसानहरूमा एउटै जिज्ञासा छ कि यो मनसून सक्रिय भएको संकेत हो वा अस्थायी मौसमी प्रणालीको सामान्य प्रभाव मात्र। अहिलेको वर्षा केही दिन निरन्तर रहने सम्भावना कतिको छ? अहिले जुन खडेरी परेको छ त्यो खडेरी अन्त्य गर्ने गरी पर्याप्त वर्षा होला या नहोला, मौसम छिट्टै खुल्ला या नखुल्ला, यिनै जिज्ञासाको उत्तर खोज्न हामीले वरिष्ठ मौसमविद वरूण पौडेललाई हाम्रो टेलिफोन सम्पर्कमा ढाकेका छौं। वरूण सर, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: हजुर, धन्यवाद, नमस्कार।
1: यो रूपन्देहीमा गैरातीबाटै सामान्य वर्षा भइरहेको छ, यस्तै तराई कारण जिल्लाहरूमा पनि वर्षा भएको भन्ने सुन्नमा आएको छ। यो अहिलेको जुन मौसमी प्रणाली हो के कारणले वर्षा भइरहेको हो? मनसून नै सक्रिय भएको हो कि अन्य कारण हो?
2: हजुर, निश्चय पनि नेपालमा मनसून चाहिँ फैलिसकेको अवस्था छ। यद्यपि मनसून चाहिँ देशभरि फैलिए पनि अलिकति बीचमा चाहिँ अलिकति खण्डवृष्टि टाइपको त्यस्तो चाहिँ यो सबै ठाउँमा राम्रो समान किसिमको वर्षा हुन सकेको थिएन, खालि मनसुनी वायुको मात्रै प्रभाव थियो। तर अहिले आउँदाखेरि चाहिँ मनसुन अलि थप सक्रिय भएको बुझिन्छ। यो दुई चार दिनको लागि अब आउने दिनमा चाहिँ वर्षा हुन सक्ने देखिन्छ। विशेष गरेर तराईका क्षेत्रहरूमा चाहिँ धेरै स्थानमा वर्षा हुन्छ र आज पनि यहाँले भनेको जस्तै रातिदेखि नै देशका अधिकांश भूभागहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कतिपय स्थानमा चाहिँ भारी वर्षा पनि भएको छ, विशेष गरेर गण्डकी क्षेत्रतिर एक दुई स्थानमा चाहिँ। त्यसो भावनाले अब आज भोलि पर्सि एक दुई दिन चाहिँ कतिपय स्थानमा चाहिँ झरी पनि लाग्न सके देखिन्छ। त्यसो भएको हुनाले अब अलिकति लामो समय खडेरी पनि त्यो बीचमा चाहिँ होइन, तर हामीले यो वर्ष चाहिँ अलिकति मनसुन चाहिँ त्यस्तो लगातारको झरीहरू बीचमा फेरि अलिकति गर्मी पनि हुन सक्ने देखिन्छ। तर यद्यपि अब दुई चार दिनको लागि चाहिँ वर्षा हुन सक्ने देखिन्छ कि मनसुन सक्रिय हुने देखिएको छ। हजुर,
1: अहिलेको वर्षा चाहिँ अब आज भोलि पर्सिसम्म निरन्तर जाला भन्न सकिने आधार छन् अरू केही छन्?
2: छन्, निश्चय पनि छन्। तर अब वर्षा नै हुन्छ, त्यस्तो टन्टलापुर घाम चाहिँ लाग्दैन। तर बीचमा केही रोकिए पनि होइन वर्षा हुन सक्ने देखिन्छ। दिनमा प्रत्येक दिनमा चाहिँ वर्षाको सम्भावना रहन्छ नै होइन, त्यसो भए वर्षा केही रोकिएला होइन दिउँसोको समयमा, विशेष गरेर राति र बिहानको समयमा चाहिँ वर्षा हुन सक्ने देखिन्छ। र त्यसो भएको हुनाले केही स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने देखिन्छ। विशेष गरेर पूर्वी तराई र पश्चिम तराईका क्षेत्रमा चाहिँ एक दुई स्थानमा चाहिँ भारी वर्षा पनि हुन सक्ने देखिएको छ। त्यसो हुनाले रातिदेखि नै देशका अधिकांश विभागहरूमा चाहिँ वर्षा भइरहेको छ। वर्षा पनि मध्यमसम्मको वर्षा भएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षा भएको छ। त्यसले गर्दाखेरि जुन एउटा लामो समयको खडेरी हो त्यो चाहिँ केही चाहिँ हट्ने देखिन्छ। बिस्तारै तापक्रम पनि घट्दै गएको छ, जुन एउटा गर्मी थियो तराईका क्षेत्रमा त्यो छैन। यद्यपि हालको कुरा गर्दाखेरि अब भैरवा क्षेत्रमा चाहिँ 35 डिग्रीसम्म दिउँसोको तापक्रम थियो भने यदि बादल लागिरहेको दिउँसो चाहिँ बादल वर्षा भए पनि त्यो तापक्रम पनि केही घटेर जानेछ, त्यसरी बुझ्न सकिन्छ।
1: अब रूपन्देहीमा अहिले हेर्दाखेरि भारी वर्षा हुने हो कि जस्तो संकेत चाहिँ देखिँदैछ। बाहिर अहिले पनि बादलहरू डम्मै छ, पानी हल्का परिरहेछ मन्द मन्द। भारी वर्षाको सम्भावना कतिको छ यहाँ?
2: भारी वर्षा त्यस्तो आज नै छैन होइन, भोलि पर्सि एक दुई दिनमा चाहिँ वर्षा पनि भारी वर्षा हुन सक्ने देखिन्छ। विशेष गरी मंगलबारसम्म चाहिँ सक्रिय नै रहन्छ मनसुन, र वर्षा चाहिँ अहिले तत्कालै तुरन्तै भारी वर्षा भन्दा पनि मध्यम खालको वर्षा हुन सक्ने देखिन्छ। बादल लाग्ने होइन, झरी जस्तो देखिन्छ, कुनै ठाउँमा चाहिँ वर्षा रोकिन्छ तर बादल यतापत भइरहनु पनि देखिएको छ। विशेष गरी तराईका क्षेत्रमा होइन, मध्य यो लुम्बिनी प्रदेश, त्यस्तै सुदूरपश्चिम प्रदेश र पूर्वका कोशी प्रदेशको तराई क्षेत्रमा चाहिँ केही दिन चाहिँ वर्षा हुन सक्ने देखिन्छ। हजुर,
1: अब यो लामो समयदेखि खडेरी पर्दा यस क्षेत्रका कृषकहरू चाहिँ धान रोपाई गर्न नपाइरहेको अवस्था थियो, गर्मी पनि निकै नै थियो, अब लामो समयदेखिको खडेरी अन्त्य हुने अवस्था हो?
2: हजुर, अलिकति यो
1: समयसम्म यो वर्षा निरन्तर हुने या मौसम शीतल हुने अनुमान गर्न सकिन्छ? अबको दुई चार दिन, हप्ता दिन, दस दिन के छ?
2: हजुर, एक हप्ताको लागि चाहिँ अलिकति सक्रिय हुन सक्ने देखिन्छ होइन। अनि हामीले पहिला नै प्रक्षेपण गरेका थियौँ यो वर्षको मनसुनमा चाहिँ यो जुन एल्निनो भन्ने जुन त्यसको प्रभावको कारणले गर्दाखेरि मनसुनमा केही शिथिलता ल्याउन सक्ने भन्ने कुराहरू छ होइन। त्यसभा हुनाले भर्खरै मनसुन चाहिँ बिस्तारै सक्रिय हुँदैछ, त्यसभा हुनाले बीचबीचमा चाहिँ अलिकति ड्राई स्पेल भन्छौँ हामी चाहिँ, अलिकति बीचमा चाहिँ केही खडेरी जस्तो हुने, फेरि वर्षा हुने, फेरि एक दुई हप्ता खडेरी हुने, फेरि वर्षा हुने, त्यस्तो खालको पनि हुन सक्ने देखिन्छ। तर अहिले नै ठ्याक्क चाहिँ त्यो भन्न सक्ने अवस्था छैन। त्यो ओभरअल चाहिँ हामीले प्रोजेक्सन गर्दाखेरि चाहिँ मनसुन सुरु हुनुभन्दा अगाडि नै यो वर्षको मनसुनमा चाहिँ औसतभन्दा केही वर्षा कम हुन सक्छ कि भन्ने कुरा पनि आकलन गरेका थियौँ। त्यो चाहिँ चार महिनाको टोटलमा हो त्यो कुरा चाहिँ होइन। त्यस भएको हुनाले अलिकति यो जुलाई र अगस्त महिना बढी चाहिँ अलिकति मनसुन चाहिँ यो वर्षाको पिरियडमा चाहिँ वर्षायाममा बढी पानी पर्ने भनेको जुलाई अगस्त। अब हामी जुलाईको आज कति 7-8 तारिक भइसक्यो होइन। त्यस भएको हुनाले यो चाहिँ अब यो महिनामा र अर्को आउने महिनामा चाहिँ अलिकति वर्षा हुन सक्ने देखिन्छ होइन। त्यसमा हुनाले अब लगातार झरी कन्टिन्यू 4-5 दिन यस्तो चाहिँ हुँदैन, बीचमा चाहिँ फेरि वर्षा रोकिने, फेरि चाहिँ के अरे बादल लाग्ने, फेरि वर्षा हुने, फेरि बीचमा चाहिँ घाम लाग्ने, यस्तो खालको चाहिँ क्रम चलिराख्छ। हजुर,
1: रूपन्देहीमा गैरातीबाटै सामान्य रूपमा वर्षा भइरहेको छ। लामो समयको खडेरीपछि अहिले भइरहेको वर्षाले कृषकहरूमा उत्साह त थपेको छ नै, धान रोपाई गर्न पाइने भयो भनेर आम कृषक दाजुभाइमा थप हौसला थपिएको छ र मौसम पनि शीतल भएको छ, मन्द मन्द वर्षा भइरहेको छ अहिले रूपन्देह लगायतका क्षेत्रमा। हामी अहिले यो तिलोत्तमा नगरपालिकाको मणिग्राम क्षेत्रमा रहेको रेडियो लुम्बिनीबाट अहिलेको यो मौसमी गतिविधि र यसको प्रभाव र अहिले पछिल्लो समय जुन खडेरी देखिएको छ यसलाई चिर्ने गरी वर्षा हुने हो वा होइन, यो परिस्थितिलाई सर्वमान्य मान्न सकिएला नसकिएला, वर्षा कति समय टिक्ला नटिक्ला, यो महत्वपूर्ण विषयमा वरिष्ठ मौसमविद वरूण पौडेलसँग वार्तालाप गरिरहेका छौं। वरूण सर, फेरि पनि स्वागत गर्न चाहे यहाँलाई रेडियो लुम्बिनीमा, र फेरि सोध्न चाहे जस्तो रूपन्देहीमा त अहिले सामान्य वर्षा भइरहेको छ, अब केही दिन वर्षाको सम्भावना छ पनि भन्नुभएको छ, रोकिँदै वर्षा हुँदै गर्न सक्छ भन्नुभएको छ, समग्र लुम्बिनी प्रदेशको विषयमा भन्नु पर्यो भने के भन्नुहुन्छ?
2: लुम्बिनी प्रदेशको विषयमा भन्दाखेरि अलिकति ओभरअल हाम्रो चाहिँ यो भैरुवा अथवा नेपालगञ्ज क्षेत्र भनौँ न, लुम्बिनी प्रदेशको चाहिँ तराई क्षेत्रमा चाहिँ देशको सर्वाधिक गर्मी हुने ठाउँमै पर्दछ होइन। हाम्रो तथ्याङ्कले पनि त्यो भन्छ, अब लामो समयको खडेरी होइन यो विगतमा चाहिँ भयो होइन, गर्मी पनि भएको थियो, यद्यपि यो वर्ष चाहिँ प्री मनसुन समयमा चाहिँ केही वर्षा चाहिँ भएको छ पहाड़ी भूभागहरूमा चाहिँ। ओभरअल देशको कुरा गर्दाखेरि मनसुन सुरु हुनुभन्दा अगाडि पनि केही औसतभन्दा राम्रो वर्षा भएको अवस्था थियो, तर बीचमा आएर फेरि खडेरी भइदियो। त्यसमा हुनाले अबका दिनहरूमा चाहिँ अबका 4-5 दिन भनौँ न, आउने बुधबारसम्म चाहिँ केही वर्षा हुन सक्ने देखिन्छ, त्यसले गर्दाखेरि लामो समयको खडेरी पनि ब्रेक हुने देखिएको छ। र त्यसले गर्दाखेरि यो हप्ता भनेको चाहिँ विशेष गरेर पूर्वी कोशी क्षेत्र र पश्चिम क्षेत्र यो सुदूरपश्चिम र लुम्बिनी क्षेत्रमा नै वर्षा हुन सक्ने अलिकति फोकस हुने देखिएको छ। त्यसले गर्दाखेरि उयो होइन, राम्रै होला जस्तो लाग्छ वर्षा चाहिँ, त्यस्तो चाहिँ पुरै खडेरी हुने अवस्था छैन। यद्यपि हिजोसम्मको रेकर्ड हेर्दाखेरि त्यहाँ 6 मिलिमिटर मात्रै वर्षा भएको छ, अलिकति वर्षा चाहिँ कम देखिया छ होइन। यो लुम्बिनी क्षेत्रमा भैरुवाको मौसम केन्द्रले चाहिँ मापन गरेको चाहिँ त्यो वर्षाको आकलन हेर्दाखेरि चाहिँ, तर अब अघि हामीले कुरा गर्यो त्यस्तै अब आजभन्दा भोलि भोलिभन्दा पछि चाहिँ वर्षा चाहिँ बढ्दै जाने देखिन्छ। बीचमा वर्षा रोकिए पनि फेरि बादलहरू रहने होइन, फेरि चाहिँ वर्षा हुन सक्ने देखिन्छ। त्यसो हुनाले समग्रमा भन्दाखेरि अलिकति यो अगाडि 2-4 दिन अगाडि चाहिँ यो विशेष गरेर यो इन्डियाको भूभागमा जुन हामी मनसुन ट्रप भन्छौँ होइन, न्यूनजातीय प्रणालीहरू अलिकति इन्डियातिर छ कि, अलिकति नेपालतिर त्यति सिफ्ट हुन पाएको छैन, बिस्तारै चाहिँ आगामी दिनमा फेरि अलिकति हाम्रो फुटिले हिमालय भन्छु उत्तरतिर सर्दै सर्दै गयो भनेपछि हामी कहाँ चाहिँ वर्षा झरी लाग्ने हुन्छ. अहिले पनि यो मनसुन ट्रफ विशेष गरेर यो सुदूरपश्चिम यो पश्चिम र हाम्रो चाहिँ पूर्वी नेपालको चाहिँ लगभग सर्दर स्थानमै छ होइन, औसत चाहिँ त्यहाँबाट चाहिँ सर्दर स्थानमा भन्छौँ. त्यसले गर्दाखेरि अलिकति मनसुन ट्रफ जुन न्यूनचापीय रेखा हो त्यो चाहिँ नेपालतिर भनौँ न अलिकति फुटिल हिमालय हिमालय उत्तरतिर सर्दै गयो भनेपछि हामी कहाँ चाहिँ मनसुन सक्रिय हुने हो झरी लाग्ने हो त्यो खालको चाहिँ बिस्तारै आगामी दिनमा चाहिँ सर्न सक्ने अनुमान गर्न सकिन्छ होइन. त्यसो भए अहिले इन्डियाको भूभागतिर बढी वर्षा भएको छ विशेष गरेर यो पश्चिम बंगाल होइन त्योतिर चाहिँ बढी वर्षा भएको छ. त्यसो भए बिस्तारै त्यो अब माथि माथितिर उत्तरतिर आउँदाखेरि चाहिँ उत्तर प्रदेश बिहारतिर आउँदाखेरि चाहिँ अनि हामी कहाँ वर्षा हुने हो त्यसरी चाहिँ बुझ्न सकिन्छ.
1: अब किसानहरूले चाहिँ अहिले धान कतिपयले रोपिसकेका छन् र भाजा फाटेको छ फुटेको छ, कतिले चाहिँ अहिलेको वर्षाले गर्दा अब तत्कालै धान रोप्दा ठिक हुने कि भन्ने चाहिँ सोच पनि बनाइरहेका छन् र त्यो हिसाबको तयारी पनि छ. अहिले भर्खरै चाहिँ धान रोपाई शुरू गर्दा सुरक्षित हुन्छ कि अझ केही दिन पर्खिँदा ठिक हुन्छ के भन्नुहुन्छ?
2: होइन ठिकै हुन्छ, अबका दिनहरूमा चाहिँ त्यस्तो धान्दा फाट्ने हुँदैन, तपाईँले आज भोलि पनि धान रोप्न सक्नुहुन्छ र बिस्तारै यो हप्ता अघि हामीले कुरा गर्यो होइन यो हप्ता चाहिँ वर्षा चाहिँ राम्रै हुने देखिएको छ. त्यसो हुनाले त्यस्तो सुक्खा खडेरी नै हुँदैन, आगामी हप्ता फेरि हेर्दै गाउँला होइन. अहिलेको उसमा चाहिँ अलिकति चाहिँ मनसुन चाहिँ केही सक्रिय हुन सक्ने देखिन्छ, विशेष गरेर तराईका क्षेत्रलाई र यो चुरे क्षेत्रमा चाहिँ मनसुन सक्रिय हुने देखिएको छ. त्यसो हुनाले यदि त्यो खालको चाहिँ व्यवस्थापन छ अहिले चाहिँ धान रोप्ने बेला भएको छ भने रोप्दाखेरि राम्रै हुन्छ यो हप्ता.
1: अब यो लामो खडेरी पछि परेको वर्षाले भूजल नदी तथा सिंचाई प्रणालीमा चाहिँ कस्तो प्रभाव पार्ला?
2: यसमा चाहिँ विशेष गरेर दुई किसिमको चाहिँ मनसुन वर्षा हुँदाखेरि एउटा लगातार झरी लाग्ने पहाड़हरू हाम्रो पहाड़ी भूभागहरूमा पहिरो जाने यातायात अवरोध हुने त्यो खालको चाहिँ के अरे विपत्ति घटनाहरू पनि हुन्छन् होइन. तर अहिले तत्कालै त्यस्तो हुन सक्ने अवस्था देखिँदैन, त्यति पहाड़ी भूभाग हुँदैन, तराई क्षेत्र चुरे क्षेत्रमा चाहिँ अलिकति वर्षा हुन सक्ने देखिन्छ. र लगातारको झरी भइसक्यो भनेपछि जुन एउटा आम खडेरी भएको अवस्थामा चाहिँ हाम्रो चाहिँ सिंचाइका ऊहरू खोलामा नदीको बाबहरू बढ्ने होइन हाम्रो चाहिँ इनारहरू कुवाहरूमा पानी सर्सिने अलिकति पानी आउने होइन त्यस कारण ट्युबवेलहरूमा पानी थपिने अथवा मूलहरू फुट्ने होइन यो चाहिँ पहाड़ी भूभागहरूमा यो खालको हुन्छ. पानीका स्रोतहरू चाहिँ स्थापित हुन जान्छन् होइन, अब खडेरीले गर्दा ती सबै सुकेर गएका हुन्छ र राम्रो पक्ष परिरहन्छ र यसलाई चाहिँ अब त्यही धेरै नै चाहिँ ठूलो वर्षा भयो भने हामी अलिकति चाहिँ सचेतना अप्नाएन भने फेरि त्यसको क्षति पनि हुन सक्ने हुन्छ. विशेष गरेर हाम्रो जस्तो पहाड़ी भूभागहरूमा चाहिँ अलिकति सचेत पनि रहनुपर्ने हुन्छ. रात्रिकालीन यात्रा गर्दाखेरि होइन लगातारको झरी हुँदाखेरि यो चाहिँ ल्यान्डस्लाइड भन्छौँ हामी चाहिँ पहिरोहरू जान सक्ने होइन त्यो चाहिँ अब नदीको किनारहरू कटान हुन सक्ने हुन्छ. त्यसो हुनाले आगामी दिनहरूमा चाहिँ फेरि मनसुन सक्रिय भइरह्यो भनेपछि त्यो खालको अवस्था पनि हुन्छ. त्यहाँ पनि हामी सचेत हुनुपर्छ भने तराई क्षेत्रमा चाहिँ डुबानको समस्या हुन सक्ने हुन्छ. तर तत्कालै त्यस्तो खालको डुबान ठूलो भारी वर्षा चाहिँ छैन, यद्यपि वर्षा हुन्छ मध्यमदेखि भारी वर्षा भए पनि केही स्थानमा भारी वर्षा भए पनि मध्यम खालको वर्षा भयो भने किसानहरूलाई त्यति राहत नै गर्न सक्ने देखिन्छ. हजुर,
1: रूपन्देहीमा गैरातीबाटै सामान्य वर्षा भइरहेको छ. लामो खडेरी र त्यो खडेरीले उत्पन्न परिस्थितिका बीच जुन वर्षा भएको छ त्यो वर्षाले हाम्रा किसान दाजुभाइहरूलाई सामान्य भए पनि एउटा राहतको सास फेर्ने बाटो दिएको छ र अब बाँकी रहेका किसानहरूले धान रोप्न पाइने भयो भनेर खुशी भएको अवस्था छ भने धान रोपिसकेका कृषकहरू पनि अब मौसमी परिवर्तनका बीच अहिले रोपेको धान चाहिँ राम्रो हुने भयो भन्ने हिसाबमा हुनुहुन्छ भने अब गर्मीबाट केही राहत पनि भएको छ. लामो समयपछिको खडेरी र त्यसबाट उत्पन्न परिस्थितिका बीच अहिले जुन वर्षा भइरहेको छ त्यो कति समय टिक्ला नटिक्ला, यो अहिलेको अन्य प्रणालीबाट भएको वर्षा हो या मनसुन सक्रिय हुँदा भएको वर्षा हो यो महत्वपूर्ण विषयमा हामीले वरिष्ठ मौसमविद वरूण पौडेलसँग कुराकानी गरिरहेका छौं. यहाँलाई फेरि स्वागत गर्न चाहे वरूण सर, जस्तो आगामी दिनमा हुन त यहाँले भन्नुभएको छ थप भारी वर्षा हुने सम्भावना के कति छ या सामान्य वर्षा मात्रै हुने हो या अहिलेको वर्षापछि बाढ़ी डुबान वा पहिरोको जोखिम के कति छ यो विषयमा पनि जानकारी दिनुहोस् भन्दै थियौं हामी. सायद उहाँसँगको टेलिफोन लाइन कटेको छ. धेरै कुरा जानकारी दिनुभएको छ वरूण पौडेलले र खास गरी मौसम विभागले अहिले पछिल्लो पटक जुन वर्षा भइरहेको छ यो मनसुनी गतिविधि सक्रिय हुँदा भएको वर्षा हो र यसले किसानहरूलाई थप राहत दिने र धान रोपाई गर्न बाँकी रहेका कृषकहरूलाई तत्कालै धान रोपाई गर्न अनुरोध पनि गरिरहेको अवस्था छ किनकि केही समय यो वर्षा चलिरहने भनिएको छ र वर्षा निरन्तर भइरहँदा कृषकहरूमा उल्लास पनि छाएको छ र कृषकहरूले चाहिँ अब जुन खडेरीका बीच धान रोपाई गर्न पाएका थिएनन् त्यो अवस्थाको अन्त्य हुने भयो भनेर खुशी छन् दङ्ग छन् र यो बीचमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू तराईका जिल्लाहरूमा अहिले वर्षा भइरहेको भनेर वरिष्ठ मौसमविद वरूण पौडेलले हामीलाई जानकारी दिनुभएको छ। हामी कुराकानीको अन्तमा पनि छौं, उहाँसँग टेलिफोन सम्पर्क गर्ने हाम्रो प्रयास छ। केही प्रश्नहरू अझ पनि बाँकी थिए मनमा र धेरै कुराको जवाब चाहिँ उहाँले दिइसक्नु भएको छ, तथापि हामी केही प्रश्नहरू अझ उहाँसँग राख्ने जमर्कोमा थियौं। 7 बजेसम्मको समय सीमा हामीले उहाँलाई छुट्याएका छौं र खास गरिकन रूपन्देहीको मौसमी प्रणाली, अहिले भइरहेको वर्षा, लामो समय पछिको जुन खडेरी थियो, यो खडेरी चिर्दै भइरहेको वर्षा कति समय टिक्ला नटिक्ला, यो महत्वपूर्ण विषयमा हामीले कुराकानीलाई जारी राख्ने क्रममा उहाँसँग फेरि टेलिफोन सम्पर्कमा हामीले डाक्न सफल भएका छौं वरूण पौडेल सरलाई। सर, फेरि टेलिफोन लाइन कट्यो केही समयका लागि, यो बीचमा हामीले बीचमा केही जानकारी पनि दियौं यहाँलाई भनेका कुराहरूलाई हामीले रेडियो मार्फत, र अब चाहिँ तत्कालै भारी वर्षाको सम्भावना हो होइन, हुन त यहाँले अहिले तत्कालै भारी वर्षाको सम्भावना छैन भन्नुभएको छ, आगामी दिनमा भारी वर्षा हुने सम्भावना के कति छ, अब वर्षापछि हुने बाढ़ी डुबान पहिरो गत वर्षहरूमा चाहिँ अत्याधिक देखिन्थ्यो, यो वर्ष त्यो छ कि छैन, के छ अवस्था?
2: यसमा चाहिँ यो हप्ता चाहिँ आगामी हप्ता भनौँ, यो आउने आजबाट भनौँ न भोलिदेखि नै चाहिँ अलिकति मनसुन चाहिँ केही सक्रिय हुने सक्ने देखिन्छ। विशेष गरी तराईका क्षेत्रमा चाहिँ भारी वर्षा भन्दाखेरि विशेष गरी यो कोशी प्रदेशका एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना रहन्छ यो आउने हप्तामा चाहिँ, र अलिकति केही पहाड़ी भूभाग विशेष गण्डकी क्षेत्रमा चाहिँ एक दुईसम्म चाहिँ भारी वर्षाको सम्भावना रहन्छ, अन्यत्र चाहिँ मध्यम खालकै वर्षा रहन्छ, हल्कादेखि मध्यम वर्षा नै रहन्छ। त्यसमा हुनाले त्यस्तो अलिकति खडेरी हुने टाइपको अथवा तापक्रमहरू बढ़ने खालको होइन, त्यस्तो गर्मी हुने खालको देखिँदैन यो हप्ता चाहिँ। त्यसो भएको हुनाले अलिकति केही वर्षा पनि हुन सक्ने देखिन्छ। अघि पनि यहाँहरूलाई निवेदन गरिसके हामीले, जस्तो अहिले चाहिँ यो जुन पानी पार्ने प्रणाली जुन झरी टाइपको हो, त्यो चाहिँ अलिकति जुन हामी न्यूनचापीय रेखा भन्छौँ, मनसुन न्यूनचापीय रेखा, त्यो चाहिँ अलिकति इण्डियाको भूभागतिर छ होइन, यो हाम्रो औसत चाहिँ क्षेत्र भनौँ, गंगा रिभर भन्छौँ हामी चाहिँ होइन, ग्यांगटिक प्लेन माथिबाट छ। त्यो बिस्तारै चाहिँ अब अलिकति नेपालतिर उत्तरतिर सर्दै गएपछि हामी कहाँ धेरै वर्षा हुने, भारी वर्षा हुने, लगातारको झरी हुने, यहाँले भनेको जस्तो त्यो बाढी पहिरो त्यो खालको जाने हुन्छ। त्यसो भएनले त्यो अवस्था तत्कालै छैन, बिस्तारै यो हप्ता चाहिँ अलिकति माथितिर सिफ्ट गरिसके पछाडि अनि आगामी दिनमा चाहिँ फेरि हामी त्यसलाई हेर्दै जानुपर्ने हुन्छ। यति खालको त्यस्तो खालको भारी वर्षा केही छ भने हाम्रो जुन नियमित रूपमा हामीले जुन मनसुन बुलेटिनहरू निकाल्याउँछौँ हाम्रो वेबसाइट मार्फत होइन, नेपाल यो मौसम पूर्वानुमान महाशाखाबाट, जलतन्त्र मौसम विज्ञान विभाग, त्यसको सूचनाहरूबाट पनि यहाँहरूले थाहा पाउन सक्नुहुन्छ। र आज र भोलिको हकमा त्यस्तो तत्कालै ठूलो वर्षा छैन, यद्यपि कोशी प्रदेश त्यस्तै हाम्रो गण्डकी प्रदेश होइन, यो क्षेत्रका चाहिँ तराई भूभाग यो दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना चाहिँ आज भोलिमा पनि रहन सक्ने देखिन्छ, बाँकी भूभागमा चाहिँ मध्यम खालकै वर्षा रहन सक्ने देखिन्छ।
1: हामी कुराकानीको अन्तमा पनि छौं र अन्तमा चाहिँ एउटा जिज्ञासा, जस्तो एल निनोको प्रभावले धेरै ठाउँमा खडेरी पार्ने भनिएको छ, खडेरी मात्रै पार्ने हो कि एल निनोको प्रभावले कतिपय ठाउँमा भारी वर्षा पनि हुन सक्ने गराउने त्यो खालको सम्भावना आकलन गर्न सकिन्छ, र नेपाल लगायतका क्षेत्रमा खडेरी नै पार्ने खालको वातावरण सिर्जना भएको हो कि एउटा कुरा, अर्को कुरा चाहिँ अहिले यो वर्षको समग्र मनसुनी प्रणाली चाहिँ कस्तो रहने अनुमान गर्न सकिन्छ?
2: एल निनोको कारणले हामीले पहिला मनसुन सुरु हुनुभन्दा अगाडि पनि आकलन गरिसकेका छौँ, त्यो हाम्रो नेपालको मात्र यो साउथ एसिया रिजनकै आकलन हो, त्यो मात्र पनि हाम्रो विश्व संगठनहरूको चाहिँ मौसम संगठनहरूले पनि आकलन गरेको विषय के हो त भन्दाखेरि, यो वर्ष चाहिँ जुन प्रशान्त महासागरमा जुन एल निनो फेनोमेना भन्छ, प्रशान्त महासागरको चाहिँ पानी ताप्ने प्रक्रिया छ, त्यो अलिकति औसतभन्दा बढी तातेको छ भन्ने कुरा छ। त्यसको चाहिँ ग्लोबल विश्वव्यापी मौसम वायुमण्डलीय चक्रमा चाहिँ त्यसको प्रभाव भनेको चाहिँ कुनै ठाउँमा अत्यधिक भारी वर्षा हुने होइन, त्यहाँ बढी बाढी पहिरो जाने भन्छ भने कुनै ठाउँमा खडेरी टाइपको हुने हुन्छ। त्यस कारणले हाम्रो क्षेत्रमा जुन साउथ एसिया भन्छौँ हामी, दक्षिण यो क्षेत्रहरूमा चाहिँ यो दक्षिण एसियामा चाहिँ हाम्रो विशेष गरेर यो नेपाल, इण्डिया, पाकिस्तान, यो भुटान, श्रीलंका, बांगलादेश, यो क्षेत्रमा चाहिँ अलिकति यसको मनसुन हुन्छ यो समयमा, यो मनसुनलाई चाहिँ अलिकति केही कमजोर गर्छ कि भन्ने कुराहरू छ, औसतभन्दा केही कम पानी पार्छ कि भन्ने कुरा, त्यसको प्रभाव चाहिँ देखिएको छ होइन विगतको अध्ययन अनुसन्धानले। त्यसमा उनीहरूले त्यसले गर्दाखेरि बीचबीचमा चाहिँ अलिकति खडेरी हुने, बीचमा फेरि चाहिँ वर्षा हुने, कति ठाउँमा चाहिँ भारी वर्षा पनि हुन सक्ने देखिन्छ। त्यसमा उनीहरूले एल निनोको प्रभावले चाहिँ अब लगातार खडेरी भन्दा पनि कति ठाउँमा चाहिँ एक्कासी भारी वर्षा हुने, बाढी पहिरो पनि आउने, कति ठाउँमा चाहिँ फेरि खडेरी पनि हुने, यस्तो खालको प्रभाव देखिन्छ अहिलेसम्मको हेर्दाखेरि चाहिँ। तर हामी हेर्दै जाउँ, भर्खर चाहिँ मनसुन चाहिँ अब अलिकति देशभरि फैलिएको अवस्था छ होइन, अब यो जुलाई र अगस्त महिना भन्छ, यो दुई महिना चाहिँ अलिकति चाहिँ हाम्रो यो विशेष गरी साउन भदौ यो महिनामा चाहिँ बढी वर्षा हुन सक्ने महिनाहरू हुन्छ मनसुनको समयमा, अब त्यसपछिका दिनहरूले गर्दै जान्छ। र हामीले आकलनमा पनि पहिला पनि भनेको छौँ होइन, जुन एउटा औषध वर्षा हो नेपालको, त्यो औषध वर्षा भन्दा केही चाहिँ कम हुन सक्छ है भन्ने कुराहरू छ, त्यही किसिमले चाहिँ बुझ्न सकिन्छ। हजुर
1: हुन्छ, यो महत्वपूर्ण समय साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
2: हवस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: यहाँ हुनुहुन्थ्यो वरिष्ठ मौसमविद वरूण पौडेल, हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै। यही कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
1: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एक पटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
2: चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
1: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
3: ए किरिमझनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
2: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
4: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
5: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
6: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई

0: आज पनि रिखेदाई रिता भाउजूलाई रोक्सी खाएर पिकेछन्।
1: ए जान्त जान्त
2: होइन, के भयो बाबु?
3: अंकल अंकल बाबाले मम्मीलाई भित्नु भयो।
2: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली भिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 071-542-6999 549-6999।
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: होइन, के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
9: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाइन, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
11: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
12: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
10: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
13: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98-570-72-397 र 98-475-42-914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

दिलो तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा

0: सधैं हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि।
4: मोबाइल 98026311 र
2: 98026213।
5: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
11: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, 1 मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
11: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्यै छैन। अफिसको 1 करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 2 पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
14: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
13: मणि मुकुन्द क्याम्पस, योगी कुटी बुटवल 11 रूपन्देही, फोन 0174420117, मोबाइल 98027788919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
15: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
16: दक्ष अनुभवी योग्य प्राध्यापक बाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
15: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
16: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
15: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि
3: सम्पर्क 9857024344 9857035227 र 9857073220
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन
5: स्त्री तथा प्रसुति
4: बाल रोग
5: छाला तथा यौन रोग
4: हाड जोड्ने नसा तथा बाथ रोग
5: टाउको तथा मनोरोग
4: नाक कान घाँटी
5: जनरल सर्जरी
4: भिडियो एक्सरे
5: डिजिटल एक्सरे
4: ईसीजी
5: डेन्टल तथा प्याथोलोजी
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
6: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष समको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
10: 98-571-835
11: भर्ना खुल्यो
12: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
11: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ
12: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
11: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
12: सम्पर्क 9857016604 9847078705 र 071-514-0029
11: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
13: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता आ का होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भइल बाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
14: देखा पाथर खोजत के भगवाने मिले जैसन होई गइल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत
13: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
15: गोश मछली अंडा सबसे बढ़िया बा गोश मछली अंडा सबसे बढ़िया बा
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
14: सब मिल के खियावल जाए
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए
13: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी तक भर धिका के पिए के चाही, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
10: नमस्ते है नमस्ते होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी दै
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या
10: आहा यो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाइ खुवाऊ।
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि, 98-570-42-624 बीए र बीएड को लागि, 98-471-29-657।
23: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुबड अवसर।
24: प्राविधिक शिक्षा किन पढ्ने,
23: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
24: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
23: सजिलै आयोजन गर्न सकिने,
24: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
23: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
24: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
23: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
24: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
23: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-58-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
25: स्वास्थ्यमा बटुवल।
26: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
25: असल अभ्यासदेखि नीतिका कुरा,
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
25: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
26: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
5: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
5: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
5: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
5: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
5: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
5: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका, एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यति बेला बिहानको

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: ए, पहिला कसैले भनेनन्?
0: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनुपर्छ.
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेला त नगर.
5: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. होइन, गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ.
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि. मोबाइल 9857059934. लाइन्स चोक नारायणगढ चितवन. मोबाइल 9855050934.
7: यौन हिंसाबाट बचौं र बचाऊ. यौन जन्य हिंसा सामाजिक अपराध हो. यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ. अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं. उनीहरूको चालचलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ. त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं. बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ. लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल.
8: माओ दिदी, सुन्तली ढोका खोल्नुहोस् न.
9: के भयो यति राति किन रुदिराखे?
8: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ.
9: ल भन के भयो.
8: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको. दिदी
9: माइला दाईले पख त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु. हेलो, म माया, वडा सदस्य. यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? त्यो घर हो.
10: ए ल ल, हामी लान्छौ भोलि चौकीमा.
9: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ. भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला.
11: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौ. सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं.
12: नेपाल सरकार, विज्ञापन बोर्ड.
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 टैंगला चोक कीर्तिपुर काठमांडू 9855249934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसराङ्गी गाडको भन्नु 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
15: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बचे भनेको छ नि। म
15: राजीपुर कलिपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855509934।
16: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसन हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
17: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
18: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
19: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
19: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
19: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
19: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
20: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
21: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
20: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
21: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
20: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
22: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
23: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
24: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
23: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
25: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: किन झोक्राउनु भन्छ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 9857021757 र 9842968228।
5: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806233111 र 9806211354।
6: साउजी क्युआर भए
7: ए बकुलस्ता मेसेज आएको छैन
8: घरी एफ

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: 9 a.m.
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: साहस संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तय।
0: राजधानी सेवा आज र भोलि 2 दिन बन्द हुने। राजधानी नयाँ प्रणालीमा स्थानान्तरण गर्न लागि दावी।
1: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
0: अमेरिका र इरान पुनः युद्धमा। इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण। खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रसँगको संवाद तीव्र पार्नु भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्व सन्ध्यामा उहाँले यस्ता भेट तीव्र पार्नु भएको हो। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गर्नुभएका शाहले आज निर्माण व्यवसायहरूसँग छलफल गर्दै हुनुहुन्छ। बिहान 11:30 बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या समाधान, सरकारले गर्नुपर्ने सहजीकरण लगायतका विषयमा छलफल हुनेछ। केही दिन यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशव्यापी विभिन्न आयोजनाहरूको निरीक्षण तीव्र पार्नु भएको छ। त्यस क्रममा ठेकेदारहरूको खुट्टा भाँचेर भए पनि काम गराउन दिइएको निर्देशनका कारण निर्माण व्यवसायहरू आतंकित बनेको बताउँदै आएका थिए। सरकारले सहजीकरण नगरिदिएका कारण काम ढिला हुँदा समेत निर्माण व्यवसायले गाली खानु परेकामा उनीहरू असन्तुष्ट छन्। यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायहरूसँग छलफल गर्नुभएको थियो। त्यस क्रममा उनीहरूले व्यवसायीहरूमाथि दोषी देखिए कार्यवाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड़ गरेकामा आपत्ति जनाए।

0: कार्यसूचीमा रहेका महान्यायाधिवक्ता र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 र नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पेश गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 12 बजे बस्ने तय भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पेश गर्नुहुनेछ। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दफावार छलफलका लागि पेश गरी पारित गर्ने कार्यसूची रहेको छ।
1: यसैबीच प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरूको संसदीय सुनवाई शुरू हुँदैछ। आज बिहान 9:30 बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनवाई समितिको संयुक्त बैठकले सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागेको हो। शुक्रबार संवैधानिक परिषदले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई सिफारिश गरेको थियो। उनीहरूमाथि उजुरी आह्वान गर्ने प्रक्रिया आजको बैठकले शुरू गर्नेछ।
0: राहदानी सेवा आज र भोलि दुई दिन बन्द हुने भएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण अर्थात माइग्रेशन गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो सूचना जारी गरे अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुनेछ। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिनेछ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन सक्नेछन्।
1: सुनसरीको कोशी गाउँपालिका 8 केराबारी स्थित महेन्द्र राजमार्गमा गएराति पिकअप गाड़ी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। मृत्यु हुनेमा चालक मोरङ रंगेली नगरपालिका 3 दरवेशाका 42 वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्रदेश 102002 4421 नम्बरको खाली पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा सोही पिकअपमा सवार सिराला नगरपालिका घर भई विराटनगर 13 बस्दै आएका 37 वर्षीय सन्तोष कुमार शाह घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाली कांग्रेसले आज संविधान संशोधनका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दैछ। दिउँसो 3 बजे पार्टी कार्यालय सानेपामा सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्न गठित विज्ञ समितिले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार पार्न सरकारले बनाएको कार्यदलमा नगएको कांग्रेसले आफ्नो आन्तरिक विज्ञ समिति बनाई धारणा तय गरेसँगै आज सार्वजनिक गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा बनेको संविधान संशोधन बहसपत्र कार्यदलले बहसपत्र तयार पारिसकेको जनाएको छ। यो कार्यदलमा एमालेबाट तोकिएका प्रतिनिधि कार्यदलको बैठकमा उपस्थित छैनन्। कंग्रेसले प्रतिनिधि नै पठाएको थिएन। अन्य 4 दल कार्यदलमा सहभागी भए पनि बहसपत्र तयार पार्दै गर्दा असहमति जनाउँदै बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट बाहिरिएका हुन्। कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य थिए। उनीहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र पनि बुझाएका छन्।
1: कास्कीको पोखरा महानगरपालिका 33 निर्माण सम्पन्न भएको 32 मेगावाट क्षमताको सेतीखोला जलविद्युत आयोजनाले बिजुली उत्पादन शुरू गरेको छ। सेतीखोला हाइड्रो पावर लिमिटेड

प्रवर्धित सो आयोजना विक्रमसम्म 2078 मंगिरमा शुरू भएको हो। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवर्धक कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। यसैबीच राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोलपुर सुर्खेत 132 केवी प्रसारण लाइनमा जोड़िनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि पुनः भीषण आक्रमण शुरू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता समाप्त भएको अभिव्यक्ति दिएको केही समयमै हवाई आक्रमण शुरू भएको हो। इरानी सरकारी संचार माध्यमका अनुसार देशको दक्षिणी क्षेत्रमा पर्ने सिरिक र बन्दर अब्बास लगायतका स्थानमा विस्फोट भएका छन्। ती दुवै बन्दरगाह शहर हर्मुज जलमार्गमा अवस्थित छन्। इरानको तटीय क्षेत्रका सैन्य अन्य शहरहरू कोनराक र चाबहारमा पनि विस्फोटको आवाज सुनिएको छ। इरानी सरकारी संचार माध्यमका अनुसार बन्दर अब्बासमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा यो आक्रमण इरानले गरेको बम आक्रमणको प्रतिशोध भएको दावी गर्नुभएको छ। अमेरिकी आक्रमणपछि खाड़ी क्षेत्रका देशहरूले पनि इरानी आक्रमण भएको बताएका छन्। इरान बहराइनको राजधानी मनामामा विस्फोट भएको, कुवेतले क्षेपास्त्र र ड्रोनहरू अवरोध गरेको तथा कतारले सुरक्षा सतर्कता जारी गरेको बताइएको छ। इरानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर

0: फ्रान्सले टोली अर्जेन्टिना र स्पेनलाई पछि पार्दै फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग खेल्दैछ। यता अन्तिम सोह्रको खेलमा ब्राजिल नर्वेसँग 2-1 पराजित भएपछि मोरक्कोले पाँचौं स्थानको ब्राजिलसँगको अंक दूरी निकै कम गरेको छ। फिफा वरियताको छैटौं स्थानमा उक्लिएको मोरक्को एटलास लायन्स बोस्टन रंगशालामा फ्रान्स विरूद्ध अर्को एउटा ऐतिहासिक नतिजा निकाल्ने दाउमा छ। कतारमा भएको विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चरणमा समाप्त पारेको थियो, त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहनेछ। यो समय मोरक्कोको यात्रा आश्चर्यजनक थियो, तर अहिले मोरक्कोलाई पनि यस विश्वकपमा हेभीवेट टीमका रूपमा लिइएको छ। मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो। अहिलेसम्म यी दुई टीमबीच पाँच पटक भिडन्त भएका छन्, जसमध्ये फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्।
1: अब मौसम, आज कोशी र मधेश बाहेक पाँचवटै प्रदेशमा केही स्थानमा भारी वर्षा हुने भएको छ। दुई प्रदेशका तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरी चल्नेछ। देशका अन्य पहाड़ी र हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। अहिले बिहान भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै पानी लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ। कास्की, पाल्पा, अर्घाखाँची, नवलपुर, गैंडाकोट लगायतका स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। भन्दा बढ़ी पानी पाल्पाको अर्चले केन्द्रमा 169.7 मिलिमिटर मापन गरिएको छ।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज पनि संवादलाई निरन्तरता दिँदै आज निर्माण व्यवसायीसँग छलफलको कार्यक्रम तयार।
0: राजधानी सेवा आज र भोलि दुई दिनका लागि बन्द हुने। सेवा नयाँ प्रणालीमा स्थानान्तरण हुँदै तयार भएका राजधानी भने वितरण गरिने।
1: संघीय संसदका दुवै सदनको बैठक आज। प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई हुँदै।
0: अमेरिका र इरान पुनः युद्धमा, इरानका विभिन्न शहरमा शक्तिशाली आक्रमण, खाड़ी देशहरूमा सतर्कता।
1: र विश्वकप फुटबलमा आज क्वार्टर फाइनलको खेल शुरू हुँदै पहिलो खेलमा फ्रान्स र मोरक्को भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4।
3: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
4: एसई मा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
5: प्राविधिक शिक्षा किन पढ्ने?
4: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
5: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
4: सजिलै आयार्जन गर्न सकिने,
5: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
4: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
5: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
4: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
5: शान्ति नमुना माध्यमिक विद्यालय, प्राविधिक शाखा, मणिग्राम।
4: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-58-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
6: सिकल सेल रोगको एक जानकारी। सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
7: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
6: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
8: जन्डिस हुने,
6: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
6: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
6: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
6: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
6: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
8: रक्त अल्पताको उपचार गराउनु पर्छ,
6: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
6: धेरै तनाव लिनु हुँदैन,
8: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
6: सिकलसेल रोगको रोकथाम:
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
6: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
9: स्वास्थ्यमा बटुवल:
6: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
9: असल अभ्यासदेखि नीतिका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
9: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
6: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
9: कार्यक्रम स्वास्थ्यमा बुटवल।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, के खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यस्तै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा हुने दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
9: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
1: ओहो ला
10: ल ल मरे के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
11: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नमस्ते डाक्टर सर।
14: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
13: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
14: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
13: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
14: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
13: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
14: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
13: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
14: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
15: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
14: हजुर,
15: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
15: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
15: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई लाइटर लईकी बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग,

0: गरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
0: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
2: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
3: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
2: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
3: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
2: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
2: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
6: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
5: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिडो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
8: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
7: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
11: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
12: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
7: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
13: सम्पर्क नम्बर 0175600090, मोबाइल नम्बर 9472128 र 9470024870।
14: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट

butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कृता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गतेभित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।

0: टोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
4: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
6: सधै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857742471, फोन 0175620769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 9826311 र 9826113154।
3: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
12: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज, तिलोत्तमा 1, शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही।
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: ओ मिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ? पनि नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दर्सना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8, करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
10: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
2: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
10: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
2: पशुपति कलेज तिलोत्तमा 16, कोटीहवा, बोहिया, रूपन्देही।
11: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी? त
12: के हुनु नर्स नानी, जेठी बुहारी, दुई जुकी बाकी, सासू सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाइ खुवाउ।
14: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
17: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
18: हो र? होइन होला त्यस्तो त।
19: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
18: के भएन मिस,
19: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
18: हुन्छ।
20: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
8: सिकल सेल रोगको एक जानकारी।
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
10: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
11: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
9: पक्षघात समेत हुने,
11: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
11: रक्त अल्पताको उपचार गराउनु पर्छ,
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
9: धेरै तनाव लिनु हुँदैन,
11: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम:
11: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
9: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
11: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
12: स्वास्थ्यमा बुटवल:
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
12: असल अभ्यासदेखि नीतिका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
12: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
12: कार्यक्रम स्वास्थ्यमा बुटवल।
10: सिकल सेल रोगको एक जानकारी:
9: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
10: सिकल सेल रोगका लक्षणहरू:
11: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
9: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
11: जन्डिस हुने,
9: आँखाका समस्याहरू देखा पर्ने,
11: संक्रमणहरू भइरहने,
9: पक्षघात समेत हुने,
11: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
9: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
9: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
11: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
9: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
11: रक्त अल्पताको उपचार गराउनु पर्छ,
9: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
11: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
9: धेरै तनाव लिनु हुँदैन,
11: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
9: सिकलसेल रोगको रोकथाम:
11: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
13: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
11: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
13: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
11: अनुरोध तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: जिलोत्तोमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
1: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको

0: हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
0: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
3: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
4: मद्यपान र धूम्रपान सेवन नगरौं,
5: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौ।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
15: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
14: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
16: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
17: किन झोक्राउनु भन्छ काका?
18: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
17: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ। बरु अझै पनि केही बिग्रेको छैन, जानुस् बुद्ध फाइबरमा।
18: ए, बुद्ध फाइबर कान्छोले पनि त्यही भन्थ्यो।
19: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472 96228।
20: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
21: होइन पुर्खे बा, किन के
22: भयो?
21: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
23: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
21: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
22: ए, क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
23: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
24: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
25: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
26: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
27: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य
26: परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
24: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
25: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: सौजी क्युआर भयो
6: है, मेसेज आएको छैन।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन सुरुवातसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
7: अरे हजुर, कलमी बिरुवा फनेर सुहार बजार लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
7: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको हो नि?
7: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
8: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
8: फोन नम्बर 560-205।
9: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
10: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
11: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
12: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
13: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
12: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
13: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
12: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही। ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्छ जान्छ।
14: होइन के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो। ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
17: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
18: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनपी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
17: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
19: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
20: फोन नम्बर 071-531-6141 535-641
21: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
22: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
23: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
22: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
18: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
24: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
15: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
22: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
25: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
22: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
25: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
15: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
26: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
27: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
28: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
27: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
28: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
27: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
29: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ सुरक्षित भविष्य निर्माण गरौँ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
0: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेछौ त?
1: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्यौ त नानी?
3: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाई खुवाऊ।
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
20: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
20: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
20: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
20: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
20: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
20: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नमस्कार स्वयंसेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: खै जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: हो र, मलाई त थाहा नै थिएन म्याडम।
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
12: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
12: मद्यपान र धूम्रपान सेवन नगरौ।
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
12: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
12: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
12: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
16: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
17: प्राविधिक शिक्षा किन पढ्ने?
16: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
17: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
16: सजिलै आय आर्जन गर्न सकिने,
17: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
16: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
17: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
16: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
17: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
16: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-58-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
18: साउजी गुड्का दिनु न।
19: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
21: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
23: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
24: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
23: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
24: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
23: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
24: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
23: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
24: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
23: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
30: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
0: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
1: लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगु रोगको बस्ने सर्वोत्तम उपाय हो डेंगुबाट बस्न के गर्ने त पूरा शरीर ढाकिने गरी कपडा लगाउने सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: यति बेला मध्याह्नको 12 बज्यो।
1: सबैभन्दा पहिले मुख्य खबर। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त। एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्दै सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरानबीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2082/83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,00,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर सोम वाग्लेले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1,63,17,34,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका 7 पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्डे, त्यसै गरी टंक कार्की, महेश मास्की, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले समक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको नाम्सेयों जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाँचथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितौन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सि पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, एकची नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँले घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँले घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा

पहिले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। इन्सेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G का साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेगी औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेगी औलो र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्किएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिले दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक सम्वाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै उहाँले तत्काल संयमता अप्नाउन र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफिन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा तथा कूटनीतिक प्रयासमा गम्भीर जोखिम थपेको राष्ट्रसंघको भनाई छ। महासचिव गुटरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन, अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मुज जलमार्गमा आउट जाउटको स्वतन्त्रताको सम्मान गर्न, क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द्व रोक्न, शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति 1:00 स्पेन र बेल्जियम खेल्नेछन्। त्यस्तै तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:00 हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:00 खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12:00 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त, एक चीन नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति 2:00 फ्रान्स र मोरक्कोले खेल्ने। दिउँसो 12:00 नेपाल खबर सकियो। दिउँसो 3:00 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: आग लागी हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाई सके आगो ग्यास चुलो स्टोव वा हिटर निभाऊ। सिलिन्डर को रेगुलेटर पाइप वा चुलो बाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यास को गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाई सकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुली का तार प्लग स्विच वा वायरिंग ठीक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बारी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई यो सेतो थडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहिनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feetको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
14: यस बुटलोप महानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र अथवा असार 20 गतेभित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुझवल।
15: हाय दैव फेरि मोदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
15: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
16: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
18: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
19: Thank you.

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरुवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
1: सौजी क्युआर भयो है?
3: ए, भगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
3: आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: होइन, के भयो बाबु? ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
3: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
9: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
10: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
7: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
9: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
14: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
13: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
15: शांतिको आवाज रेडियो लुम्बिनी।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडेग्राम रूपन्देही।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
2: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
1: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
2: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
1: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
4: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
4: स्त्री तथा प्रसुति,
3: बाल रोग,
4: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
4: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
4: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
4: डिजिटल एक्सरे,
3: ईसीजी,
4: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
5: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
6: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
8: 98-570-21-835।
9: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
10: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
9: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
11: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
9: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
12: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि?
17: आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि, प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226, बीबीएस को लागि 98-570-42-624, बीए र बीएड को लागि 98-471-29-657।
19: एसई मा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
20: प्राविधिक शिक्षा किन पढ्ने,
19: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
20: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
19: सजिलै आयोजन गर्न सकिने,
20: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
19: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
20: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
19: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
20: शान्ति नमुना माध्यमिक विद्यालय, प्राविधिक शाखा, मणिग्राम।
19: मोबाइल 98570-28815 98570-33813 98470-88377 र 98648-58148 पुनश्च साधारणतर्फ +2 तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
8: सिकल सेल रोगको एक जानकारी।
19: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
14: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
19: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
14: जन्डिस हुने,
19: आँखाका समस्याहरू देखा पर्ने,
14: संक्रमणहरू भइरहने,
19: पक्षघात समेत हुने,
14: ज्वरो आउने, वाकवाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
19: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
14: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
19: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
14: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
19: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
14: रक्त अल्पताको उपचार गराउनु पर्छ,
19: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
14: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
19: धेरै तनाव लिनु हुँदैन,
14: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
19: सिकल सेल रोगको रोकथाम:
14: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
19: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
14: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
19: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
14: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
21: स्वास्थ्यमा बुटवल।
19: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
21: असल अभ्यासदेखि नीतिका कुरा,
19: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
21: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
21: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
22: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
22: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
22: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
22: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
19: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
23: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855-50-50934।
3: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: किन झोक्राउनु भछ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857 21 757 र 9842 96 228।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
6: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौँ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन, के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
10: हरेक स्पेन्डिङमा कलेक्टिङ पोइन्ट,

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826113।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही नै एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। त्यो अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
8: शिव अब म बेस्तरी खुसी, म त अहिले
7: अब त म त बचेँ भनेछ नि। म
8: सुँदै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वहीँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो। अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
10: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
11: शान्तिको आवाज रेडियो लुम्बिनी।

सानो माया र मन त एउटै थियो, तर के गर्ने, जिन्दगी कोरिएको किताबमा तिम्रो र मेरो फरक फरक भाग्य रेखा कोरिएछ।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-6141 535-641।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
9: हाम्रा सेवाहरू:
8: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
9: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
8: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि डिटो मूल्याङ्कन गर्ने,
9: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
8: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
10: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
11: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
12: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
13: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
12: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
14: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाझोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तिलोत्तमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निभान हस्पिटल प्राली।
3: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
7: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
3: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा आठ करैया चार नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
15: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
14: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
14: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 9857016604 9847078505 र 0715140029।
14: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्देही।
16: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
16: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी?
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ,
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
22: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने?
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
5: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570 59 934। लाइन सुख नारायणगढ चितवन। मोबाइल 98550 50 934।
0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ। मोबाइल 98550 50 934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512 40 934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडीजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गिने के, सबै खुट्टा नचल्ने नि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु के हो त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: श्री बाबु म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बचे भनेको छ नि म
6: सुझा रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509934
8: सापके काटे में ध्यान देवे वाला बात सापके काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागिको धेरै जोखिम रहन्छ। त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं। चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं। वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ। यदि आगलागी भइहालेमा नजिकको जनसमुदाय, दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ। जनहितका लागि तिलोतमा नगरपालिका, रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही।
1: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
2: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
1: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
3: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पक्षीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
3: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
4: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
5: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
6: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला।
7: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
8: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
9: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
11: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
11: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
11: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
11: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
11: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
11: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नानी खाना खाना आऊ
1: लाउ दिनुस
0: हात धोयो
1: धोइसके बाबा
0: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनु पर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
1: ढिला भइसक्यो
2: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ
0: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
2: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
3: वर्तेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
4: नेपाल सरकार विज्ञापनको
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
5: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
6: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
7: जिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
8: आज पनि रेखे दाईले रिता भाउजूलाई रोग सिकाएर पिटेछन्।
9: होइन, के भयो बाबु? ल ल नात्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ।
12: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
13: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
14: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
13: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
14: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
13: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
15: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
16: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
17: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
15: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-3111 र 98-026-21।
18: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
19: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
18: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
20: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
21: फोन नम्बर 071531641, 535641। तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
23: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
24: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
25: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
24: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
25: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
26: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
27: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
28: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
29: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
28: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
29: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
27: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
30: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
31: यति बेला दिउँसोको 3 बजे हो।
32: दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचको समितिको ठहर, सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्न स्वीकार। चालू आर्थिक वर्षको भुक्तान सरकारी भुक्तानी हुने आज अन्तिम दिन, भरे राति 12 बजेदेखि खाता बन्द हुने। विकासीय कार्यहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको प्रत्याक्रमण। र अफ्रिका विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल सुरु हुँदै नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अश्विनी शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नु भएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाब नआएको लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी भाषापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किने समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उपर छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ, तर पुँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउनेको विस्तार देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 KV प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त

0: भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तर्कीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरू निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्। पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। यस्तै समग्रमै दुई टोली बीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ। यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:15 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 3:15 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:15 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर, सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन, भरे राति 12 खाता बन्द हुने, विकास कार्यहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841949481। वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44282042।

0: 44, 28, 42. Come once. You will certainly be benefited.
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आउँदो साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिक लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरका मेयर श्रीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्न नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइन बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगेर उपचार गर्नेछ। यदि बिरामीको उपचार गर्न सम्भव नभएमा त्यही एम्बुलेन्स मार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था छ। महानगरभित्र झण्डै 2,94,000 जना नागरिक छन्। नेवार समुदायले हिजो पशुपतिको देवपटनमा परम्परागत मचाती जात्रा मनाएका छन्। हरेक वर्ष असार कृष्ण पक्ष अष्टमीका दिन मनाउने यस जात्रामा तीन बालबालिकालाई प्रतीकात्मक रूपमा त्रिशूलमा राखी खटमा उत्तानो अवस्थामा राखिन्छ। कुमार र कुमारीका रूपमा पूजनीय यी बालबालिकालाई खटमा राखेर भुवनेश्वरी, जयबागेश्वरी, गोलनबरी टोल र सिफल परिक्रमा गराई पुनः देवपटन ल्याइएको थियो। किंवदन्ती अनुसार पहिले पशुपति क्षेत्रमा राक्षसले बालबालिकालाई वध गर्ने गरेकाले तान्त्रिक बन्धुदत्त आचार्यजूको सहयोगमा राक्षसकै बच्चा त्रिशूलमा राखेर स्वर घुमाइएको थियो। त्यसपछि राक्षसले बालबालिकालाई जान छाडेको मानिन्छ। त्यही स्मृतिमा यो जात्रा त्रिशूल जात्राका रूपमा परिचित छ। ऋषि कालदेखि शुरू भएको यो जात्रा पहिले 9 खटमा मनाइन्थ्यो भने अहिले 3 मात्र सीमित छ। काठमाडौँमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरूको प्रवर्धनका लागि शैक्षिक मेला हुने भएको छ। 12 नेपाल हायर एजुकेशन फेयर 2026 पर्सि शनिबार र आइतबार काठमाडौँमा आयोजना हुने आयोजक भिजन मीडिया इन्कर्पोरेशनका निर्देशक तारामान रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा विद्यार्थी अभिभावकहरूले नेपालमा उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी दिनेछ। सहभागीलाई निशुल्क शैक्षिक तथा करियर परामर्श उपलब्ध गराउने रावलले बताउनुभयो। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकाका 2,066 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 18,60,030 रूपियाँ जरिमाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जान रक्सी खाने 65 जना कार्यवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 122 जना, संकेत पत्ती उल्लंघन गर्ने 120 जना, तीव्र गतिमा गाड़ी चलाउने 114 जना लगायत चालकहरू कार्यवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिल वस्तुको भवानगंगा नगरपालिका 8 36 वर्षकी दिलमाया गैरे, भक्तपुरको चाँगु नारायण नगरपालिका 5 28 वर्षका सन्देश ढुङ्गाना र कास्कीको रूपा गाउँपालिका 1 विशाल खवास राणा रहेका छन्। दिलमायाले अमेरिका पठाइदिने भन्दै 1 7 लाख, सन्देशले क्रोएसिया पठाइदिने भन्दै 2 16 लाख र विशालले सर्बिया पठाइदिने भन्दै 1 2 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका भन्ने पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालु आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन, भरकाती 12 खाता बन्द हुने, विकासी कार्यहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 रुपियाँ भन्दा धेरै खर्च। आउँदो साउन 15 गतेदेखि घर घरमै स्वास्थ्य सेवा दिने ललितपुर महानगरको तयारी, बिरामीको फोन प्राप्त हुनसाथ डाक्टर र औषधिको टोली घरमै पुग्ने र पशुपति क्षेत्रमा नेवार समुदायले परम्परागत मचाती जात्रा मनाए। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: हल्का माइलो
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडकोट वार्ड नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के, सबै खुट्टा नचल्ने, पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
0: श्री बाबा म बेस्तरी खुसी म त अहिले
6: अब त म त बचेँ भने छ नि म
0: रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको त्यही खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदैछ त
11: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाइ मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: अर्घा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नानी खाना खान आऊ।
10: लाउ दिनुस।
9: हात धोयौ?
10: धोइसके बाबा।
9: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
10: ढिला भइसक्यो।
11: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
9: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
11: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
12: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
13: नेपाल सरकार विज्ञापनको।
14: उत्सवको पर्व
15: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
14: केसीएससी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
15: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
14: फोन नम्बर 071-542-6999।
16: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
17: होइन, के खुसीको खबर हो दाजु?
16: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
17: हो र?
16: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-533-823।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
16: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका
8: पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
17: साउजी क्युआर भए
19: ए बग्नुस् त मेसेज आएको छैन।
20: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
4: तिलोत्तमाको बढिराममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
6: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
8: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
9: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
7: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-3111 र 98-026-21-354।
10: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
12: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
13: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
14: ल लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
2: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
14: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
15: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
16: फोन नम्बर 071-531-641, 535-641।
17: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
18: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
19: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
18: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
2: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभर तिमीले के गरेर बस्छौ ह? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परेको थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
6: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
5: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 9807-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही।
4: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
7: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
7: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
9: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
8: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ।

0: निवान अस्पताल प्राली तुलुतमा चार नया मिल रूपन्देही सम्पर्क फोन 071592183 मोबाइल 98570068805 97676 091979 स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान अस्पताल प्राली
1: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
2: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं
4: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
5: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
6: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
5: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
6: सम्पर्क 98570 16604 98470 78505 र 071514 0029
5: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे
7: नमस्कार हो नमस्कार नाई ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता अका होई डॉक्टर नी बहनी बड़की पतोहिया दुई जीव के भाईल भाई ओकरे देख रेख के जोगाड़ खोजल जात बा आहा ई होखे ना तरीका सास ससुर के हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही
8: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गईल और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता देता
7: ठीक बा सुनल जाए रेडियो में लगातार बाजत बा
9: गोस मछली अंडा सबसे बढ़िया बा गोस मछली अंडा सबसे बढ़िया बा
7: फल फूल और साग पात बच्चा के खाना साथ साथ
8: सब मिल के खियावल जाए
7: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए बच्चा चालाक और निरोगी बनावल जाए हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली
8: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए
7: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही खास करके हाथ सफा रख खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही बुझलू ने
8: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश
10: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
11: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या
10: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
12: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
10: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
13: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
14: सबै मिलाई खुवाऊ
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
15: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
16: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
17: एसएमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर
18: प्राविधिक शिक्षा किन पढ्ने
17: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता
18: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर
17: सजिलै आय आर्जन गर्न सकिने
18: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
17: र रोजगारी सिर्जना गर्न सकिने 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
18: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ
17: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म
18: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम
17: मोबाइल 98-570-28-815 98-570-33-813 98-470-88-377 र 98-648-58-148 पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने
19: स्वास्थ्यमा बटुवल
20: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
19: असल अभ्यासदेखि मितिका कुरा
20: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
19: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
20: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
19: कार्यक्रम स्वास्थ्यमा बुटवल
21: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्ट डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
22: ए ल ल लिनुहोस् भाइ।
1: अनि दाई कति भयो पैसा?
22: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
23: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
8: जडिलो बाटो बचौ र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डडेलोबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ?
11: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: होइन हो श्याम, कता हिँड्यो? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Argakati Ofisi Sement, Deshko Sement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: होइन पुर्खे बा किन के भयो र
6: बाह्र चौरामे
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
5: होइन पुर्खे बा फेरि दौडिँदै कता हो
6: ए किरिमझनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
7: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562744 562745
8: वडा अध्यक्षज्यू नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: खै के भन्नु वडा अध्यक्षज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्ती गरनी जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मेचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्ती गरनी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
13: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
14: धुम्रपान गर्न छोडौं स्वस्थ जीवन बाँचौ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: सौजी क्युआर भयो
17: है ए बगाउनुहोस् त मेसेजै आएको छैन
18: घरि एसएमएस आएन

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्दे,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
12: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
13: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
14: 9857021-835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
16: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
15: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
16: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
15: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
16: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
15: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
16: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
15: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
12: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं।
5: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट, कतिपय व्यवस्था दुई सदनात्मक व्यवस्थापिकताको सिद्धान्त विपरीत रहेको दावी। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, अब कार्यदलमा सत्तारूढ़ रासपा र राप्रपा मात्र, वामदेव गौतम समूहका नेताहरू नेकपा छाडेर एमालेमा फर्किए। आजबाट चालू आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदै विकास अड्डामा अन्तिम भुक्तानीको चाप, एकै दिन 17 अर्ब भन्दा बढ़ी भुक्तानी। तिलोत्तमाका विभिन्न खाद्य तथा किराना पसलमा अनुगमन, 5 वटा पसललाई अनुगमन टोलीको चेतावनी पत्र। आज र भोलि 2 दिन राजधानी सेवा बन्द, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र। डाङमा 5000 नमूना परीक्षण गर्दा 650 जनामा सिकल सेलको लक्षण, समयमै रक्त परीक्षण गर्न स्वास्थ्य कर्मीहरूको सुझाव। र फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चारजना पदाधिकारीहरूले प्रतिनिधि सभा नियमावली 2083 केही व्यवस्था संविधानसँग बाजिएको दावी गर्दै सर्वोच्च अदालत पुग्नु भएको छ। रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदमबहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले निवेदकका रूपमा हस्ताक्षर गर्नुभएको छ। उहाँहरूको तर्फबाट अधिवक्ता अमृत कुमार केसीवारिस रहनु भएको छ। रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा, सभामुख डोल प्रसाद अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083 को प्रस्तावना नियम 140(11) र नियम 259 संविधान विपरीत रहेको दावी गरेका छन्। उनीहरूले ती व्यवस्था नेपालको संविधानले परिकल्पना गरेको दुई सदनात्मक व्यवस्थापिकाको सिद्धान्त विपरीत रहेको तथा संविधानको धारा 274 र धारा 104(1)सँग बाजिएको उल्लेख गरेका छन्। रिटमा नियम 259 प्रतिनिधि सभाको नियमावली मार्फत संविधानले नदिएको अधिकार प्रयोग गर्दै सार्वभौम कानूनी व्यवस्था गरेको तथा नियम 140(11)ले राष्ट्रिय सभाको संवैधानिक भूमिकामा असर पर्ने अवस्था सिर्जना गरेको जिकिर गरिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबलाउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम सांस्कृतिक पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राजपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राजपाको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधनबारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्यावधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। नेकपाका नेता वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किएका छन्। आज एमाले पार्टी कार्यालय च्यासल पुगेर नेकपा पोलिट

भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली आर्थिक वर्ष सकिनु भन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि चालू आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदैछन्। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुन्छ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको 19,64,11,00,00,000 बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ खर्च भएको छ। आज भुक्तानीको चाप बढ़ी भएकाले सिस्टममा समेत समस्या आउने गरेको सरकारी अधिकारीहरू बताउँछन्। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै अस्ति मंगलबार 11,76,22,00,000, सोमबार 28,55,71,00,000 रूपियाँ भुक्तानी भएको थियो। तर यस्तो खर्चमा चालू तर्फको भुक्तानी उल्लेख रहे पनि विकासे बजेट भनिने पुँजीगत तर्फको भुक्तानी कमजोर देखिएको छ। आज भुक्तानीको अन्तिम दिन भएकाले पालिका लगायत विकासे अड्डाहरूमा भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ। तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। यसै क्रममा आज खाद्य सामग्रीमा केन्द्रित रही विभिन्न मार्ट तथा किराना पसलमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा पसलहरूमा म्याद नागेका तथा पालिकाले बिक्री वितरणमा रोक लगाएका गुटखाजन्य पदार्थको बिक्री भइरहेको पाइएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक जगेश्वर देवी चौधरीले बताउनुभयो। उहाँले मानव स्वास्थ्यमा खेलवाड नगर्न व्यवसायीलाई आग्रह गर्दै उपभोक्तालाई यस्ता विषयमा सचेत रहन समेत आग्रह गर्नुभयो। बजार अनुगमनमा सहभागी प्रशासकीय अधिकृत मुक्तिराम खनालले आज 10 खाद्य पसल अनुगमन गरिएकोमा नगरपालिकामा दर्ता नभएका, म्याद नागेका, सामग्री बिक्री गरेका, गुटखाजन्य पदार्थ बिक्री गरेका 5 पसलमा चेतावनी पत्र काटिएको बताउनुभयो। अनुगमन टोलीले 2 पसलबाट 45 बोका गुटखा जफत समेत गरेको छ। अनुगमनमा सहभागी तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र नेउपाने, तिलोत्तमा उद्योग वाणिज्य संघका कोषाध्यक्ष टीकाराम भण्डारी, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले व्यवसायीसँगै उपभोक्तालाई समेत सचेत गराउने गरी नगरले चालेको अनुगमनमा सधैँ सहकार्य र समन्वय हुने स्पष्ट पार्नुभयो। अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार तथा नगर प्रहरीहरूको समेत सहभागिता रहेको थियो। तिलोत्तमा नगरपालिकाले हिजो विभिन्न दुग्ध डेयरीको अनुगमन गरी नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवा पठाएको थियो। राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागेको जनाउँदै राहदानी विभागले आज र भोलि राहदानी सेवा बन्द गरेको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण 2 सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रूपन्देहीको टोलीले काठमाडौँका विभिन्न मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्ध मार्गीलाई भित्र्याउने महत्वाकांक्षी योजनाका साथ निर्माण भएको विमानस्थल हालसम्म नियमित सञ्चालन भएको छैन। भैरवका पर्यटन व्यवसाय आबद्ध संस्था सिद्धार्थ सञ्जालको टोली काठमाडौँ पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई ज्ञापन पत्र बुझाएको हो। विमानस्थल नियमित सञ्चालनमा नआउँदा नेपाल सरकार र निजी क्षेत्रको अरबौं रूपियाँको लगानी जोखिममा परेको सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल गेमालीले बताउनुभयो। विगतमा प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्ने, नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने तथा यसलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरे पनि ती प्रतिबद्धता हालसम्म व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको
सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष

अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनु भयो। ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले विमानस्थल सञ्चालनका विषयमा उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी गराउनुभयो। दाङमा 5,000 भन्दा बढ़ीमा नमूना परीक्षण गर्दा 650 जना सिकल सेल एनिमियाका शंकास्पद बिरामी फेला परेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरूमा 5,070 जनाको नमूना संकलन गर्दा 650 जनामा सिकल सेल एनिमियाको लक्षण देखा फेला परेको हो। पाथोलोजिस्ट डाक्टर जेनिस छतकुलीले सिकल सेल एनिमिया स्क्रीनिङ कार्यक्रममा परीक्षण गरिएकाहरूमा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिनुभयो। 3,161 जना महिला र 1,909 जना पुरूष गरी 5,070 जनामा परीक्षण गर्दा 4,420 जनामा हेमोग्लोबिन सामान्य देखिएको र 650 जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको उहाँले बताउनुभयो। परीक्षण गरिएका 33 जनामा सिकल सेल डिजिट, 347 जनामा सिकल सेल ट्रेट र 3 जनामा बिटा थालासेमिया मेजर, 157 जनामा बिटा थालासेमिया ट्रेट र 59 जनामा सिकल सेल बिटा थालासेमिया ट्रेट र 51 जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरिएन्ट फेला परेको उहाँले बताउनुभयो। स्वास्थ्य कर्मीले सिकल सेल र थालासेमिया वंशाणुगत रगत सम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड़ दिएका छन्। विवाह पूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने स्वास्थ्य कर्मीहरू बताउँछन्। र फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातिदेखि शुरू हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को, स्पेनले बेल्जियम, नर्वेले इंग्ल्याण्ड तथा अर्जेन्टिनाले स्विटजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। आज पहिलो क्वार्टर फाइनलमा राति नेपाली समय अनुसार 2:15 फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलमा खेलेका थिए। दोस्रो क्वार्टर फाइनलमा पर्सी राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। सन् 2010 को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि र बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनल पुगेका हुन्। सन् 2010 दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक क्वार्टर फाइनलमा खेल्दैछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट, कतिपय व्यवस्था दुई सदनात्मक व्यवस्थापिकाको सिद्धान्त विपरीत रहेको दावी। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, अब कार्यदलमा सत्तारूढ रासोपा र राप्रपा मात्र, वामदेव गौतम समूहका नेताहरू नेकपा छाडेर एमालेमा फर्किए। आजबाट चालु आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदै विकासे अड्डामा अन्तिम भुक्तानीको चाप, एकै दिन 17 अर्ब भन्दा बढ़ी भुक्तानी। तिलोत्तमाका विभिन्न खाद्य तथा किराना पसलमा अनुगमन, 5 पसललाई अनुगमन टोलीको चेतावनी पत्र। आज र भोलि 2 दिन राजधानी सेवा बन्द, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र। दाङमा 5,000 नमूना परीक्षण गर्दा 650 जनामा सिकल सेलको लक्षण, समयमै रक्त परीक्षण गर्न स्वास्थ्य कर्मीहरूको सुझाव। र फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै अवस्था। अपरान्ह 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 98023 64 460।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
5: त्यही भए म बेस्तरी खुसी, म त अहिले
4: अब त म त बचेँ भनेको छ नि।
5: रामराजीपुर कलिमपुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
10: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
11: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: Beat your sand.

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊँ न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 9857042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम, रूपन्देही।
2: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
3: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
4: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
3: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
5: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
0: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
8: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
0: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
8: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
7: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
9: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
10: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
11: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
10: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
12: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
12: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
0: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
12: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
0: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
12: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देह।
13: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
20: विश्व शान्तिको मूल

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
2: एसई मा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
3: प्राविधिक शिक्षा किन पढ्ने?
2: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
3: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
2: सजिलै आय आर्जन गर्न सकिने।
3: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
2: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
3: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
2: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
3: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
2: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-51-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
4: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती, पेट, हात खुट्टा ढाडमा अचानक र कड़ा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
3: अनुरोध। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिक्राम रूपन्देही।
5: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
6: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
5: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
6: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
5: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
7: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934। लाइन्स चोक नारायणगढ़ चितवन। मोबाइल 98550-50934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली।

0: सुन त मेरो कपडा
1: हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मुद्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333
4: Wherever you are, stay connected with the wider world with the BBC World Service, now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: नेतामा नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। यसैबीच नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले संविधानका आधारभूत विषय र लोकतान्त्रिक मूल्य मान्यतामा पार्टीले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नु भएको हो। सरकारले कुन विशिष्ट समस्या समाधानका लागि संशोधन गर्न खोजेको हो भन्ने कुरा स्पष्ट नभएको उहाँले उल्लेख गर्नुभयो। संविधानको समग्र अन्तर्वस्तुलाई एकैपटक बहसको विषय बनाउँदा अप्रत्याशित संवैधानिक र कानूनी जटिलताहरू उत्पन्न हुनका साथै चरम दलीय ध्रुवीकरण निम्तने उहाँको तर्क छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद प्रवेश कुमार हमालले संविधानको मर्म माथि नै प्रश्न उठाउन थालेकाले सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र तयार पार्न गठन गरिएको कार्यदलबाट आफ्नो पार्टी अलग हुनु परेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले आफ्नो पार्टी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायत आधारभूत कुराहरूमा प्रश्न उठाउने गरी संविधान संशोधनको बहसमा सहभागी हुनै नसक्ने अडान समेत राख्नुभयो। उहाँले संविधानको पूर्ण पालना गर्ने शपथसहित बनेको वर्तमान सरकारले संविधानको आधारमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनुभयो। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए अनुसार संविधान संशोधनबारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ।
8: गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएकामा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको हो। समितिले स्थलगत मुचुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको प्रश्नोत्तरपछि विपक्षी सांसदहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा उल्लेख छ। समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आचार संहिताको पुनः पालना गराउन आचरण अनुगमन समितिलाई सक्रिय सक्रिय बनाउन र भौतिक हानि नोक्सानी पुर्याउने सांसदलाई तत्काल बैठक कक्षबाट निष्कासन गर्न मर्यादा पालकलाई निर्देशन दिन सभामुखलाई सुझाव दिएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी सहित विपक्षी दलहरूले सीमा सम्बन्धी विवाद सम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता दिएका छन्। बैठक शुरू हुने बित्तिकै उभिएर विरोध गरेका विपक्षी दलहरूले सभामुखले समय दिएपछि बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा दिएको नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाब दिनुपर्ने बताएका हुन्। आज संसदमा रहेका सबै विपक्षी दलको तर्फबाट बोलेका सांसदहरूले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे विरोध गरेका छन्।
7: सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत बन्द गरेपछि विरोध भइरहेको छ। यो विषय केही दिनदेखि लगातार संसदमा पनि उठिरहेको छ। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी सुकुमवासीलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। आयोगको अनुगमन अनुसार वैकल्पिक व्यवस्था नमिलाई पर्याप्त खाना नदिई र आवश्यक अभिभावकत्व नलिई सुकुमवासीहरूलाई हटाएको पाइएको छ। यस्तो कार्यले आवास सम्बन्धी ऐन संविधान र नेपाल पक्ष रहेका अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डहरूको उल्लंघन भएको आयोगले जनाएको छ। यसअघि पनि आयोगले पटक पटक सिफारिश र पत्राचार गरे पनि सम्बोधन नभएको बताउँदै नेपाल सरकारलाई सुकुमवासीहरूको मानव अधिकार जोखिममा नपार्न र उनीहरूको सम्मानजनक व्यवस्थापन गर्न पुनः निर्देशन दिएको जनाएको छ।
8: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तप बहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरी सच्याउन आग्रह गरिएको छ।
7: सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै मिटर ब्याज पीड़ितहरूले जनकपुरबाट काठमाण्डुसम्मको पैदल मार्च शुरू गरेका छन्। आज तिरहोतिया गछीबाट शुरू भएको मार्चमा 35 जिल्लाका 400 भन्दा बढ़ी पीड़ित सहभागी रहेका छन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश

0: ले चार बुधे सहमति गरेका थिए तर कार्यान्वयन नभएको पीड़ितको भनाई छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा श्रम गर्न विदेशमा जानेहरूको लगानी र आमदानी बीचको सन्तुलन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट रापरपा बाहेक सबै विपक्षी दल बाहिरिए स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई गएको जेठ 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई नहटाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या यसको प्रवर्धन भौतिक पूर्वाधार विकास लगानी वातावरण तथा आर्थिक सुधारको सम्बन्धमा निर्माण व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्रीले निर्माण व्यवसायलाई मर्यादित पारदर्शी जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय सहकार्य आवश्यक भएकामा जोड़ दिनुभयो। छलफलमा नेपाल निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी थप म्याद थप ठेक्का व्यवस्थापन समयमा आयोजना कार्यान्वयन मूल्य समायोजन बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्री बालेन्द्र शाहलाई जानकारी गराएका थिए।
0: चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2017 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकास रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटको 78% खर्च गरेको छ तर विकासीय बजेट भनिने पूँजीगत तर्फको खर्च भने 40% मात्रै छ। आज भुक्तानीको चाप निकै रहेकाले भरे राति 12 बजेसम्म थप बढ़ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको थियो। आज अन्तिम दिन भएकाले पालिकाहरूसहित सड़क विभाग शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गतका भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ।
3: शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.67 अंकले घटेर 2101.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घट्यो। हिजो 4,82,00,000,00,000 कारोबार भएकोमा आज 4,61,00,000,00,000 रूपियाँको शेयर किनबेच भएको छ।
0: वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक

0: औषध आमदानी 54,403 रूपियाँ रहेको एउटा सरकारी सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको सहयोगमा तयार पारेको यो आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 यस्तो देखाएको हो। नेपालमा यस्तो सर्वेक्षण पहिलो पटक भएको हो। सबैभन्दा बढ़ी मलेसिया गएका कामदारको आमदानी औषधमा 57,696 रूपियाँ देखिएको छ भने सबैभन्दा कम भारतमा जानेको आमदानी औषध 26,083 रूपियाँ छ। पुरूष र महिला कामदारको आमदानीमा पनि ठूलो अन्तर देखिएको छ। यस्तै श्रमका लागि विदेश जाँदा लागेको खर्च उठाउन कामदारले औसत 3 महिनाभन्दा बढ़ीको तलब खर्चाउनुपर्ने अवस्था पनि सर्वेक्षणले देखाएको छ। यो सर्वेक्षण कसरी गरिएको हो भनेर साथी महेश केवालीले राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधरलाई सोध्नु भएको छ।
1: नेपालीहरू विदेशमा जाने बेलामा भएका विभिन्न खर्चहरू, भिसा शुल्क तिर्नु पर्यो, तपाईँको पासपोर्ट बनाउनु पर्यो, विभिन्न यो 54 क्राइटेरिया छन् यसमा खर्च हुने, त्यो खर्चहरू जोडेर पहिलो महिनामा उसले पाउने सुविधाहरू, तलब मात्र नभएर उसको त्यहाँ अब एजेन्सीले उसलाई अब विभिन्न ओभर टाइम दिए हुन्छन्, खानाको सुविधा दियो होला, अनि पासको सुविधा थियो, यी सबैलाई जोडेर हामीले आमदानी निकाल्छौँ। त्यो आमदानीले खर्च भएकोलाई डिभाइड गरेपछि अनि त्यसमा महिना कति महिनामा लाग्यो भने यसको मेसर भनेको यो घर परिवार सर्वेक्षण गर्ने हो। तथ्याङ्क विधिबाट हामीले निकालेको यस ग्रामीण र शहरी क्षेत्र गरेर हामीले यसमा 3,742 जनाको हामीले यो घर परिवार समेटेर हामीले निकालेको छौँ।
2: 54,403 रुपियाँ भनेको चाहिँ कामदारहरूको औसत आमदानी हो कि
1: आमदानी? अब त्यो आमदानी मासिक आमदानी 54,403 रुपियाँ थियो औसत आमदानीमा महिनामा। नेपालीहरू विदेशमा गएर काम गर्ने बेला लागेका खर्चको अनुपातमा पहिलो आमदानीमा कति हुन्छ त्यसको अनुपात, मेरो 1,00,000 रुपियाँ खर्च भयो मलेसिया जाने बेलामा, सम्पूर्ण पैसाहरू पहिलो महिनामा मलाई 50,000 कमायो, अब मैले त्यो 1,50,000 कमाउनलाई मलेसियामा मैले 3 महिना काम गर्नुपर्छ, 4 महिनाबाट मात्र तपाईँ आमदानी फाइदा हुने भयो।
2: पहिलो मासिक आमदानी भनेर बुझ्नु पर्यो, समग्र औसत होइन, यसको अर्थ चाहिँ समय अनुसार पछि बढ्दै पनि जान सक्छ।
1: यसमा हामीले के गरेको छ भने यदि विदेशमा गएको 5 वर्षभित्र फर्किएको आएको व्यक्तिसम्म मात्रै सोधेको छ, तपाईँ 1-2 वर्ष काम गरेर फर्क्यो अथवा 3 वर्ष काम गरेर फर्क्यो होइन, यसरी बुझ्नुपर्छ यसमा हामीले।
2: अनि यो हाम्रो मलेसियामा सबैभन्दा बढी र भारतमा चाहिँ सबैभन्दा कम आमदानी देखियो, यो भिन्नताको कारण चाहिँ के होला?
1: यदि तपाईँ इन्डियामा जाने बेला तपाईँले जम्मा 16,000 रुपियाँ मात्रै खर्च गरेर तपाईँ गाउँकै आमदानी खर्च गरेर आएपछि थोरै देखिन्छ भनेको त्यहाँ 3 महिना 4 महिना पनि तपाईँको पैसा 16,000 त एकैचोटि उठिन्छ। मलेसियामा सबैभन्दा उच्च औसत आमदानी भनेको हाम्रो यो खर्च गरे आएको 57,693 रहेको छ भनेको मतलब यदि त्यहाँ आमदानी भएको छन् तर आमदानी अनुसार उहाँले खर्च कति गरेको छ त्यसको रेसियो हेर्नुपर्छ।
2: महिलाको र पुरुषको अघि तपाईँले अलिकति जोड्नु त भएको थियो, अन्तर चाहिँ देखियो नि जुन
1: देखेको मलेमा हाम्रो कस्तो लिङ्ग भन्ना लागत कस्तो भएको छ भने पुरुषहरूको औसतमा हाम्रो 1,76,000 रुपियाँ पर्छ लागत खर्चमा, महिलाहरूले अलिकति बढी पैसा खर्च गर्नुपर्ने भयो, 2,19,000 जति खर्च हुन हुन भन्छ। पुरुषले 4.5 महिनामा त्यो आफ्नो रिकभर गरेर आमदानी खर्च गर्न सक्छन् आरसीआईको भर्नमा, महिलाले अलिकति झनै राम्रो गर्छ, महिला 3.2 गर्दा पुग्छ।
2: प्रतिवेदनको नतिजाले चाहिँ विशेष गरी सरकारको वैदेशिक रोजगार नीति वा भर्ना प्रक्रिया भनौ यो के परिवर्तन ल्याउन सक्छ यसमा?
1: विदेशमा दिएका पोलिसीहरू श्रम सम्झौताहरूमा जति भनेको त्यति तलब दिया छ कि छैनन्, 3-4 महिनाभन्दा बढी समय लगाएर आफ्नो खर्चको रिकभर गरिन्छ भने वैदेशिक नीतिमा पोलिसीमा चेन्ज गर्नु पर्यो। यसमा हामीले दिनुपर्ने कुरा हो उसलाई विभिन्न सुविधाहरू जस्तै ट्रेनिङ हो यस्ता यस्ता कुराहरूमा पनि निशुल्क दिनुपर्ने अथवा राज्यले दिने बेलामा यति तलब दिने भन्छन् तर रोजगारदाताहरूले नदिन सक्छ, त्यसमा हामीले परिवर्तन गर्छौँ भनेर श्रम नीतिमा नै अब यसमा कसरी कार्यान्वयन गर्ने भने चाहिँ यो तथ्याङ्कले अनुगमन गर्नुपर्ने देख्छ, मूल्याङ्कन गर्न देख्नुपर्छ।
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक कृष्ण तुलाधर। फेरि पनि खबरकै सिलसिला, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभागको प्रवेशद्वार अगाडि एक युवाले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते हुनुभएको छ। प्रहरीका अनुसार आज दिउँसो 2:15 राहदानी विभागको 3 नम्बर गेट अगाडि मुगु सोरु गाउँपालिका एक घर भई अहिले भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल छर्केर शरीरमा आगो लगाउनु भएको हो। राइड सियरिङको काम गर्दै आएका नेपालीले विभाग विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएका पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको हो। वहाँ वैदेशिक रोजगारीमा दुवै जाने प्रक्रियामा रहेको पनि पाइएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
6: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106 96।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Jackers bonus pal. भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजय कुमार पाण्डेय सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी, सरकारी कागजात सच्याएको तथा गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डुबाट मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगका अनुसार पाण्डेय सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र रावत कुर्मी विरूद्ध जनै 191,520 रूपियाँ मागदावी सहित मुद्दा दायर गरिएको हो। नगरपालिकाका कर्मचारीले कागजात सच्चाई अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
1: नेपालका बाल सुधार गृहहरूमा बाल बालिकाको मानव अधिकारको अवस्था निकै दयनीय रहेको पाइएको छ। बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले यस्तो निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिलाई बुझाएको हो। प्रतिवेदन बुझाउँदै उपसमिति संयोजक निनु कुमारी कर्णले बाल सुधार गृहहरू बाल बालिकाको सुधार केन्द्र भन्दा पनि दण्ड दिने ठाउँ जस्तो अवस्थामा रहेको बताउनुभयो। उहाँले बाल सुधार गृहहरूमा दक्ष जनशक्तिको अभाव, अपर्याप्त बजेट, स्पष्ट नीतिगत तथा कानूनी व्यवस्था नहुनु, मुद्दा किनारामा हुने ढिलाइ तथा कानूनी सहायतामा सीमित पहुँच हुनु प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारले प्रतिफल दिने ठाउँमा मात्रै ऋण लगानी गर्ने दावी गर्नुभएको छ। राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा उहाँले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा सार्वजनिक ऋणको भार बढ़ेको बताउनु आरोप लगाउनुभयो। उहाँले कर बढ़ाएकोमा पनि र ऋण लिएको पनि विरोध नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो। राजस्वले मात्रै देश चलाउन मुस्किल हुने भएकाले ऋण लिनै पर्ने बाध्यता रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाइ छ। यसैबीच राष्ट्र ऋण उठाउने विधेयक 2083 राष्ट्रिय सभाबाट पारित भएको छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका निर्देशक हिक्मत कुमार श्रेष्ठले नेपाल छिट्टै केरा, आलु र माछा उत्पादनमा आत्मनिर्भर बन्ने दावी गर्नुभएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा बोल्दै उहाँले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत भूमिको वैज्ञानिक उपयोग, आधुनिक कृषि प्रविधिको अवलम्बन, कृषि अनुसन्धान, शिक्षा तथा प्रसार प्रणाली सुदृढीकरण, यान्त्रिकरण, प्रशोधन, बजारीकरण, गुण नियन्त्रण र वातावरण मैत्री कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो।
2: विभिन्न कारणले 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौडा 400 केवी प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, मार्गाधिकार तथा रूख कटान सम्बन्धी निर्णय नहुँदा आयोजनाको काम रोकिएको थियो।
1: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपनमा सबैभन्दा धेरै झण्डै 40 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै भक्तपुरको चाङ्गु नारायण, ललितपुरको खुमलटार, गोदावरी लगायतका क्षेत्रमा पनि पानी परेको छ। काठमाडौँ उपत्यका बाहिर सबै सुप्रदेशमा विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागको धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम स्तरको वर्षाको सम्भावना छ। मध्य सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर. अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता सम्पन्न भएको छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलिया भ्रमणमा रहेको समयमा सम्झौता भएको समाचार संस्था एएफपीले जनाएको छ. दुई देशबीच आणविक सहकार्य सम्बन्धी सहमति भएको, झण्डै 12 वर्षपछि युरेनियम बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भएको हो. आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजसँगको छलफलमा भारतीय प्रधानमन्त्री मोदीले भारतमा बिजुलीको माग उच्च रहेको उल्लेख गर्दै आउँदा वर्षहरूमा आणविक ऊर्जा उत्पादनलाई पर्याप्त मात्रामा अघि बढ़ाउने योजनाको रूपरेखा प्रस्तुत गर्नुभएको छ. सम्झौताले भारतमा अस्ट्रेलियाको युरेनियम निर्यातलाई सहज बनाई जीवाश्म रहित इन्धनको क्षमता बढ़ाउने अस्ट्रेली प्रधानमन्त्री अल्बानिजले उल्लेख गर्नुभयो. अस्ट्रेलियामा विश्वको युरेनियम स्रोतको झण्डै 28% रहेको छ. यो सम्झौताले अस्ट्रेलियाबाट भारतलाई युरेनियम आपूर्तिको मार्ग प्रशस्त गर्ने र स्वच्छ ऊर्जा प्राप्तिको उद्देश्यलाई गति दिने खबरमा उल्लेख छ. दुई देशले संयुक्त विज्ञप्ति निकालेर शान्तिपूर्ण उद्देश्यका लागि दीर्घकालीन युरेनियम निर्यातलाई अनुमति दिएको बताएका छन्. सम्झौता अनुसार निर्यात अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएद्वारा स्थापित सुरक्षा अन्तर्गत हुनुपर्नेछ.
1: अमेरिकी सेनाले इरानमा नयाँ चरणको आक्रमण गरेको छ. इरानी सरकारी संचार माध्यमका अनुसार सिरिक तथा बन्दर अब्बास जस्ता होर्मुज जलमार्गमा रहेका बन्दरगाह शहरहरू सहित देशको दक्षिणी भागमा विस्फोटका घटना भएका छन्. अमेरिकी सेनाले लगातार दोस्रो रात इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ. यससँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ. अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्य पूर्व क्षेत्रमा तनाव थप चर्किएको छ. ले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ.
2: नेपाल दर्पणमा अब खेल खबर. फिफा विश्वकप फुटबलमा आज रातीदेखि क्वार्टर फाइनलको खेल शुरू हुँदैछ. पहिलो क्वार्टर फाइनलमा राति पाउने 2 बजे उपाधिको दावेदार मानिएको फ्रान्स र मोरक्कोले खेल्दैछन्. यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ. प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले र मोरक्कोले क्यानाडालाई 3 गोलले हराउँदै अन्तिम आठमा पुगेको हो. विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2 गोलले हराएको थियो. यस्तै समग्रमा यी दुई टोलीबीच 6 पटक भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले 1 खेल जित्दा 1 खेल बराबरीमा सकिएको छ. त्यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति पाउने 1 बजे स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 3 बजे नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान पाउने 7 बजे साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले खेल्दैछन्.
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबरका शीर्षक फेरि एकपटक.
2: संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट राप्रपा बाहेक सबै विपक्षी दल बाहिरिए. स्पष्ट प्राथमिकता बिनाको संशोधनले अस्थिरता र ध्रुवीकरण निम्त्याउने कांग्रेस सभापति थापाको भनाई.
1: सुकुम्बासीलाई घाँस बाँस र कपास माग्दै माइती घरमा प्रदर्शन. वैकल्पिक व्यवस्था नगरी नहटाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन.
2: निर्माण क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्री शाहको छल. समस्या समाधान गर्न सरकार सकारात्मक रहेको भनाई. चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन. हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च.
1: अस्ट्रेलिया र भारत बीच युरेनियम निर्यात सम्झौता. अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीद्वारा स्थापित सुरक्षा अन्तर्गत निर्यात हुनुपर्ने.
2: र विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल आज रातिदेखि शुरू हुँदै राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दै.
1: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं. यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं. नमस्कार.
3: ए दाई पख्नुस् त पख्नुस्. के गर्नु भएको?
4: देख्नु भएन, औषधी हालेको.
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन. खोइ अहिलेसम्म केही भएको छैन. तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ. तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ.
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ.
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: मेसेज आएको छैन।

0: 91.7 सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
2: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोतमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
2: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98-570-42-471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेप्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
12: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
11: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
13: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98570-34-520।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98570-24-344, 98570-35-227 र 98570-73-220।
19: शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175268 मोबाइल
5: 98571-835।
6: भर्ना खुल्यो।
7: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
7: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
6: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
7: सम्पर्क 98570-16604 98470-78505 र 0175-14-029।
6: पशुपति कलेज तिलोत्तमा 16 कोटीहोबा बोहिया रूपन्दे।
8: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
9: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाँकी स्यासु सालको मेसो खोज्दै छौ क्या
8: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
10: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी।
8: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
11: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
12: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
13: सबै मिलाइ खुवाऊ
12: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
14: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
15: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
16: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना फारम वितरण आषाढ 8 गतेदेखि प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
5: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
13: प्राविधिक शिक्षा किन पढ्ने?
5: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
13: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
5: सजिलै आय आर्जन गर्न सकिने,
13: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
5: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
13: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
5: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
13: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
5: मोबाइल 98570-28815, 98570-33813, 98470-88377 र 98648-58148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
17: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भए ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
17: सिकल सेल रोगका लक्षणहरू:
13: छिटो छिटो थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
13: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
13: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
13: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्।
2: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनी साझ 7 बजे हाल खबर में दिवाकर पंथी को स्वागत छ। यह हाल खबर एफएम 96.8 MHz अनलाइन www.radiolumbini.org विभिन्न मोबाइल एप्लीकेशन र रेडियो लुम्बिनी को फेसबुक पेज बाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबर को शुरू में मुख्य मुख्य खबर शीर्षक प्रतिनिधि सभा नियमावली का कई व्यवस्था बदर को माग करते नेपाली कांग्रेस द्वारा सर्वोच्च में रिट कतिपय व्यवस्था दुई सजनात्मक व्यवस्थापिका को सिद्धांत विपरीत रहेको दावी संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो अब कार्यदल में सत्तारूढ़ राप्रपा र राप्रपा मात्र नेकपा छाडेर एमालेमा फर्किए वामदेव गौतम समूहका नेताहरू आजबाट चालू आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदै विकास अड्डामा अन्तिम भुक्तानीको चाप एकै दिन 17 अर्ब भन्दा बढी भुक्तानी तिलोत्तमाका विभिन्न खाद्य तथा किराना पसलहरूमा अनुगमन 5 वटा पसललाई अनुगमन टोलीको चेतावनी पत्र आज र भोलि दुई दिन राजधानी सेवा बन्द गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र दाङमा 5000 नमूना परीक्षण गर्दा 650 जनामा सिकल सेलको लक्षण समयमै रक्त परीक्षण गर्न स्वास्थ्य कर्मीहरूको सुझाव र फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: अब खबर विस्तारमा। नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चारजना पदाधिकारीहरूले प्रतिनिधि सभा नियमावली 2083 का केही व्यवस्था संविधानसँग बाजिएको दावी गर्दै सर्वोच्च अदालत पुगेका छन्। रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदम बहादुर परियार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक बासना थापाले निवेदकका रूपमा हस्ताक्षर गर्नु भएको छ। उहाँहरूका तर्फबाट अधिवक्ता अमृत कुमार केसी वारिस रहनु भएको छ। रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा, सभामुख डोल प्रसाद अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083 को प्रस्तावना नियम 140(11) र नियम 259 संविधान विपरीत रहेको दावी गरेका छन्। उनीहरूले ती व्यवस्था नेपालको संविधानले परिकल्पना गरेको दुई सदनात्मक व्यवस्थापिकाको सिद्धान्त विपरीत रहेको तथा संविधानको धारा 274 र धारा 104(1)सँग बाजिएको उल्लेख गरेका छन्। रिटमा नियम 259 ले प्रतिनिधि सभाको नियमावली मार्फत संविधानले नदिएको अधिकार प्रयोग गर्दै सार्वजनिक कानूनी व्यवस्था गरेको तथा नियम 140(11)ले राष्ट्रिय सभाको संवैधानिक भूमिकामा असर पर्ने अवस्था सिर्जना गरेको जिकिर गरिएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नु भएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख गरिएको छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष र राजसत्ता र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधनबारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्यावधि पाएको छ। थपिएको म्याद यही असार मसान्तसम्म सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। नेकपाका नेता वामदेव गौतम समूहका नेताहरू एमालेमा फर्किएका छन्। आज एमाले पार्टी कार्यालय च्यासल पुगेर नेकपा पोलिट ब्यूरो सदस्य डीबी कार्की सहित 6 जना केन्द्रीय सदस्य एमालेमा फर्किएका हुन्। उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो। कार्की एमालेको तर्फबाट पहिलो संविधान सभा सदस्य हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि नेता वामदेव गौतमको समूहमा रहँदै आउनु भएको थियो। एमाले फर्किने नेकपाका केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता रूपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम दाङ, भोला बराल मोरङ, दीपक इटानी धादिङ, रविन्द्र मन बैतडी लगायत हुनुहुन्छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि चालू आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदैछन्। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुन्छ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको 19,64,11 करोड बजेट मध्ये 15,31,97 करोड 15 लाख रूपियाँ खर्च भएको छ। आज भुक्तानीको चाप बढ़ी भएकाले सरकारी सिस्टममा समेत समस्या आउने गरेको सरकारी अधिकारीहरूको भनाइ छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,67,00,000 रूपियाँ भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। त्यस्तै अस्ति मंगलबार 11,76,22,00,000, सोमबार 28,55,71,00,000 रूपियाँ भुक्तानी भएको थियो। तर यस्तो खर्चमा चालू तर्फको भुक्तानी उल्लेख्य रहे पनि विकासे बजेट भनिने पुँजीगत तर्फको भुक्तानी कमजोर देखिएको छ। आज भुक्तानीको अन्तिम दिन भएकाले पालिका लगायत विकासे अड्डाहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउने व्यस्तता देखिएको छ। तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। यसै क्रममा आज खाद्य सामग्रीमा केन्द्रित रही विभिन्न मार्ट तथा किराना पसलमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा पसलहरूमा म्याद नागेका तथा पालिकाले बिक्री वितरणमा रोक लगाएका गुटखाजन्य पदार्थको बिक्री भइरहेको पाइएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक जगेश्वर देवी चौधरीले बताउनुभयो। उहाँले मानव स्वास्थ्यमा खेलबाड नगर्न व्यवसायलाई आग्रह गर्दै उपभोक्तालाई यस्ता विषयमा सचेत रहन समेत आग्रह गर्नुभयो।
2: खाद्यको अनुगमन गरेका छौँ, त्यो माठहरूमा र किराना पसलहरू होलसेल पसलहरूमा हामीले चाहिँ अनुगमन गरेका छौँ र डेट एक्सपायर भएका सामग्रीहरू चाहिँ बिक्री वितरण नहोस् अनि

संघ का अध्यक्ष नेत्र नेउपाने, तिलोत्तमा उद्योग वाणिज्य संघ का कोषाध्यक्ष टीकाराम भण्डारी, तिलोत्तमा उद्योग व्यापार संगठन का अध्यक्ष प्रेम जीएमले व्यवसायी संगै उपभोक्ताले समेत सचेत गराउने गरी नगरले चालेको अनुगमनमा सधैं सहकार्य र समन्वय रहने स्पष्ट पार्नुभयो। अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार तथा नगर प्रहरीहरूको समेत सहभागिता रहेको थियो। तिलोत्तमा नगरपालिकाले हिजो विभिन्न दूध डेयरीको अनुगमन गरी नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरव पठाएको थियो। राजधानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि जनाउँदै राजधानी विभागले आज र भोलि राजधानी सेवा बन्द गरेको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राजधानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राजधानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राजधानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राजधानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राजधानी संकलन गर्न सक्ने विभागले जनाएको छ। भैरवस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रूपन्देहीको टोलीले काठमाण्डुका विभिन्न मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका बौद्ध मार्गीहरूलाई भित्र्याउने महत्वाकांक्षी योजनाका साथ निर्माण भएको विमानस्थल हालसम्म नियमित सञ्चालन भएको छैन। भैरवका पर्यटन व्यवसाय आबद्ध संस्था सिद्धार्थ सञ्जालको टोली काठमाण्डु पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई ज्ञापन पत्र बुझाएको हो। विमानस्थल नियमित सञ्चालनमा नआउँदा नेपाल सरकार र निजी क्षेत्रको अरबौं रूपियाँको लगानी जोखिममा परेको सिद्धार्थ सञ्जाल रूपन्देहीका अध्यक्ष अनिल गेमालीले बताउनुभयो। विगतमा प्रधानमन्त्री, मन्त्री तथा सम्बन्धित निकायले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्ने, नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने तथा यसलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरे पनि ती प्रतिबद्धता हालसम्म व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको सिद्धार्थ सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो। ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले विमानस्थल सञ्चालनका विषयमा उच्च प्राथमिकता राखी काम भइरहेको जानकारी गराउनुभयो। दाङमा 5,000 भन्दा बढ़ीमा नमूना परीक्षण गरेर 650 जना सिकल सेल एनेमियाका शंकास्पद बिरामी फेला परेका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन शाखाका अनुसार जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएका शिविरहरूमा 5,070 जनाको नमूना संकलन गर्दा 650 जनामा सिकल सेल एनेमियाको लक्षण फेला परेको हो। प्याथोलोजिस्ट डाक्टर जेनिस छतकुलीले सिकल सेल एनेमिया स्क्रीनिङ कार्यक्रममा परीक्षण गरिएकाहरूमा असामान्य हेमोग्लोबिन भेटिएको जानकारी दिनुभयो। 3,161 जना महिला र 1,909 जना पुरूष गरी 5,070 जनामा परीक्षण गर्दा 4,420 जनामा हेमोग्लोबिन सामान्य देखिएको र 650 जनामा विभिन्न प्रकारका असामान्य हेमोग्लोबिन देखिएको उहाँले बताउनुभयो। परीक्षण गरिएका 33 जनामा सिकल सेल डिजिट, 347 जनामा सिकल सेल ट्रेट, 3 जनामा बिटा थालसेमिया मेजर, 157 जनामा बिटा थालसेमिया ट्रेट, 59 जनामा सिकल सेल बिटा थालासेमिया ट्रेट र 51 जनामा अन्य प्रकारका हेमोग्लोबिन भेरिएन्ट फेला परेको उहाँले बताउनुभयो। स्वास्थ्यकर्मीले सिकल सेल र थालासेमिया वंशाणुगत रगत सम्बन्धी रोग भएकाले समयमै परीक्षण, परामर्श र जनचेतना आवश्यक रहेकोमा जोड़ दिएका छन्। विवाहपूर्व तथा सन्तान योजना अघि परीक्षण गर्न सके नयाँ पुस्तामा रोगको जोखिम घटाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाई छ। र फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि शुरू हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को, स्पेनले बेल्जियम, नर्वेले इंग्ल्याण्ड तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्।
आज पहिलो क्वार्टर फाइनलमा राति पौने दुई बजे फ्रान्स र मोरक्को खेल्नेछन्। यी दुई टोली चार वर्ष अघि कतारमा सेमी फाइनलमा खेलेका थिए। दोस्रो क्वार्टर फाइनलमा पर्सी राति पौने एक बजे स्पेन र बेल्जियम खेल्नेछन्। सन् 2010 विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि र बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनल पुगेका हुन्। सन् 2010 दक्षिण

अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक क्वार्टर फाइनलमा खेल्दैछ। यही खेल खबरसँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रतिनिधि सभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै नेपाली कांग्रेसद्वारा सर्वोच्चमा रिट। कतिपय व्यवस्था दुई सदनात्मक व्यवस्थापिकाको सिद्धान्त विपरीत भएको दावी। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, अब कार्यदलमा सत्तारूढ़ राजसपा र राप्रपा मात्र। नेकपा छाडेर एमालेमा फर्किए वामदेव गौतम समूहका नेताहरू, आजबाट चालू आर्थिक वर्षका लागि सरकारी खाता बन्द हुँदै विकास अड्डामा अन्तिम भुक्तानीको चाप, एकै दिन 17 अर्ब भन्दा बढ़ी भुक्तानी। तिलोत्तमाका विभिन्न खाद्य तथा किराना पसलमा अनुगमन, 5 वटा पसललाई अनुगमन टोलीको चेतावनी पत्र। आज र भोलि दुई दिन राहदानी सेवा बन्द, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालनको माग गर्दै मन्त्रीलाई ज्ञापन पत्र। दाङमा 5000 नमूना परीक्षण गर्दा 650 जनामा सिकल सेलको लक्षण, समयमै रक्त परीक्षण गर्न स्वास्थ्य कर्मीहरूको सुझाव। र फिफा विश्वकप फुटबलमा आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदै साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कड़ा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: ए, के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
10: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
9: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
10: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
9: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
9: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
11: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
13: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
14: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
15: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
16: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
16: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
17: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
19: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
21: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
20: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
22: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
23: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको। उक्त वर्गीकरणको कित्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कित्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुचवल।
24: किन
0: झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
0: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98570 2157 र 98472928
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्
24: ए भन्त भन्त
25: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौँ न त्यसका लागि म आफै पहल गर्छु
26: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
27: उत्सवको पर्व
28: एसआर गिप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
27: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
28: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
27: फोन नम्बर 07-542-6999
29: साउथ क्यूआर भयो
30: मेसेज आएको छैन
31: घरी एसएमएस आएन घरी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
6: संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै उहाँका राजनीतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान
8: गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्यदलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
9: तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन, किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा एकदम गरेर चाहिँ
8: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
10: हाम्रो मुख्य डर र चिन्ता एकदमै स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
8: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेसकेन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
11: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग, जाति, समुदाय, लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य. तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो. अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरू मात्रै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए. तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरियो नपुगेका छौँ. र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन. यसै निष्कर्ष हामी पुगेका छौँ.
8: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
12: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो. अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो. त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ. होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ. होइन, त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ. सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो. दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो.
8: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ. कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ. सन्तोषी रावल, सीआईएन, काठमाडौँ.
6: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ. भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो. एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो.
13: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू, कागजातहरू, प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं. तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन. हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं.
6: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरीद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
14: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
6: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51 करोड़ रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
15: उखुको जुन अनुदानको 1,51 करोड़ हामीले अनुदान बापत दिनुपर्ने रकम विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तान दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
6: राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो। आयोगले सुकुम्बासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहने गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछन्। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार आज राति 2:15 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनल खेल हुनेछ।
16: सन्तोष गन्धर्व। नेपालमा बाल बालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
17: विकिरणको कारणहरूको कारणले गर्दाखेरि, अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ।
16: बाल बालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानीसँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौड़, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-7108, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब नेपालमा बाल बालिकामा बढ़दो क्यान्सरको अवस्था र उपचारको प्रसंग। नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ। हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन्। धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ। बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन्, यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ।
17: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एकदमका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै, तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ। जस्तै अब खानपानको, रहनसहनको, प्रदूषित वातावरण, अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ, त्यतातिर गइएको छ। जस्तै रेडिएसन, विकिरणको कारणहरूको कारणले गर्दाखेरि, अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बाल बालिकामा असर परेको देखिएको छ। अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका, अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण, कस्तो ठाउँमा राख्नु भएको छ, कसरी हुर्काउनु भएको छ, आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन औषधिको प्रयोगहरू अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन।
20: हजुर जस्तो बालबालिकामा क्यान्सरको सुरुवाती लक्षणहरू कसरी चिन्ने
17: बालबालिकामा हुन त यो वयस्कमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भनेर जस्तै तारान्तर रूपमा ज्वरो आयो ज्वरो अब डेङ्गुमा पनि आउँछ मलेरिया लाग्दा नि आउँछ सामान्य अरू इन्फेक्सनमा नि आउँछ हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भनेर दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अप्नाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा अर्को भनेको शरीरमा गाँठाकुचीहरू आउने सबै गाँठाकुटी नराम्रै किसिमको हुन्छ भन्ने छैन एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन् तर क्यान्सरको गाँठो हराउँदैन त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुटीहरू छ कि छैन भन्न अर्को भनेको बच्चाले खुट्टा दुख्नु होइन हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले चाहिँ वाक वाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु लडबडाउनु अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु पेल हुनु भनेर भन्छ हामीले अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू रातो छिड्काहरू आउने यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ।
20: हजुर यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि
17: त्यही त या त खानपान नै भन्छु म है सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन बर्ड फ्लूमा चिकनै खान नहुने होइन राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने अथवा राम्रोसँग तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए तापनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर
21: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
16: प्रदेश सभाको पौने चार वर्ष सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
23: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन
24: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
25: हाम्रा दुख नै त तरकारी खेती गरी छौँ र पानी पिग्रला अखन त यी हाम्रो क्षति हो।
22: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद
24: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
22: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
16: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष आउँदै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यही बरगाडीबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
0: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो या त पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
0: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो यसपालि
1: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
1: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यसो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
0: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ
21: भने यस्तो छ नि त, छोरी हामीले भन्छ कि छोरीहरू छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ र हामीले भन्छ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
0: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
21: हजुर,
0: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको?
21: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ, तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन। एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाइ भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले,
0: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत्र बहुमतको
21: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भने हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ, हाम्रो कमजोरी प्रदेशको। अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो, त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। अनि यदि संसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ, कानून हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले।
16: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। विभिन्न 6 वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ। सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो। विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न, संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ। को बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाइ छ। र विश्वकप क्वार्टर फाइनलका खेल आज रातिदेखि 2:15 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो। सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोध: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानु भयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
0: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन सुक नारायणगढ़ चितवन, मोबाइल 98550-50934।
5: रमिला, तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
6: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
5: किन त्यस्तो गरेको होला त?
6: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
5: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाउ, नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
7: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर रा खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीचको उन्नति भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिटोजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म।

0: त्यति आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्का हानी यहाँबाट झस्का हानी र नि पटौनी गल्नी अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855509034

0: जातीय विभेद के अंत करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सेप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
1: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ?
4: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
8: ओए बहिनीलाई के गरेको हँ? त मान्छे नै रहेनछस्।
9: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
12: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
11: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: Because I'm the one who

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
0: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
0: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: बर्जर घर रंग रौनक, घर रमन दुवे रंगीन बनाउने आकर्षक अफर आज बर्जर पेंट्स को खरीद में पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथ ही स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सिल्क इल्यूजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9875-85188, 9875-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
3: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोइसो, आउनुहोस् न, बचाइदिनुहोस्।
4: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
5: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
6: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: उत्सवको पर्व
10: एसआर किप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
9: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
10: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
9: फोन नम्बर 071-542-6900, 5495-5000।

0: खुसीको खबर र खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
1: सौजी क्युआर भयो है?
3: ए, बकुनुस् त, मेसेज आएको छैन।

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
0: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: अलिसा तिमी मलाई मन पर्यो तिमी जहाँ जान्छौ म त्यही जान्छु लान्छौ नि है

Thank you.

0: केबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ,
0: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो,
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबस्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबस्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोव क्षेत्रका गवर्नरले सीएफ आजोव क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटेन्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्य पूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्य पूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिनाभित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्य पूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यो होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भए भनेर सोधेका छौं।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाँटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन। होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो होइन सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइ पाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइ पाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखि पाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफारक गरौं, त्यसलाई टुङ्ग्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौं।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने होइन र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यो। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेक्का लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वस्त छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मशहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
7: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806233111 र 9806221354।
8: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
7: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
0: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
12: 9857-21-835।
13: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
14: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 9570-16604, 9470-78505 र 0175-14-029।
13: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
15: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
16: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
15: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
15: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: मासु अन्डा, मिठो
12: फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ
12: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: शान्तिको आवाज रेडियो लुम्बिनी

0: एसईएमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
1: प्राविधिक शिक्षा किन पढ्ने,
0: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
1: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
0: सजिलै आय आर्जन गर्न सकिने,
1: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
0: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
1: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
0: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
1: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
0: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
2: सिकल सेल रोगको एक जानकारी।
0: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
2: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
0: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
2: स्वास्थ्यमा बुटवल।
0: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
0: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
0: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
0: तिलोत्तमा नगरपालिका

0: स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
1: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
1: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
1: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
1: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
6: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
5: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
6: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
6: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
5: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौ सुरक्षित बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
0: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
7: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
8: के रे नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
7: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लायन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको नम्बर 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छु नि। म
6: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने। खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसी यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: ओहो
9: ला मरे नि के हो
8: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ.
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं.
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो.
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ.
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं.
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो? के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: different relationship.
1: Khulduli.com. My doctor Kim Karki Pusar.
0: Generation gap. I know by whom to break. Oh no, that's a career. Confusion, education.
1: Khulduli.com. म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे.
2: नमस्कार, हामी खुलदुली डट कमको श्रृंखलामा छौं. आज हामी योभन्दा अगाडिका श्रृंखलाहरूमा तपाईँहरूले सुन्दै गरेको भन्दा एकदमै नयाँ तर एकदम महत्वपूर्ण विषयमा हामी छलफल गर्दैछौ. हामी सबैलाई हाम्रो स्वास्थ्य राम्रो हुनको लागि विश्व स्वास्थ्य संगठनले शारीरिक रूपमा, मानसिक रूपमा, सामाजिक रूपमा र स्पिरिचुअल भनेपछि हामी आध्यात्मिक रूपमा पनि भन्छौं कि सबै हिसाबले चाहिँ तन्दुरुस्त हुनुपर्छ अथवा राम्रो हुनुपर्छ अनि मात्रै स्वस्थ भनिन्छ भन्ने डेफिनेशन दिएको छ. त्यसमध्येको हामी सबैले धेरैले छोड्ने विषय भनेको चाहिँ मानसिक स्वास्थ्यको विषय हो र त्यो अहिलेको परिस्थितिमा असाध्यै धेरै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरू प्रशस्त आउने र यसलाई हाम्रो बुझाइमा जे हिजो हामीले चाहिँ यो सामान्य विषय हो भनेर भनिरहेको थियौँ यो विषय चाहिँ अहिले यो जनस्वास्थ्यको एउटा महत्वपूर्ण विषयको रूपमा चाहिँ विकास भइसकेको छ. त्यसैले यो हामी हरेक व्यक्तिलाई स्वस्थ रहनको लागि उसको मानसिक स्वास्थ्य चाहिँ राम्रो हुनुपर्छ, नत्र भने उसको शारीरिक रूपमा, सामाजिक रूपमा राम्रो भए पनि उसले हामीले अपेक्षा गरेको जस्तो चाहिँ काम पनि गर्न सक्दैन, अपेक्षा गरेको जस्तो उसले उपलब्धि पनि प्राप्त गर्न सक्दैन. त्यसैले यो विषय अहिले एकदम ज्वलन्त बनेर आएको छ. त्यसैले यो विषयसँग सम्बन्धित हामीसँग असाध्यै लामो समयको अनुभव भएको र यो विषयमा देश विदेशमा चाहिँ आफ्ना चाहिँ अनुभव र आफ्ना अनुसन्धानबाट प्राप्त चाहिँ विभिन्न विषयहरूमा चाहिँ देश विदेशमा समेत चाहिँ प्रभाव पार्ने गरी काम गरिराख्नु भएको प्राध्यापक जसको 25 वर्षको अनुभवमा उहाँले सर्वसाधारण व्यक्तिहरूलाई समेत बुझ्न सक्ने गरी मानसिक स्वास्थ्यलाई डिमिस्टिफिकेसन भन्छौँ हामीले, खास गरी यसलाई चाहिँ यो एकदमै त्यो जार्गनहरूबाट अप्ठ्यारा शब्दहरूलाई एकदम सजिलो बनाएर सबैले बुझ्ने गरी चाहिँ पुस्तक पनि लेख्नु भएको छ र यसलाई चाहिँ यो मानसिक स्वास्थ्यको विषय अथवा कुनै पनि स्वास्थ्यको विषयलाई चाहिँ डिग्लोरिफाई पनि गर्ने एकदमै ठूलो चीज होइन, यो हरेक व्यक्तिले बुझ्नुपर्छ र सबैमा एउटा हेल्थ लिटरेसी हुनुपर्छ भन्ने हिसाबमा उहाँले आफ्नो 25 वर्षको अनुभवलाई एउटा किताबी आकार पनि दिनुभएको छ. त्यस्तो व्यक्तित्वसँग आज हामी छलफल गर्दैछौ. त्यसैले त्यो व्यक्तित्व को होला भनेर तपाईँलाई अलिकति यो मेरो परिचयबाट को होला भन्ने तपाईँको मनमा लागिरहेको हुनसक्छ. त्यसैले तपाईँको खुलदुलीलाई चाहिँ अब धेरै बेरसम्म खुलदुली नराखिकन म आजको हाम्रो यो खुलदुली डट कमको गेस्टलाई, पाहुनालाई तपाईँहरूसँग परिचय गराउन चाहन्छु. उहाँ हुनुहुन्छ प्राध्यापक डाक्टर सरोज ओझा. नमस्कार हजुर.
3: नमस्कार
2: हजुर. अब उहाँलाई अरू प्रश्न सोध्नुभन्दा अगाडि म यहाँहरूलाई उहाँले लेख्नुभएको पुस्तक यो मनोस्वास्थ्य भन्ने पुस्तक छ, यो मैले सरर पढेर जाँदाखेरि म उहाँको विद्यार्थी पनि हो र हामीले जे मेडिकल टेक्स्टमा पढ्छौं त्यो टेक्स्टमा पढेर मैले नबुझेका कुराहरू यो किताब पढ्दाखेरि चाहिँ बुझ्नेछ भनेपछि यति सिम्प्लिफाई गरेर उहाँको आफ्नो लाखौं लाख बिरामीहरूसँगको अन्तर्क्रिया क्रिया र उहाँहरूको चाहिँ त्यो सबैको सँगको उठबसबाट एउटा महत्वपूर्ण चाहिँ ग्रन्थ हामीलाई प्राप्त भएको छ र यो बजारमा उपलब्ध छ. हामी सबैले आफैले हेरेर यसमा भएका कुराहरूलाई प्रयोग गर्न सक्छौँ होइन. त्यसैले यो मनोस्वास्थ्य भन्ने पुस्तकको राइटर पनि हुनुहुन्छ र मेरो त शिक्षकै भनिहालेँ मैले र यहाँ हजारौं हजार चाहिँ चिकित्सकहरूलाई मानसिक स्वास्थ्यको बारेमा उहाँहरूलाई ज्ञान दिने, सिप दिने काममा उहाँ संलग्न हुनुहुन्छ. शिक्षा र अध्ययन संस्थानको प्राध्यापक हुनुहुन्छ. आजको चाहिँ डाक्टर साहबसँगको हाम्रो भलाकुसारी चाहिँ धेरैवटा इस्युजहरू छन्, हामी धेरै इस्युजमा सरसँग हामी छलफल गर्ने नै छौं. तर अहिले यो पछिल्लो दिनमा बाल बालिकाहरूदेखि वयस्क त वयस्कलाई त हुने नि भइहाल्यो, ज्येष्ठ नागरिकहरू सिनियरहरूलाई समेत चाहिँ यो आजभन्दा 10 वर्ष अगाडि र अहिले हेर्दाखेरि यो तनावको अवस्था चाहिँ एकदम बढेर गएको छ, स्ट्रेस चाहिँ एकदम बढेर गएको देखिन्छ। हामीले विद्यार्थीहरूसँग, मैले पनि विद्यार्थीहरूसँग डिल गर्दाखेरि विद्यार्थीहरूसँग पनि त्यो देखिन्छ, हरेक तह तब्काका क्षेत्रका मानिसहरूसँग चाहिँ एक खालको तनाव छ, एकदम तनावपूर्ण जीवन भनेर भनिन्छ होइन। त्यसैले यो तनाव भन्ने चिज नै, जसलाई हामी स्ट्रेस भनेर अङ्ग्रेजीमा भन्छौँ, यो तनावै के हो, यसलाई मानसिक स्वास्थ्यमा यसलाई कसरी लिइन्छ, यसको चाहिँ मानसिक स्वास्थ्यमा यसको चाहिँ स्थान कहाँनिर छ, यहीँबाट सुरु गर्नु।
3: धन्यवाद फर्स्ट डाक्टर किम, मलाई यो मौका दिनुभयो। अब मेरो अनुभवमा अघि तपाईँले विश्व स्वास्थ्य संगठनको एउटा स्वास्थ्यको डेफिनेसनमा मेन्टल स्वास्थ्य भनेको स्टेट अफ फिजिकल मेन्टल सोसियल स्पिरिचुअल वेलबिङ भन्यो होइन। मेन्टलको कुरा गर्ने हो भने चाहिँ मान्छेले मानसिक रोग भनेर बुझ्दो रहेछ, एकैचोटि मानसिक रोग बुझ्ने मेन्टल भन्ने बित्तिकै। अनि मानसिक रोगमा पनि, अब रोग त धेरै किसिमको हुन्छ, तर मानसिक रोगमा पनि कडा मानसिक रोग र मानसिक त्यो रोग लाग्यो भने त जीवन खत्तम भयो भन्ने बुझ्ने है म मेरो अनुभव। त्यसैले सुरुवातमा जब मैले यो मनोचिकित्सक भएर काम गर्दाखेरिको समयकोमा जुन समस्याहरू मैले देख्ने गर्थेँ, अहिले यो कोभिड पछि, यो भूकम्प कोभिड पछिको मानसिक स्वास्थ्यको परिस्थितिलाई हेर्दाखेरि मान्छेहरूमा जनचेतना, मान्छेहरू आफैमा मनोसामाजिक स्वास्थ्यका समस्या भयो भन्ने कुराको फिलिङ लिएर आउनेहरू पनि नभएको होइन। तर यति भन्दा भन्दै पनि अझै पनि बहुसंख्यक मानिस जुन एउटा मनोस्वास्थ्य भनेर मैले आफूले बुझिएको कुरा मैले लेख्न खोजेँ, मनोस्वास्थ्य भनेको चाहिँ मान्छेको मेन्टल हेल्थ, मेन्टल हेल्थ भनेको एउटा मेन्टल हेल्थमा वेलबिङ हुन्छ, मानसिक स्वस्थता हुन्छ, एउटा मेन्टल हेल्थमा प्रब्लम हुन्छ, मानसिक स्वास्थ्यको समस्या हुन्छ, दुवै चिज भयो नि होइन। एउटा वेलबिङ पनि हो, वेलबिङ नै भएन भने मान्छेलाई मेन्टल वेलबिङ भएन भने के गर्न मन लाग्छ र होइन, निद्रा लाग्दैन, भोक लाग्दैन, मेन्टल वेलबिङ भएन भने आफ्नो काममा ध्यान दिन सक्दैन, साथीभाइसँग कम्युनिकेसन गर्न मन लाग्दैन, त्यो एउटा पार्ट भयो, त्यो रोगको कुरा भएन,
2: त्यो जीवनको महत्वपूर्ण पक्ष हो,
3: पक्ष भयो,
2: शारीरिक कुरा मात्रै हेरिरहेछ
3: एक्ज्याक्टली,
2: तर उसको मनको कुरा
3: ओ त्यो पनि हामी रोगको मात्र कुरा गऱ्यौँ कि होइन, एउटा मानसिक स्वस्थता मेन्टल वेलनेस एउटा पार्ट भयो भने मानसिक स्वास्थ्यको समस्या जुन हामी भन्छौँ अथवा रोग भन्छौँ नि त्यो पनि त धेरै किसिमको हुन्छ नि, धेरै किसिमको हुन्छ होइन। तर हामीले जेनरलाइज के गर्यौँ भने मानसिक रोग भनेर बुझ्यौँ नि। त्यसैले आज हामी तपाईँले जुन प्रश्न उठाउनु भयो नि, यो मानसिक स्वस्थता मेन्टल वेलनेसमा तनाव भन्ने चिज हामी सबैको जीवनमा चाहिँ यो एकदम महत्वपूर्ण कुरा छ। तनाव के हो भनेर भन्नुहुन्छ भने पहिला हाम्रो मनोविज्ञान के भनेर बुझौँ। हामी सबै भन्छौँ नि वाट इज साइकोलोजी, मनोविज्ञान के हो भने यो हाम्रो माइन्ड, ब्रेन एन्ड बिहेभियर, हाम्रो माइन्डले गर्ने कामहरू र हाम्रो दैनिक जीवनमा हामीले गर्ने व्यवहारहरू होइन, स्टडी अफ माइन्ड एन्ड बिहेभियर भन्छ नि। अब माइन्ड भनेको के त भन्नु बुझ्नु नि, फेरि माइन्ड भनेको के भनेर भन्दाखेरि मान्छेको विचार, मान्छेको भावना, फिलिङ र थिङ्किङ, सबभन्दा ठुलो कुरा यो
2: सोच भन्ने

0: सोचाइको नि त्यही किसिमको हुन्छ, फेरि अशान्त हुन्छ नि होइन. यो दुईटा चिज भएपछि मान्छेको व्यवहारमा त्यसपछि त्यो माइन्डले गर्ने कामहरू के हुन्छ भने चाहिँ कम भएर जान्छ कि. त्यसैले तनाव के हो भनेर भन्नुहोस्, तनाव भनेको एउटा इमोसनल रेस्पोन्स हो कुनै डिस्कम्फोर्ट चिजमा. जस्तो आज हामी कुरा गर्दा गर्दै हामीहरू अब आज 2 बजी भेट्ने भन्यौँ, तनाव त भइरहेको छ नि. 2 बजी हामी ठ्याक्कै भेट्यौँ भने तनाव अट्छ, त्यो तनावले हामीले 2 बजी भेटाउन फेरि मद्दत गर्छ. जसरी म तपाईँ कहाँ हुँदाखेरि स्टुडेन्टहरू पढिरहेको छ, एक्जामको तयारी गरिरहेको
1: छ,
0: त्यो एक्जामको तयारी भनेको स्ट्रेस, त्यो तनाव जुन छ नि त्यसले हाम्रो भाषामा चाहिँ यु स्ट्रेस भन्छ कि. यो यु स्ट्रेस भनेको के हो भन्दाखेरि एक्जाम छ भनेर पढ्नु, अथवा कसैले कहीँ कहीँ जानलाई भनेर समयमा पुग्नु, अथवा कसैले चाहिँ तपाईँले चाहिँ अब यो काम गरिदियो भनेर चाहिँ जुन हामी एउटा एक लेभलको पोजिटिभ तनाव लिएर त्यो काम गर्छौँ र सफलतापूर्वक पर्फर्मेन्स गर्छौँ, त्यो भनेको यु स्ट्रेस भयो. त्यो हामी सबैको जीवनमा त्यो स्ट्रेस भएन भने पर्फर्मेन्स हुँदैन,
1: त्यो फन्डामेन्टली जरुरी छ
0: हैन.
1: तर
0: त्यही ठाउँमा अर्को डिस्ट्रेस भन्छ कि.
1: हजुर,
0: एक्जाम्पल भनौँ, कोही स्टुडेन्ट छ, भोलि एक्जाम छ, हामी त टिचर मान्छे, भोलि एक्जाम लिने भन्यो भने सबैजना गएर के गर्छ भने आज र भोलि बिहानसम्ममा तयारी गर्छ, अनि भोलि आउँदाखेरि उनीहरू फ्रेस भएर आउँछ, परिपक्व भएर आउँछ र एक्जाम दिन्छ, राम्रो भएर जान्छ. त सम अफ देम कोही कोही व्यक्ति चाहिँ ओहो अब भोलि जाँच, पढ्दाखेरि ध्यान जाँदैन, अलट अफ बाहिरी अरू फ्याक्टरहरू छ उसको, मेन्टली प्रिपेयर छैन, पढ्न सकेन, भोलि जाँच भनेछ, फेल भयो भने टिचरले के भन्ला, मेरो साथीहरूको अगाडि मलाई जिस्क्याउँछ, मेरो घर परिवारले के भन्ला. जब मान्छे यो चिजलाई मनमा लिइन्छ अनि माइन्ड के हुन्छ भन्दाखेरि इमोसनली डिस्टर्ब हुन्छ. जब मान्छेको इमोसनल डिस्टर्ब हुन्छ नि, सोचाइ पनि त्यस्तै किसिमको नकारात्मक हुन्छ. यो किन हुन्छ भन्दाखेरि शरीरमा एक किसिमको एउटा नेगेटिभ हर्मोन भनौँ न,
1: केमिकल चाहिँ,
0: न्युरोकेमिकल चिज हो ब्रेनको, हाम्रो भाषामा कर्टिसोल, नोराएड्रिनालिन. यो चिजले के गर्छ भन्दाखेरि स्ट्रेस हुँदाखेरि यो चिज बढ्छ. यो चिज बढेपछि हाम्रो नाडीले थाम्यो भने पल्स रेट हाई हुन्छ, ब्लड प्रेसर हेर्नु, ब्लड प्रेसर हाई हुन्छ, मुटु ढुकढु गर्न सक्छ. अनि त्यति मात्र होइन, त्यसले मान्छेलाई पेन पनि फिल हुन्छ, हेडेक हुन्छ,
1: टाउको दुख्न थाल्छ,
0: चेस्ट पेन हुन सक्छ, खान मन लाग्दैन होइन. यो नेगेटिभ हर्मोन छ नि त,
1: हाँस्न मन लाग्दैन,
0: खुसी हुन, हाँस्न मन लाग्दैन,
1: हाँस्नै सक्दैन
0: होइन. अनि त्यो स्ट्रेसमा यो चिज जब बढ्छ अनि हाम्रो शरीरको फिजिकल हेल्थमा पनि त समस्या आयो, ब्लड प्रेसर आयो भने, सुगर आयो भने, निद्रा नलाग्ने, टाउको दुख्ने, अनि पढाइमा ध्यान नजाने, अनि त्यसो भएपछि द्याट स्ट्रेस बिकम्स डिस्ट्रेस. अनि त्यो जब डिस्ट्रेस हुन्छ नि, भोलि ऊ चाहिँ ब्रेकडाउन हुनसक्छ, जाँचमा उसले राम्रो गर्न सकेन, त्यसपछि झन् फ्रस्ट्रेसन भयो. किनभने जुन समयमा उसलाई टाइम पाइएको, त्यो स्ट्रेस भएको बेलामा उसले त्यो कन्सन्ट्रेट गर्ने, फोकस गर्ने, त्यो समस्याको लागि आफूले प्रिपरेसन गर्न सकेन, अनि इट बिकम्स कोही त्यही स्ट्रेसले मान्छेलाई राम्रो बनायो, कसैलाई त्यसले डिस्ट्रेस बनायो.
1: भनेपछि थोरै तनाव चाहिँ पोजिटिभ तनाव, जुन चाहिँ जस्तो भनौँ न, यो काम चाहिँ यति बजे भित्रमा सकिसक्नुपर्नेछ, भोलि जाँच छ, मैले तयारी गर्नुपर्नेछ भन्नेसम्मको तनाव भएन भने त हामी यहाँसम्म आउँदैनौँ. त्यसैले त्यसले चाहिँ हामीलाई प्रगतिलाई दोहोऱ्याउने पनि भयो. तर त्योभन्दा बढी भएर जब चाहिँ अब
0: शरीरमा न्युरोकेमिकल चेन्जेस आयो,
1: न्युरोकेमिकल चेन्जेसहरू आयो,
0: जसको कारणले ब्लड प्रेसर, सुगर
1: होपलेसै पनि हुने भयो कुनै त होइन,
0: एक्ज्याक्ट.
1: अनि त्यसपछि ला म त सक्दिनँ होला भन्ने लेभलबाट गइसके पछाडि जब शरीरमा परिवर्तनहरू आउन थाल्छ, त्यो चाहिँ लेभल भनेको चाहिँ अब अहिले भनेको हामीले तनावको लेभल भनेको, अथवा देखिने तनाव भनेको चाहिँ त्यो भयो.
0: त्यसैले त्यो डिस्ट्रेसले, जुन स्ट्रेसलाई डिस्ट्रेस भन्यो नि, त्यो डिस्ट्रेस भएपछिको फिजिकल र मेन्टल दुईटा कम्पोनेन्ट छ. फिजिकल हेल्थमा यसले के असर पार्छ भने शरीरमा केही मुटु ब्लड प्रेसर बढ्ने, ढुकढुक हुने, चेस्ट पेन हुने, अथवा विभिन्न ठाउँमा दुखाइ हुने फिजिकल सिम्टम, पसिना आउने होइन. अनि साइकोलोजिकल सिम्टममा के हुन्छ भन्दाखेरि मनमा आत्तिने, मन आत्तिने, डराउने, कुनै चिजमा ध्यान केन्द्रित नहुने,
1: कन्सन्ट्रेसन
0: कम हुने, भनेपछि दुईटा कम, फिजिकल कम्पोनेन्ट्स र मेन्टल साइकोलोजिकल कम्पोनेन्ट्स. त्यसैले यो चिज प्रोलङ भएर गयो, स्ट्रेसलाई लामो समयसम्म होल्ड गरेर राख्यो भने त्यसपछि यसको कन्सिक्वेन्स फिजिकल हेल्थमा ब्लड प्रेसरको हाई भएर औषधि खानुपर्ने हुनसक्छ,
1: डायबिटिज,
0: सुगर बढ्न सक्छ. अरू यता साइकोलोजिकल पार्टमा फेरि मान्छेहरूलाई त्यो स्ट्रेसद्वारा जुन किसिमले उसको पर्फर्मेन्स घटेर उसलाई फ्रस्ट्रेसन हुन्छ नि, एन्जाइटी हुनसक्छ, डिप्रेसन हुनसक्छ, इन्सोमनिया.

0: निन्द्रा नलाग्ने समस्या हुनसक्छ. यो भनेको मानसिक स्वास्थ्यको समस्याभित्र भयो.
1: भनेपछि एन्जाइटी डिप्रेसन भन्ने जुन समस्या आउँछ
0: त्यो कारण
1: सुरुवातको चाहिँ
0: स्ट्रेसलाई सही तरिकाले
1: गेटवे जस्तो हुने भयो.
0: गेटवे जस्तो एब्सोल्युटली
1: होइन. अब डाक्टर साहबको अनुभवमा अब हामीले चाहिँ यसो हेर्दाखेरि पब्लिक हेल्थमा जनस्वास्थ्यमा हेर्दाखेरि तनाव एकदमै धेरै तनावको अवस्था बढ्यो भनिन्छ नि. यहाँको अनुभवमा नेपालमा अहिले तनावको अवस्था कस्तो छ अनि त्यसका कारणहरू के छन् अलिकति हाम्रो श्रोता साथीहरूलाई बताइदिनु भयो भने अनि त्यसपछि अनि यसको व्यवस्थापन चाहिँ हामीले व्यक्तिगत लेभलमा के गर्न सकिन्छ परिवारमा के गर्न सकिन्छ अथवा चाहिँ सर्भिस प्रोभाइडरहरू डक्टर्सहरू स्वास्थ्य कर्मीहरूले अब मनोपरामर्शकर्ताहरूले कसरी सहयोग गर्न सक्छन् भन्ने कुराहरूमा छलफल गरौँ. अहिले हामी खुलदुरी.com छौँ र यो फर्सी नेटवर्क भन्ने युट्युबमा पनि यहाँहरूले चाहिँ हेर्न सक्नुहुनेछ र सँगसँगै हाम्रो सोसियल मिडियाको विभिन्न प्लेटफर्मबाट पनि सानो सानो क्लिप्सहरू यहाँहरूले हेर्नुहुनेछ. तर सबै कुरा बुझ्नको लागि चाहिँ कि त तपाईँ रेडियो सुन्नुहोस् कि चाहिँ युट्युबमा सुन्नुहोला. हामी छलफलमै छौँ र यहाँहरूको कुनै क्रिया प्रतिक्रिया अथवा यो विषयवस्तुलाई अझ बढी अलिक फरक ढंगले चाहिँ बुझाउनु पर्ने छ भने पनि हामीलाई लेखी पठाउनुहोस्. हामी आउँदो श्रृंखलाहरूमा त्यो प्रश्नको जवाफहरू पनि हामी दिनेछौँ. ल अब हामी
0: अब स्ट्रेसको कारणमा मैले हेरेको म कहाँ हामी कहाँ एज ए प्रोफेसनल हेल्पको लागि आउने व्यक्तिहरूमा कस्तो व्यक्ति आउँछ भन्दाखेरि कारणमा बढी जस्तो चाहिँ साइकोसोसियल फ्याक्टर भन्छ कि मनोसामाजिक
1: समस्या.
0: अब साइकोलोजिकल फ्याक्टर्समा कस्तो हुन्छ भन्दाखेरि कोही कोही मान्छेको स्वभाव होइन कमलो स्वभावको हुन्छ, कसैले उसलाई टर्चर गरेको, कसैले अब्युज गरेको सानो उमेरमा, अथवा कसैले चाहिँ उसलाई चाहिँ हरेसमेन्ट गरेको होइन, त्योदेखि लिएर मान्छेहरूको बीचमा अब कसैले कन्फ्लिक्ट भयो, कसैलाई कसैसँग रिलेसनसिपमा भएको मान्छे ब्रेक भयो देखि लिएर अरू सामाजिक समस्याहरूमा चाहिँ कतिको आर्थिक समस्या, बेरोजगार, लामो समयसम्म कुनै बिमारी भयो, रोग निको भएन, अनि पारिवारिक फ्यामिली सपोर्ट भएन, पियर ग्रुप साथीभाइहरूले उसलाई चाहिँ हेला गर्ने, डिस्क्रिमिनेट गर्ने होइन, यो विभिन्न किसिमको मनोसामाजिक कारणहरू कोही कोही व्यक्तिमा हावी हुन्छ कि त्यही चिज कसैलाई पचाउन सक्छ कसैले पचाउन सक्दैन होइन. त्यसैले जो मान्छेलाई कुनै चिजले अघि भनेको मनोसामाजिक कारणले तनाव उत्पन्न भएर लक्षणहरू फिजिकल लक्षण सिम्टम शारीरिक लक्षण अथवा साइकोलोजिकल मनोवैज्ञानिक लक्षण आयो भने यसलाई म मानसिक रोगी भए भन्ने सोच्नु भएन कि यो भनेको चाहिँ दिस इज ट्रिटेबल, दिस इज प्रिभेन्टेबल, दिस इज क्युरेबल सबै छ कि यसको, यसलाई औषधि खानुपर्छ भन्ने पनि छैन
1: होइन.
0: तर मुख्य कुरा के गर्नुपर्छ भन्दाखेरि ती व्यक्तिहरूले जसले यस्तो समस्या हुन्छ मान्छेको जीवनमा अपडाउन भइहाल्छ
1: होइन,
0: अपडाउन हुने भयो, सफलता असफलता त मान्छेको लाइफमा त एउटा आउने जाने चलि
1: नै
0: राख्छ.
1: अब जीवनको परिभाषा नै सफलता र असफलताको सम्मिश्रण हो
0: त्यो एघार त्यो पनि हो. र अर्को जीवनको परिभाषा भनेको मलाई के छ भने जस्तोसुकै परिस्थिति आए पनि स्वीकार गर्नु पर्यो, एक्सेप्टेन्स इज द की भन्छ कि. हामीले याद गर्यौँ नि भूकम्पको टाइममा हामी कति गाह्रो अवस्थामा गुज्रेका थियौँ, अहिले हामी बिर्स्यौँ, अहिले त्यो आफ्नो ठाउँमा छ. तर त्यो बेलाको सम्झ्यौँ कोभिडको टाइममा कस्तो, डाक्टर साहब आफै यति ठुलो नेपालको स्वास्थ्य मन्त्रालयमा बसेर यति धेरै ठुलो कामहरू गर्नुभयो, कति धेरै त्यो बेलाको तनाव बेहोर्नु पर्यो, अहिले सम्झिँदाखेरि पनि एक किसिमको त्यो हुन्छ. त्यसैले यो तनावको हुने कारणहरू मनोसामाजिक रूपमा हेऱ्यो भने मनोवैज्ञानिक कारण, सामाजिक कारण, आर्थिक कारण, पारिवारिक कारण, जे जस्तो भए पनि हामीले त्यो तनावलाई चाहिँ होल्ड गरेर राख्यौँ, मनमा लिइराख्यौँ, यसलाई बाहिर निस्किने बाटो दिएनौ, अथवा त्यो तनावको समाधानको लागि स्टुडेन्टलाई एक्जाम नदिकन त पास भएन,
1: र
0: एक्जामबाट जानै पर्यो नि त, लेख्नै पर्यो अथवा आन्सर त गर्नै पर्यो होइन. त्यो परिस्थिति सामना गर्ने क्यापासिटी, त्यो स्ट्रेस बहन गर्ने क्यापासिटी डेभलप गरेर हामीले मनोसामाजिक कारणहरूलाई हामीले ओभरकम गर्न सक्यौँ भने.
1: अब डाक्टर साहबसँग त अब जति यति धेरै चाहिँ विषयवस्तुहरू छन् हामीले चाहिँ समयलाई हेरेर यसलाई मिलाउँदै जाने हो. अहिले मलाई चाहिँ डाक्टर साहबसँग सल्लाह गर्न मन लागेको, कुराकानी गर्न मन लागेको चाहिँ यो उमेर अनुसार पनि स्ट्रेसको कारणहरू फरक फरक हुन्छ,
0: एकदम एब्सोल्युट फरक हुन्छ.
1: जस्तो अब अहिले हाम्रो चाहिँ धेरै हाम्रो रेडियो अडियोबाट खुलदुली.com सुन्ने युवा किशोर किशोरीहरू हुनुहुन्छ होइन, र युवा किशोर किशोरीहरू मात्रै हुँदैन, मैले हिजो एउटा हेरिरहेको थिएँ, खास गरी 18 वर्षदेखि 40 वर्षको उमेर समूहमा चाहिँ एकदम धेरै हाम्रा श्रोताहरू र दर्शकहरू हुनुहुन्छ होइन. त्यसैले यो उमेर अनुसारको स्ट्रेसलाई हामीले अलिकति फोकस गरेर यो 18 अथवा 40 वर्षसम्मको उमेरमा हुने स्ट्रेसलाई अलिकति बढी जोड गर्यौँ भने चाहिँ हाम्रो श्रोताहरूको धेरैवटा जिज्ञासा पनि छ कि यो तनावसँग सम्बन्धित, त्यसलाई पनि हामीले चाहिँ
0: अब यसलाई चाहिँ अझ दुई भाग, 20 देखि 30 वर्ष भनौँ, 30 देखि 40 होइन. यो 20 देखि 30 वर्ष भनेको हामीले कलेज स्टुडेन्टको एउटा लाइफ पार गरेर अब आफ्नो खुट्टामा उभिनको लागि ब्याचलर मास्टर्स गर्ने करियर, एजुकेसनको करियर ओरिएन्टेड तनाव, स्पेसली हाम्रो जस्तो देशमा जहाँ शिक्षा एजुकेसनको लागि चाहिँ विदेश जानुपर्ने बाध्यता होइन, अनि त्यो करियर ओरिएन्टेड आफूले भनेको अपर्च्युनिटी नपाउने, त्यो करियरमा पनि के छ, एजुकेसनलाई फेरि आर्थिक पक्ष त्यत्तिकै इम्पोर्टेन्ट छ, फ्यामिलीको सपोर्ट त्यत्तिकै इम्पोर्टेन्ट छ. त्यसरी करियर ओरिएन्टेड कुरामा यो 20 देखि 30 वर्षमा मैले देखेकोमा र त्यसमा धेरै समस्या, अनि त्यसपछि रिलेसनसिप, केटाकेटी साथीहरूको रिलेसनसिप, अन्त साथीभाइहरूको पियर ग्रुप्स, अनि त्यस सँगसँगै अझ अरू चिज इम्पोर्टेन्ट, अल्कोहलहरूको सेवन, यो ड्रगहरूको सेवन यो टाइममा होइन, पियर ग्रुपको साथीभाइको सरसँग
1: पियर प्रेसर
0: होइन, अनि अर्कोतिर आर्थिक समस्या होइन, यी विभिन्न किसिमको तनावहरूमा झेलेर हामीले हेऱ्यौँ भने आत्महत्याको जुन कुरा गर्दाखेरि मोस्ट कमन उमेर नै 18 देखि 30 वर्ष छ.
1: 18 देखि 30
0: यसको कारण के भन्दाखेरि मान्छे आवेशमा आएर इम्पल्सिभ भएर त्यो टाइममा आफूले भनेको कुरामा आफ्नो इच्छा पुरा भएन, रिलेसनसिप ब्रेक भयो, विभिन्न किसिमको टर्चरमा बाँच्नु पर्यो भन्ने एउटा पक्ष भयो तनाव. यो 30 देखि 40 वर्षमा के हुँदो रहेछ भन्दा त्यसमा यसो हेरेको चाहिँ अब त्यो बेलामा मान्छेहरूको अलिकति कतिको त म्यारिज भइसकेको हुन्छ,
1: विवाह हुन्छ,
0: तर आर्थिक बच्चाहरू पनि भर्खर सुरुवात हुन्छ, र त्यो बेलामा के हुन्छ भने एकातिर आर्थिक समस्या आफ्नो फ्यामिली ढान्नको लागि, अर्कोतिर आफ्नो एउटा जब सेटिस्फ्याक्सन नहुने होइन, जब सेटिस्फ्याक्सन नहुने, अनि अर्कोतिर पनि के भयो भन्दाखेरि यो साथीभाइहरूको सरसङ्गतमा नकारात्मक यो ड्रग अल्कोहलको समस्या, त्योदेखि लिएर फ्यामिली लाइफ कसै कसैको चाहिँ म्यारिज पछि अब रिलेसनसिप ब्रेक हुने होइन, यो सबै ऊ भयो क्या, यो फ्रेजाइल जस्तै भयो. त्यसैले मलाई के लाग्छ भने यो सबै यो उमेर नै सबैभन्दा इम्पोर्टेन्ट के हो भन्दाखेरि तनाव हुनसक्छ. तनावलाई चाहिँ हामीले जुनसुकै तनाव होस् त्यो तनावको व्यवस्थापनमा हामीले ध्यान दियौँ, यसको उपाय केसम्म जाउँ.
1: त्यसैले अब यसमा चाहिँ महत्वपूर्ण ठाउँमा हामी आइपुगेका छौँ. अब मलाई के लाग्छ भने जस्तो एउटा व्यक्तिले चाहिँ मलाई स्ट्रेस हुन लाग्यो है भनेर कसरी रिकग्नाइज गर्ने, अघि पनि हामीले छलफल त गर्यौँ, त्यसलाई फेरि फोकस गरौँ, अनि स्ट्रेस भयो है भनेपछि चाहिँ उसले कसरी व्यवस्थापन गर्छ व्यक्तिगत रूपमा नि, अब कसरी थाहा पाउने त मलाई तनाव भयो भनेर.
0: पहिलो कुरा चाहिँ एउटा कुनै इभेन्ट घट्छ, कुनै घटना घट्छ परिवारमा, समाजमा, व्यक्तिमा एउटा घटना घट्छ, त्यो घटनाले उसको फिलिङलाई डिस्कम्फोर्ट बनाउँछ,
1: एकदम डिस्कम्फोर्ट हुन्छ
0: होइन, एकदम
1: मिठो
0: नरमाइलो लाग्छ,
1: नरमाइलो लाग्छ,
0: अनि छटपटी हुन्छ, खुसी लाग्दैन, अनि त्यस्तै पऱ्यो रुन मन लाग्छ, एकान्तमा बस्न मन लाग्छ, निद्रा लाग्दैन, भोक लाग्दैन होइन, अहिले भनेको फिजिकल साइकोलोजिकल सिम्टम हो.
1: निन्द्रामा पनि बेलुका सुत्न खोज्छ तर
0: त्यही
1: घटनाले फ्ल्यासब्याक
0: भइराख्छ होइन. यस्तो किसिमको भयो भने यसलाई चाहिँ हामीले अब लिने मान्छेले कसरी लिनु पर्यो, भइसकेपछि त एक्सेप्ट गर्नु पर्यो.
1: पहिलो कुरा चाहिँ जे घटना भयो
0: भइसकेपछि
1: हामीले चाहिँ अब स्वीकार्नुको विकल्प छैन होइन,
0: स्वीकार्नु पर्यो,
1: त्यो नै पहिलो
0: पहिलो भयो. त्यसपछिको दोस्रो के हुनसक्छ भन्दाखेरि यसको विकल्प के त, अब यसको चाहिँ अल्टरनेटिभ सोल्युसन के हुनसक्छ, त्यो सोल्युसनमा मैले म आफै सक्छु कि सक्दिनँ, मेरो नजिक मेरो स्ट्रेन्थ भनेको मेरो साथी होला, मेरो फ्यामिली मेम्बर्स होला, तिनीहरूसँग मैले के सहयोग आफ्नो कुराहरू राखेर कसरी सहयोग लिने होइन. त्यसै सोसियल कनेक्सन, फ्यामिली कनेक्सन, सोसियल हेल्प, फ्यामिली हेल्प भनेको त्यो बेला हो.
1: भनेपछि एउटा व्यक्तिले उसँग भएको स्ट्रेसलाई अनलेस एन्ड अन्टिल सेयर गर्दैन नि, अर्को मान्छेले त बुझ्दैन. त्यस कारणले व्यक्तिगत रूपमा त उसले के गर्नु पर्यो भने पहिला चाहिँ घटनालाई स्वीकार्नु पर्यो र विकल्पको लागि उसले चाहिँ आफ्नो आफन्त, नातेदार, विश्वास गर्ने मान्छेहरू
0: छलफल गर्नु पर्यो,
1: कुराकानीहरू
0: गर्नु पर्यो, मनभित्र दबाएर राख्नु भएन. स्पेसली सुसाइड हुने कारण किन भन्दाखेरि त्यो आफ्नो फ्रस्ट्रेसन, होपलेस, हेल्पलेसनेसलाई चाहिँ उसले सप्रेस गर्यो.
1: भनेपछि यसलाई चाहिँ जे समस्या परेको छ त्यो समस्या चाहिँ एकदमै बोल्डली यो चाहिँ मैले भन्दाखेरि चाहिँ केही बिग्रिन्छ कि भनेर राख्ने होइन कि यसलाई चाहिँ भन्दाखेरि चाहिँ यो सुध्रिन्छ होइन
0: जोसँग भन्दाखेरि मैले सन्तुष्ट सहयोग र मैले समानुभूति इम्प्याथी भन्छ कि सहानुभूति दिने मान्छे त धेरै हुन्छ
1: धेरै हुन्छ
0: त्यो सहानुभूतिको पछि लाग्नु हुँदैन
1: बिचरा भन्नेहरू
0: धेरै हुन्छ
1: तर चाहिँ त्यसलाई फिलिङ गरेर
0: त्यसलाई आफू जस्तै फिलिङ गरेर जसले हामीले सपोर्ट गर्न सक्छ त्यो बाटो
1: त्यो व्यक्तिहरूलाई भन्नु
0: पर्यो
1: दोस्रो कुरा
0: अब त्यो प्रसङ्ग अझ व्यक्तिले आफूले गर्ने केही चिजहरू गर्नु पर्यो पहिला आफूले पनि सर्टेन व्यक्तिगत आफ्नो एउटा जीवनशैलीमा चाहिँ लाइफस्टाइल भन्छु कि हेल्दी लाइफस्टाइल हेल्दी लाइफस्टाइल भनेको हाम्रो यो 24 घण्टालाई हामीहरू के हुन्छ भन्दाखेरि मैले देखेकोमा समस्या भएका बिरामीहरू अथवा मसँग आउने प्रब्लम लिएका आउनेहरू मलाई रातभरि निद्रा लाग्दैन मलाई भोक लाग्दैन मलाई खानु के पनि गर्न मन लाग्दैन भन्ने राति 3-4 बजेसम्म 2-3 बजेसम्म मोबाइल हेर्ने विभिन्न डिजिटल प्लेटफर्महरूमा जाने होइन अनि बिहान ढिलोसम्म सुत्ने त्यसपछि राम्रोसँग खाना पनि नखाने मान्छेसँग बोल्न पनि नबोल्ने कोठामा लक गरेर बस्ने यो होइन जीवन लाइफस्टाइल कस्तो हुनु पर्यो भन्दाखेरि 24 घण्टामा हामीले कमसेकम 7-8 घण्टा सुत्नलाई राख्नु पर्यो र सुत्नु भनेको कुरा चाहिँ ब्रेनलाई माइन्डलाई एउटा इज रेस्ट हो त्यो रेस्टले चाहिँ ब्लड सर्कुलेसन सबै चिज माइन्डले के हुने त्यो माइन्ड भोलि एक्टिभ हुनको लागि उसले चाहिँ त्यो केही चिज पाउनुपर्ने चिज उसले प्राप्त गर्छ
1: न्युट्रिएन्ट प्राप्त गर्छ
0: निद्रा नलाए पनि आँखा चिम्मा गरे पनि पुग्छ अँध्यारो कोठामा त्यसले पनि हाम्रो एउटा ब्रेनको मेलाटोनिन अनि हेल्दी हर्मोन निस्केर मान्छेले राम्रो गर्छ
1: मेलाटोनिन निस्किने गयो भने त निद्रा लागिहाल्छ
0: लागिहाल्यो
1: तर पनि आँखा चिम्लिएर अँध्यारोको ठाउँमा बस्यो भने पनि केही न केही मात्रामा त मेलाटोनिन निस्किन्छ
0: तर निद्रा लागेन भनेर डिजिटल प्लेटफर्ममा जाने
1: जानु चाहिँ होइन डाक्टर साहब अब निद्रा लागेन होइन निद्रा लागेन भने व्यक्तिगत रूपमा चाहिँ उसले निद्रा लाग्नको लागि के गर्न सक्छ औषधि बाहेक
0: यो औषधि बाहेक त उसले आँखा चिम्मै गर्ने अब कति कुराहरू निद्रा भन्दा अगाडिका स्लिप हाइजिन भन्छौँ कि अलिकति खाना खाएको 2-3 घण्टापछि मात्र सुत्ने साँझ पख अलिकति हलुका व्यायाम गर्ने
1: होइन
0: लाइट खाना खाने अनि कोठा चाहिँ अलिकति सफा अँध्यारो बनाएर त्यो अरू डिस्टर्बहरू नहुने गरेर कुल अनि काम गर्ने भन्छ होइन त्योदेखि लिएर चाहिँ कमसेकम अरू यो मिडिया सोसियल मिडियाबाट एक घन्टा अगाडि आफूलाई चाहिँ टाढा राख्ने निद्रा लागेन भने पनि बरु आँखा चिम्मा गरेर सकारात्मक पोजिटिभ कुराहरू माइन्डमा मेमोरीहरू आफ्नो फ्युचरको बारेमा सोच्ने हो कि पास्टको पोजिटिभ कुराहरूले ल्याउने हो कि त्यसरी चाहिँ रात एउटा माइन्डलाई एउटा रेस्ट दिउँ
1: नकारात्मक कुराहरूलाई हामीले हटाउनु पर्यो हरेक चोटिको जस्तो कतिपय बेलामा चाहिँ निन्द्रा लाग्दैन त्यही घटनाको फ्ल्यासब्याक आइरहेको छ नि त्यसलाई डिस्ट्र्याक्ट गर्नु पर्यो पोजिटिभ कुराहरू सोच्नु पर्यो मिठो सपनाहरू बनाउनुहोस् न होइन योजनाहरू बनाउनुहोस् बरु त्यो गरौँ तर के छ भने त्यही पुरानो कुरालाई सम्झ आँखा चिम्लिने पुरानो कुरालाई सम्झिने होइन कि अब नयाँ संसार मैले कसरी विकास गर्न सकिन्छ भन्ने हिसाबमा जानु पर्यो होइन अरू कुनै त्यस्तो मेडिटेसनहरू हुन्छ
0: होइन छ हुन्छ अनि त्यसपछि बिहान उठिसकेपछि कमसेकम हामी आफ्नो जुन आजभोलि फिजिकल एक्टिभिटी भन्छ कि होइन योगा मेडिटेसन वाकिङ होइन बिहान उठ्ने बित्तिकै बरु पानी पिउने होइन अनि अलिकति फिजिकल एक्टिभिटीहरूमा फोकस गर्ने
1: अहिले यो फिजिकल एक्टिभिटी त एकदमै
0: होइन त्यसैले भन्छ नि 24 घण्टामा 10,000 पाइला भन्छ कि 3 किलोमिटरको वाकिङ त्यतिको वाकिङ चाहिँ कुनै न कुनै रूपमा हामीले दैनिक रूपमा गर्न सक्ने होइन बिहानै गऱ्यो भने फाइदा के हुने रहेछ भन्दाखेरि हामीले जुन काम त दिउँसो सुरु हुन्छ नि बिहान त्यसलाई फ्रेसनेस आउँछ कि
1: एक्ज्याक्टली
0: होइन त्यसैले एक्सर्साइज होइन स्लिप अनि डाइट
1: हजुर
0: डाइट पनि हेल्दी डाइट हेल्दी डाइटमा के आउँछ भन्दाखेरि हामी जङ्क फुड होइन
1: होइन
0: अब त्यो हेल्दी डाइटमा विशेष गरेर हामीले फोकस गर्नु भने पानी प्रशस्त पिउनु सक्नु पर्यो
1: होइन
0: अब आफ्नो नर्मल दाल भात त भइ नै हाल्यो
1: होइन
0: त्यसमा अलिकति सक्छ छ भने हरियो सागपातहरू फलफुलहरूले फोकस गर्ने होइन ओभर इटिङ नगर्ने अनि आफ्नो काममा आफ्नो कामको टाइममा चाहिँ सुत्ने टाइममा कामको कुरा टेन्सन लिनु भएन कामको टाइममा फेरि राति निद्रा लाग्दैन भनेर सोच्नु भएन
1: अरू कुरा सोच्नु भएन
0: फोकस
1: जे काम गर्न खोजिएको त्यसैमा
0: फोकस गर्ने बिच बिचमा ब्रेक लिने यो चिज पनि एउटा पार्ट भयो खानपिन एक्सर्साइज स्लिप अनि अझ इम्पोर्टेन्ट कुरा के छ भने सोसियल कनेक्सन कि
1: एक्ज्याक्टली
0: होइन कमसेकम आफ्ना कुराहरू आफ्नो मनपर्ने मान्छेसँग सेयरिङ गर्ने फिलिङ सेयर गर्ने इमोसन सेयर गर्ने सोचाइहरू सेयर गर्ने उहाँहरूको सल्लाह लिने सोसियल कनेक्सन यो पनि त्यत्तिकै इम्पोर्टेन्ट पार्ट हो
1: यो फिजिकल एक्सर्साइजको कुरा गर्दाखेरि चाहिँ डाक्टर साहब मैले पढेको सुनेको कुरामा चाहिँ एक्सर्साइज गरिसकेपछि हाम्रो शरीरमा इन्डोर्फिन निस्किन्छ.
0: एक्ज्याक्ट एक्ज्याक्ट.
1: त्यो इन्डोर्फिनले चाहिँ हाम्रो यो नेगेटिभ केमिकल्सहरूलाई घटाउने
0: एक्ज्याक्ट
1: र पोजिटिभ केमिकल्सहरूलाई चाहिँ बढाउने काम.
0: जस्तो पेन हुन्छ नि,
1: हो
0: पेनलाई चाहिँ कम गर्न इन्डोर्फिन
1: इन्डोर्फिन
0: काम लाग्छ,
1: काम लाग्यो
0: होइन. अनि त्यो जुन हामी यहाँ वाकिङ गर्छौँ नि, त्यसले हाम्रो जुन अघि भनेको नेगेटिभ कोर्टिसोल यिनीहरूको मेटाबोलिजम त्यसलाई चाहिँ डाइजेस्ट गर्छ,
1: डाइजेस्ट गर्छ.
0: त्यसपछि ब्लड प्रेसर पनि घट्छ, सुगर लेभल पनि घट्छ, शरीरमा भएको पेन पनि घट्छ,
1: तनाव पनि घट्छ,
0: तनाव घट्छ
1: होइन. त्यस कारणले फिजिकल एक्सर्साइज चाहिँ एउटा महत्वपूर्ण
0: वाकिङ एक्टिभिटी, फिजिकल एक्टिभिटी,
1: फिजिकल
0: कुनै पनि फर्ममा
1: जेसुकै होस्, तपाईँले चाहिँ कुद्नुहोस्, दगुर्नुहोस्,
0: वाकिङ
1: परेसेबारीमा काम गर्नुहोस्, वाकिङ गर्नुहोस्, हलो जोत्नुहोस्, तर के गर्नु पर्यो भने पसिना पनि आउनु पर्यो, मुटुको धड्कन पनि बढ्नु पर्यो. मुटुको धड्कन बढिसके पछाडि चाहिँ स्वाभाविक रूपमा इन्डोर्फिन निस्किन्छ. त्यो इन्डोर्फिन हाम्रो शरीरमा निस्क्यो भने सम्भवतः हामीलाई तनावलाई व्यवस्थापन गर्नलाई पनि
0: धेरै
1: सहयोग गर्छ. भनेपछि हामीले योग, मेडिटेसन, फिजिकल एक्टिभिटिज, अब योग मेडिटेसनको पनि हेल्प हुन्छ एकदमै धेरै हुन्छ,
0: एकदम एकदम
1: होइन. अनि सुत्ने बेलामा पनि टाइम मिलाउनु पर्यो
0: एकदम
1: होइन,
0: त्यो स्लिप हाइजिन भन्छ,
1: सुत्ने र उठ्ने पनि टाइम मिलाउनु.
0: त्यसैले 24 घण्टालाई 3 डिभाइड गर्नु,
1: 24 घण्टा
0: 8-8 घण्टा
1: गर्दै हुनुहुन्थ्यो,
0: 8-8 घण्टा
1: हजुर,
0: 7-8 घण्टाको स्लिप,
1: स्लिप
0: 8 घण्टाको काम, बाँकी 8 घण्टामा 1 घण्टाको फिजिकल एक्टिभिटी, अझ हामीसँग 7 घण्टा हुन्छ. त्यो 7 घण्टालाई आफ्नो विभिन्न किसिमको आवश्यकता अनुसारको
1: सामाजिक हिसाबमा चाहिँ एक्टिभ रहने, त्यस पछाडि चाहिँ आफ्नो परिवारसँग बस्ने, साथीभाइहरूसँग बस्ने, तर सकारात्मक कुराहरू गर्ने, नयाँ कुराहरू गर्ने,
0: प्रेजेन्ट टाइममा
1: प्रेजेन्ट
0: बाँच्न कोसिस
1: गर्ने. एकदमै महत्वपूर्ण कुरा फेरि पनि दोहोऱ्याउँ, हाम्रो प्रोफेसरले भनेको अहिलेको समयमा बाँच्ने,
0: प्रेजेन्ट टाइम,
1: प्रेजेन्ट टाइममा अहिलेको समयमा बाँच्ने, अहिलेको समयमा रमाउन
0: रमाउन, भविष्यप्रति चाहिँ होपफुल हुने,
1: होपफुल हुने
0: आशा, जहिले पनि
1: जहिले
0: निराशावादी होइन, किनभने भोलि कसलाई के थाहा छ,
1: हो हो,
0: तर जहिले पनि आशावादी. हामीले उसो हेरौँ नि, कोभिडको टाइममा हामीलाई यति निराशा लागेको थियो, तर आज चेन्ज भयो नि त,
1: चेन्ज भयो होइन. त्यति बेला हामीलाई कस्तो लागेको थियो भने डाक्टर साहबले कुरा उठाइहाल्नु भयो, त्यो कोभिडले यस्तरी गाँजेको थियो कि अब हामीलाई स्वास्थ्य मन्त्रालयमा बसेर काम गर्दाखेरि के लाग्थ्यो भने कसरी अब मान्छेलाई चाहिँ बाँच्नलाई मोटिभेसन गर्ने होइन, कसरी आशा जगाउने होइन, सपना त देखाउनु पर्यो नि हामी बाँच्छौँ भनेर होइन. अब त्यो देखाउनलाई पनि हामीलाई बहुत गाह्रो
0: भइसक्यो
1: क्या होइन, त्यसैले पटक पटक हामीले त्यो कसरी मोटिभेसन गर्न सकिन्छ,
0: समयले ठिक बनायो,
1: तर
0: समय इज द मेन फ्याक्टर,
1: टाइमले, टाइम हिल्स,
0: त्यसैले धैर्यता, जतिसुकै स्ट्रेस भएर बस्यो भने पेसेन्स, धैर्यता र आत्मविश्वास र आशावादी,
1: आशावादी हुनु पर्यो.
0: त्यति चिज मनमा राख्न सक्यो भने जतिसुकै ठुलो स्ट्रेस होस् न, यसले ढिलो ढिलो चाँडो चाहिँ यसलाई म्यानेज गर्न चाहिँ.
1: श्रोता साथीहरू, दर्शक साथीहरू, अहिले प्रोफेसरले भनिहाल्नुभयो, धैर्यता गुमाउनु भएन. हामीलाई इस्यु हुन्छ, प्रब्लम हुन्छ, 10 कुराहरू हाम्रो चाहिँ अगाडि आइरहेको हुन्छ, त्यसको उपाय पनि देखिरहेको हुँदैन होइन, के गर्ने के गर्ने भनिरहेको बेलामा पनि हामीले धैर्यता गुमाउनु भएन र आत्मविश्वास गुमाउनु भएन. एक दिन हामीले यसलाई जित्छौँ होइन, त्यसैले त्यो टाइम हिल्स भनेर समयले के गर्नेछ भन्दा चाहिँ स्वाभाविक रूपमा हामीलाई सहयोग गर्नेछ कि हामी त्यो तनावबाट मुक्त हुन सक्छौ. यो आत्मविश्वास भयो भने पनि तनावलाई कमै गर्न सकिने भन्नु होइन. त्यसैले व्यक्तिगत रूपमा यी चिजहरू आफूले आफ्नो लाइफ स्टाइलहरू बनाउने र सोचमा परिवर्तनहरू ल्याउने, सकारात्मक सोचका कुराहरू गर्नेदेखि लिएर अब परिवारले, अब कुनै परिवारको एउटा सदस्यलाई त्यो एकदम तनावपूर्ण जीवन बिताइरहेछ भन्ने थाहा पाएपछि परिवारले चाहिँ कसरी सहयोग गर्न सक्छ.
0: एक्ज्याक्टली. अब त्यो हुनसक्छ त्यो परिवारको गार्जियन फादर होला अथवा मदर होला अथवा उसको छोरा होला अथवा छोरी होला
1: होइन,
0: अथवा आफ्नै जो परिवार हुन्छ. सबभन्दा इम्पोर्टेन्ट कुरा के रहेछ भने हामीले पहिला इम्प्याथी, जो मान्छे सफरहरू छ नि, मेरो स्कुल, मेरो छोरा अथवा छोरीले सुसाइड एटेम्प्ट गर्यो सानो स्ट्रेस भएर, त्यसलाई गाली गरेर तिमी यति सानो टेन्सनमा, यति तनावमा तिमीले यस्तो गर्ने भनेर जुन भन्न थाल्यौ भने ऊ झन् उसलाई चाहिँ दुखी हुन्छ. तर उसले गर्ने बाध्यता जुन किन भयो त, उसको मनोविज्ञान किन त्यस्तो कमजोर भयो, त्यो मनोविज्ञानमा आफूलाई पनि राखेर सोध्नु पर्यो, त्यो किसिमको भावना हुनु पर्यो. र दोस्रो कुरा चाहिँ ती व्यक्तिबाट उहाँको मनका फिलिङहरू सुन्नु पर्यो कि, सुन्ने मान्छे हुँदैन,
1: महत्वपूर्ण कुरा सुनिदिनु पर्यो,
0: सुनिदिनु पर्यो लिसनिङ,
1: अनि त्यो सुन्ने वातावरण तयार गर्दिनु,
0: वातावरण तयार गर्नु पर्यो
1: होइन। कहिले काहीँ त कस्तो हुने रहेछ भने नि डाक्टर, अब छोराछोरीहरूले चाहिँ केही भन्न अभिव्यक्त गर्न चाहिरहेछ तर बाबुआमाले त्यो अभिव्यक्त गर्ने अपर्च्युनिटी नै नदिने,
0: उसको भावना
1: भावनै नबुझ्ने, यो पनि समस्या हुन्छ भएन। त्यसैले चाहिँ घरमा यस्तो खालको एउटा वातावरण बनाऊ कि कसैलाई पनि तनाव आउने खालको परिस्थिति सिर्जना हुँदाखेरि सेयरिङ गर्न सक्ने,
0: सेयरिङ
1: छलफल गर्न सक्ने, त्यसको चाहिँ सामूहिक रूपमा चाहिँ त्यसको समाधान लिन सक्ने खालको वातावरण पनि बनाउनु
0: भएर उसलाई मोरल बुस्ट अप,
1: अनि मोरल बुस्ट अप
0: के गर्दाखेरि उसलाई चाहिँ आत्मविश्वास जोगाउन सक्छ,
1: जोगाउन सक्छ
0: त्यो समस्या समाधानको लागि
1: बुस्ट गरिदियो भने होइन।
0: एक्जाम त छोराछोरीले दिनु होला, त्यो एक्जाम दिने वातावरण बनाउनलाई चाहिँ हामीले कसरी बुस्ट गर्ने, न कि तिमी यदि नम्बर ल्याएन यदि भएन भने तिमी चाहिँ खत्तम हुने भयो, म तिमीलाई यहाँ कहीँ यस्तो गर्दिनँ भन्यो भने झन्
1: झन् झन् पीडा हुन्छ।
0: त्यसैले त्यो फिलिङहरू सबैले एकले अर्कालाई बुझेर हामीले उसलाई आत्मविश्वास बढाउने अनि सकिएको हेल्प गर्ने, सुनिदिने, अनि सकिन्छ भने उसलाई आफ्नो तर्फबाट गर्न सकिने सहयोगहरू आफ्नो लेभलले गर्न सकिन्छ भने, कसैको आर्थिक समस्या भयो अथवा कसैको कुनै पारिवारिक कन्फ्लिक्ट होला त्यसमा एउटा सकारात्मक विचारले उहाँहरूसँग चाहिँ एउटा सहभागी भइदियो भने धेरै जसो तनावका व्यवस्थापनहरू चाहिँ
1: परिवारमै
0: परिवारले पनि यसले पनि गर्न सकेन भन्ने कुरा जुन
1: हो, अब यसले गर्न सकेन भने अब अहिले हामीले प्रोफेसनल्सहरूको हेल्प भनौँ न,
0: एक्ज्याक्टली
1: त्यो प्रोफेसनल्सहरूको हेल्प पनि लिनु जरुरी,
0: एक्ज्याक्टली हो।
1: तर अब परिवार पछाडि हाम्रो चाहिँ समुदाय पनि हुन्छ कि, समुदायको पनि त रोल हुन सक्छ,
0: कति इम्पोर्टेन्ट
1: छ। अब यो के गर्यो भने चाहिँ हामीले एउटा स्ट्रेसलेस कम्युनिटी डेभलप गर्न सक्छौँ भन्ने लाग्छ
0: मलाई। कस्तो लाग्छ भन्दाखेरि अब मान्छे विभिन्न किसिमको हुन्छ होइन, तर जोसँग सेयरिङ गर्दाखेरि आफूलाई विश्वास छ उहाँले सुन्नुहुन्छ, सक्यो भने सहयोग गर्नुहुन्छ, नभए कमसे कम सुनिदिनुहुन्छ,
1: सुनिदिनुहुन्छ।
0: तर उहाँले चाहिँ खालि हामीलाई सहानुभूति मात्र दिने होइन कि उहाँले सक्यो भने सहयोग गर्नुहुन्छ भन्ने आफ्नो इमोसनलाई सेयर गर्ने पनि हुनु पर्यो। र अर्को इम्पोर्टेन्ट चाहिँ प्रोफेसनल हेल्पको कुरा हुन, हामीले प्रोफेसनल हेल्प भनेको जो कोही हुनसक्छ कि,
1: एक्ज्याक्टली
0: साथीभाइ हुनसक्छ होइन, कोही आफ्नो टिचर हुनसक्छ, कुनै अरू फ्यामिलीको रिलेटिभहरू हुनसक्छ, त्यो सँगसँगै आजभोलि त धेरै मनोचिकित्सा मनोविदहरू काउन्सिलरहरू पनि हुन्छ नि, त्यहाँ जाने भनेको मलाई मानसिक रोग भएर जाने होइन नि, इम्पोर्टेन्ट कुरा कि,
1: महत्वपूर्ण,
0: मेरो मनोस्वास्थ्यलाई मेरो मानसिक स्वास्थ्यमा अलिकति मलाई तनाव सृजना भयो, यो तनाव वहन गर्नलाई तरिकाहरू छ कि, रिल्याक्सेसन टेक्निकहरू छ, वैज्ञानिक रूपमा प्रुभ्ड रिल्याक्सेसन टेक्निक छ, योगा छ, मेडिटेसन छ, अनि औषधि पनि छ चाहियो भने, तर विज्ञको सल्लाहमा त्यो चिजको पछि गइयो भने त्यो तनावले जुन एउटा कन्सिक्वेन्स भनौँ न त्यसले उत्पन्न गर्ने जुन किसिमको एउटा चाहिँ फिजिकल हेल्थ कम्प्लिकेसन, साइकोलोजिकल कम्प्लिकेसनलाई चाहिँ रोकथाम गर्न मद्दत गर्छ।
1: जस्तो डाक्टर साहब अहिले मैले मतलब चर्चामा आइराखेको जस्तो मसाज छ होइन, रिल्याक्सेसनहरू,
0: म्युजिक थेरापी,
1: म्युजिक थेरापी हुनसक्छ, आयुर्वेदको पनि थुप्रै यो चाहिँ तरिकाहरू हुने रहेछ सर, अब त्यो शिरोधारिया भनेर शिरोधारा भनेर
0: आयुर्वेदिक
1: तेलमा लगाइदिने होइन, धारा चाहिँ लगाइदिने, यस्तो यस्तो चिजहरू पनि अहिले बजारमा
0: एब्सोल्युटली
1: त्यो बढेर गएको छ होइन, मतलब आइरहेको छ। त्यसैले अघि सरले एउटा महत्वपूर्ण कुरा के उठाउनु भयो भन्दाखेरि चाहिँ प्रोफेसनल हेल्प भनेको चाहिँ हाम्रो चाहिँ डक्टर नै आउने भन्ने कुरा मात्रै
0: होइन,
1: त्यहाँ चाहिँ हामीभन्दा अगुवा जान्ने र हामीलाई सहयोग गर्न सक्ने खालको समुदाय जोसुकै मान्छे पनि हाम्रो चाहिँ सहयोग उसले दिन सक्छ हामीलाई होइन, त्यो कुरा हामीले पहिचान गर्नु पर्यो र उसँग सहयोग लिनु पर्यो। र त्यो सँगसँगै अब चाहिँ मनोविमर्श अथवा मनोपरामर्श अथवा चिकित्सकले चाहिँ तनाव व्यवस्थापनमा के हिसाबले सहयोग गर्न सक्छ,
0: स्पेसली मनोविमर्श मनोचिकित्सकले त अघि मैले भनेको रिल्याक्सेसन, काउन्सिलिङ, साइकोथेरापी भन्छ कि, डिफ्रेन्ट टर्म्सहरू छ नि, त्यसमा चाहिँ बिना मेडिसिन त्यो रिल्याक्सेसन टेक्निकहरूको बारेमा उहाँहरूलाई जानकारी गराउन सकिन्छ, जुन चिज अपनायो भने चाहिँ त्यो स्ट्रेस घटेर जान्छ, अथवा कोही कोहीलाई धेरै नै तनावबाट उत्पन्न भएको साइकोलोजिकल लक्षणहरू, मन आत्तिने, डराउने अथवा निद्रा नलाग्ने, भोक नलाग्नेलाई केही दिनको औषधिले पनि क्विकली चाँडै रिकभर गर्न मद्दत गर्छ,
1: क्विक फिक्स गर्नलाई हुन्छ। त्यस पछाडि रेगुलर काउन्सिलिङ गर्यो भने,
0: काउन्सिलिङ
1: रेगुलर चाहिँ मतलब इन्टरेक्सनहरू गर्यो भने यसलाई चाहिँ,
0: मलाई त के लाग्छ भने साँच्चै तनाव मात्र कुरा हो भने जीवन लाइफ स्टाइलमा अघि भनेको हेल्दी लाइफ स्टाइलहरूलाई सदुपयोग गर्न सक्यौँ भने धेरै जसो तनावहरूलाई हामीले चाहिँ ऊ गर्न सक्छौँ जस्तो लाग्छ मलाई, समाधानमा लान
1: सक्छौँ। डाक्टर साहब, अब यसको अब हामी अहिले छलफलको अन्त्यमा चाहिँ के लाग्छ भने तनावका थुप्रै जटिलताहरू देखिन्छन् होइन। तनाव रेगुलर रूपमा तनाव भइराख्यो भने अहिले हामीले एउटा चाहिँ अध्ययन पनि गरिरहेछौँ जसको चाहिँ यौन दुर्बलता छ नि, यौन दुर्बलता भएका मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको तनाव भेटियो। यसको सम्बन्धको बारेमा अलिकति
0: हो, यो दुवै चिज यहाँ यो बाइलेट्रल ऊ छ कि बाई डिरेक्सनल भन्छ। यौन दुर्बलता हुनु एउटा तनाव हुन्छ, तनाव भयो भने यौन दुर्बलता,
1: यौन दुर्बलता
0: यो बाई डिरेक्सनल
1: मतलब त्यो दुइटै एकले अर्कालाई सहयोग गरिरहेको छ। त्यसैले
0: यौन दुर्बलताको कारण त धेरै हुन सक्छ नि त होइन। यसको मेडिकल कारण हुन सक्छ, साइकोलोजिकल कारण हुन सक्छ, र मान्छेको आफ्नै एउटा स्वभावले पनि हुन सक्छ, अथवा यी विभिन्न किसिमको तनावले
1: गाजिएको हुन सक्छ। तर नेपालको एउटा सन्दर्भमा चाहिँ हामीले अधिकांश ठाउँमा के देखियो भन्दाखेरि चाहिँ जो मान्छेलाई स्ट्रेस छ, एन्जाइटी अथवा डिप्रेसनकै अवस्थामा छ, त्यो मान्छेहरूको चाहिँ अधिकांश मान्छेहरूको चाहिँ उनीहरूको चाहिँ यौन जीवन पनि बिग्रेको देखियो।
0: कारण किन भन्दाखेरि त्यो बेलामा चाहना नै कम हुन्छ, डिजायरै कम हुन्छ, किन मनोविज्ञानै कमजोर छ नि त। डिजायरै कम भएपछि त्यसले दुर्बलता भन्नु भएन कि, ज्वरो आयो कुनै कारणले ज्वरो आयो, सबै ज्वरोलाई एन्टिबायोटिक नै चलाउनु पर्छ भन्ने छैन, डिपेन्ड्स के कारण हो, बिना औषधि पनि ठिक हुँदैन। त्यसैले दुर्बलता हुनु भनेको भोक नलाग्नु भनेको अथवा निद्रा नलाग्नु भनेको रोग ठुलो होइन, पहिलो बुझाइ के
1: हो, पहिलो बुझाइ नै के हुनु पर्यो भन्दा चाहिँ त्यहाँ चाहिँ कुनै त्यस्तो ठुलो समस्या छैन, यसको समाधान भनेको मैले व्यक्तिगत रूपमा पनि खोज्न सक्छु, परिवारले पनि मलाई सहयोग गर्न सक्छ भन्ने,
0: र यी फेरि स्ट्रेस हो भने त झन् प्रब्लमै भएन।
1: त्यसैले
0: त्यो त निर्मूल भइहाल्छ।
1: त्यसैले श्रोता दर्शक साथीहरूलाई हामी के अनुरोध गरौँ भन्दाखेरि चाहिँ अधिकांश साथीहरू जसले सुनिराख्नु भएको छ उहाँहरूको यौन जीवनमा केही समस्याहरू आएको छ भने पनि यो कतै तनावको कारणले त होइन भन्ने पनि हामीले लिनु पर्यो, र यो तनावको व्यवस्थापन गर्न सकियो भने हाम्रो यौन जीवनलाई पनि हामी खुसी बनाउन सक्छौँ, सुखी बनाउन सक्छौँ। र यौन जीवन भन्ने बित्तिकै त्यहाँ चाहिँ जोडीको कुरा आउँछ, लाग्छ अब होइन, दुईजनाको बीचको सन्तुष्टिको कुरा आउँछ। सन्तुष्टि र आनन्द भनेको चाहिँ हाम्रो जीवनको महत्वपूर्ण लक्ष्य हो, हामी सबैले सन्तुष्टि र आनन्द प्राप्तिकै लागि सबै चिजहरू गरिरहेछौँ, हामी जागिर खाइरहेछौँ, धपडी गरिरहेछौँ। तनाव पनि हामीले वास्तवमा के छ भने त्यसको चाहिँ अल्टिमेट एम चाहिँ तनाव लिने भनेको एउटा राम्रो जीवनलाई
0: सक्सेसतिर
1: लानलाई। सक्सेस केसँग जोडिएको छ भन्दा चाहिँ सक्सेस भइयो भने एकदम आनन्दपूर्ण जीवन बिताउन सकिन्छ भनेर, त्यसैले यो सबै जोडिएको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने सन्देशसहित हामी आजलाई छुट्ट्यौं। तर यहाँ थुप्रै कुराहरू चाहिँ गर्न बाँकी छ, तर हामीलाई समयले दिएन, र हामी सिरिजमा अब यहाँहरूलाई हामीले एन्जाइटीको कुरा गरेका छौँ, डिप्रेसनको कुरा गरेका छौँ, योसँग अरू थुप्रै कुरा जोडिएको छ, नन कम्युनिकेबल डिजिज अहिले हामीले यति गाँजेको छ, प्रेसरको कुरा अघि पनि गऱ्यौँ, डायबिटिजको कुरा गऱ्यौँ, अनि यी सबै चिजहरूसँग यो मानसिक स्वास्थ्य पनि मनोस्वास्थ्य पनि जोडिएको छ।
0: यसैमा एउटा सन्दर्भ छ, अब तनाव भनेको नेचुरल चिज है, प्राकृतिक चिज हो। जस्तो निद्रा चाहिँ बायोलोजिकल निड हो, भोक बायोलोजिकल निड हो, यौन चाहना बायोलोजिकल निड हो, सबै चिज बायोलोजिकल निड होइन। त्यसैले तनाव पनि यो चिज बायोलोजिकल निडहरूसँग चाहिँ जोडिन सक्छ,
1: जोडिन्छ।
0: तर तनावको कारणको पहिचान गरौँ, त्यसलाई समाधानतिर लागौं, सबै यो अहिलेको बायोलोजिकल निड सबै चाहिँ ठिक ठाउँमा हुन्छ। त्यसैले प्राकृतिक चिज भएको हुनाले एउटा यो स्ट्रेस सकारात्मक पर्फर्मेन्सको हिसाबले तनावले लिएर वहन गर्यो भने हाम्रो जीवन सफलतिर जान्छ।
1: एकदमै अब यही महत्वपूर्ण सन्देशका साथ आजको हाम्रो छलफललाई हामी यहीँ टुङ्ग्याउँछौँ, र फेरि आउँदा दिनहरूमा प्राध्यापक डाक्टर सरोज ओझासँग हामी कुरानी गरिहाल्छौँ। आजको यो श्रृङ्खलामा यहाँको समय र यहाँको महत्वपूर्ण विचारको लागि हामी यहाँहरूलाई हार्दिक आभार व्यक्त
0: गर्छौँ,
1: र हामी सबै यो अहिलेको श्रृङ्खलाबाट बिदा हुन्छौँ। नमस्कार।
2: खुलदुली.com म डाक्टर खेम कार्कीको साथ Okay. खुलदुली.com म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
3: सिकल सेल रोगको एक जानकारी.
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो. यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ. यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ. सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ. सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन. यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ. सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ. यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ. तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ. यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्.
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती पेट हात खुट्टा ढाडमा अचानक र कड़ा खालको दुखाइ हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने.
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्. सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो. प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ.
4: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन.
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने.
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही.
3: स्वास्थ्यमा बुटवल
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि मितिका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब.
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल.

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: फागुन देखि वैशाख सम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले त। घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डेंगू से बची की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बची खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
12: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
17: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
16: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
18: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9472812882 र 9847024870
19: भुटुल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटुल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका
20: किन झोक्राउनु भन्छ काका
21: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
20: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
21: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
22: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबर फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21 757 र 98472 96 228।
0: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्ष देखि आईटी र व्यवस्थापन शिक्षा में अब्बल साबित हुँदै आएको यस क्षेत्र को पहिलो आईटी कलेज में बीसीए बीसीएस आईटी बीबीए में सीमित सीटहरूको लागि नया भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिंग बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारी को लागि क्रिम्सन कलेज अफ टेक्नोलॉजी सीसीटी कलेज बुटवल 11 देवी नगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
4: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिन्छ मर्निङ वाक।
3: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745।
23: साउजी क्युआर भयो है?
24: ए बगनुस् त, मेसेज आएको छैन।
25: घरी एसएमएस आएन।

0: सुख शांति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: काशीराम चापागाईजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, विगतका नकारात्मक स्मृतिले निकै पिरोल्ने र पछुतोपन हुँदा ध्यानमा जानलाई कठिनाई परिरहेको छ, यस भावबाट कसरी मुक्त हुन सकिन्छ र कसरी ध्यानमा जान सकिन्छ? सुन्दर प्रश्न। विगतका स्मृतिहरूले ध्यानमा जान बाधा पुर्याइरहेका छन्। स्मृतिहरूमा राम्रा स्मृतिले त बाधा पुर्याउँदैनन्, सामान्यतया नराम्रा सम्झनाहरू, नराम्रा घटनाहरूको यादले ध्यानमा जान बाधा पुर्याउँछन्। किन पुर्याउँछन् भने आँखा खोलेर हेर्दाखेरि त अरू विषय पनि बाहिर देखिन्छ, अनि बाहिरको विषयले हाम्रो मनलाई खिचेर लैजान्छ। कहिले मन उता, कहिले उता उता हुन्छ, अनि त्यो स्मृतितिर त्यति ध्यान जान पाउँदैन। त्यसकारण सजिलो हुन्छ, त्यो स्मृतिबाट एकछिन मुक्त भएको हो कि जस्तो लाग्छ, याद आउँदैन विगतका घटनाहरू, दुःखदायी घटनाको पनि सम्झना आउँदैन जब बाहिर अरू विषयहरू देखिन्छ। तर जब आँखा बन्द गरेर बसिन्छ, बन्द गरेपछि बाहिर हेर्ने विषय त भएनन्, हाम्रो मनलाई तान्ने खिच्ने कुनै चिज बाहिर छैन, त्यो बेलामा हाम्रो मनलाई हाम्रा स्मृतिहरूले खिच्न थाल्छन्। त्यसमध्ये जस्तो स्मृति, जुन सम्झना बढी गाढा छ, जसले भित्र धक्का दिएको थियो, मन मस्तिष्कलाई अलिक कडा धक्का दिएको थियो, त्यस्ता स्मृतिहरू सतहमै हुन्छन् र पहिला त्यही स्मृतिहरू आउन थाल्छ, त्यही सम्झना आउँछ, अनि ध्यान गर्यो कि त्यही सम्झ्यो, आँखा बन्द गर्यो कि त्यही विषय सम्झना आउँछ र दिगदार लाग्छ, के गर्ने होला, यो त समस्यै भयो जस्तो लाग्छ, अनि ध्यान गर्न मन लाग्दैन। अब ध्यान गर्यो कि त्यही नराम्रो सम्झना आउँछ, अनि के ध्यान गर्नु नि, जहाँ ध्यान लगाउन खोजेको लाग्दैन। ल, एकैछिन भगवानमा ध्यान लगाऊ भन्यो, भगवान सम्झ्यो, भगवान सम्झदा सम्झदै मन चाहिँ कतिखेर ती पुग्यो थाहै छैन, त्यही नराम्रो घटनामा मन पुगिसकेका हुन्छ। एकछिन आउँदै जाँदै गरेको श्वासमा ध्यान लगाउन त भनेर श्वासलाई हेर्न थाल्यो, श्वास हेर्दा हेर्दै कतिखेर मन उछिटिएर त्यही पुग्छ पुग्छ, मनले चाहिँ त्यही कुरा याद गरिरहेका हुन्छ। त्यसपछि मानिस आतिन्छ, बरु ध्यान नगरेकै राम्रो, कमसेकम ध्यान नगर्दाखेरि त्यो दुःखदायी घटना त याद आएको छैन नि, अरू अरू कुराहरू देखिन्छ, रमाइलो हुन्छ बरु, तर ध्यान गर्दा त झन कठिन भयो जस्तो लाग्छ, यो समस्या हो। अब यसको समाधान के गर्ने त, यस्तो अवस्थामा के गर्ने? यस्तो अवस्थामा सिधा ध्यानमा बस्नु हुँदैन, ध्यान गर्नुभन्दा पहिला ध्यानका लागि बनेका विधिहरू हुन्छन्, त्यो विधि प्रयोग गर्नुपर्छ। त्यसैको लागि त विधि बन्या हो नि, त्यही मन जाला, त्यही पहिलेकै स्मृतिहरूमा गएर मन अल्झेला भनेर नै ध्यानका विधिहरूको निर्माण गरिएको हो। विधिहरूमा शरीरलाई चलाउने विधि हुन्छ, श्वासलाई चलाउने विधि हुन्छ, मनलाई चलाउने पनि विधि हुन्छ। हामी शरीरबाटै प्रारम्भ गर्छौं, पहिला शरीरको ऊर्जा जगाउँछौं, शारीरिक व्यायाम, योगहरू इत्यादि केही न केही हुन्छ जसले शरीरको ऊर्जालाई क्रियाशील गराइदिन्छ, शरीरका ब्लकेजहरू, जामहरू सबै खुल्दछन्, शरीरमा ऊर्जा सरर प्रवाह हुन्छ। त्यसपछि श्वास, श्वासको क्रिया गर्नुपर्छ, प्राणायामका विधिहरू छन्, खुब मजाले प्राणायाम गर्ने, प्राणायामका धेरै प्रकारका विधि हुन्छन्। तीव्र गति, मध्यम गति, मन्द गति, विभिन्न प्रकारका प्राणायामलाई, प्राणायाम भनेको श्वास लिने, छोड्ने, रोक्ने तरिकाहरू, यसमा चाहिँ विभिन्न तरिकाहरू हुन्छन्। छिटो गर्ने पनि हुन्छ, विस्तार गर्ने हुन्छ, ठिक्कसँग गर्ने हुन्छ, यो मनको स्थिति हेरेर हुन्छ। शुरूआतमा गर्दाखेरि तीव्र गतिका प्राणायामहरू गर्नुपर्छ, अनि मध्यम गति हुँदै मन्द गतिमा जानुपर्छ। यी प्राणायामहरूले हामीलाई ती स्मृतिहरूबाट अलग गर्नलाई सहयोग गर्छन्। एकैछिन हामी निर्विचार भएको अनुभव गर्छौं, आफूभित्र विचारहरू खाली भएको, मन खाली भएको, एक प्रकारको शून्यताको अनुभव गर्छौ। तर यो अनुभव धेरै बेर हुँदैन, केही समय त निर्विचारको अनुभव गर्नुहुन्छ, केही समयपछि फेरि विचार चल्न थाल्छ, अनि विचार चल्न थाल्यो भने फेरि त्यही स्मृतिमा पहिलेकै ठाउँमा जाने सम्भावना रहन्छ। त्यसको लागि तेस्रो विधि प्रयोग गर्नुपर्छ, तेस्रो विधिलाई धारणा भनिन्छ। पहिला योगाभ्यास अथवा योग आसन, दोस्रो प्राणायाम, तेस्रो धारणा। यो कसरी हुन्छ भने पहिला योगाभ्यास गर्नुभयो, शरीरको ऊर्जा जगाउनुभयो, शरीरमा एक प्रकारको ताजगी आयो, शरीरले तपाईँलाई साथ दियो, अनि प्राणायाम गरेर मनलाई खाली बनाउनुभयो। एक प्रकारले भन्नुहुन्छ भने हाम्रो मनलाई यो तटस्थ अवस्थामा ल्याउनुभयो, न्यूट्रल गियरमा ल्याउनुभयो, मन तटस्थ भयो, न राम्रो विचार न नराम्रो विचार कुनै विचारै छैन, खाली भयो। त्यो खाली भएको बेलामा मात्रै मनलाई दिशा दिन सकिन्छ। मनले कुनै नराम्रो विचार याद गरिरहेको बेलामा सिधै नकारात्मक मनलाई सकारात्मक बनाउन सकिँदैन, पहिला त्यसलाई खाली बनाउनु पर्छ, प्राणायामले खाली बनाइदिन्छ। त्यसपछि धारणा चाहिँ मनलाई अब कता मोड्ने, कहाँ लैजाने त, नत्र त त्यही नराम्रोमा मन जान्छ, राम्रोतिर कसरी लैजाने भन्ने धारणाका विधिहरू हुन्छन्। ध्यानका विधिमा यो सबै सिकाइन्छ। त्यो धारणाको विधि समातेर त्यो धारणातिर गएपछि मन अब त्यो नराम्रो स्मृतिमा गएन, आँखा बन्द गरेर कहाँ जाने उसले दिशा पायो, आफ्नो दिशा भेट्टाएपछि फेरि उतै जान्छ। र धारणाले चाहिँ मनलाई लामो समय किन स्थिर गर्छ भने त्यो धारणामा धारणा मात्रै हुँदैन, त्यहाँ आनन्द हुन्छ, कुनै पनि धारणा आनन्दमुखी हुन्छ। धारणा कस्तो विधि हुनुपर्छ, पल पल सुख बढाउने विषय हुनुपर्दछ। धारणाको लागि पल पल सुख बढाउने विषय चाहिँ हुनुपर्छ, जे पाए उही, जस्तो पाए उस्तै धारणा गरेर हुँदैन। कुनै पनि धारणाले त्यो सुख उत्पन्न गर्छ कि गर्दैन त्यो ख्याल गर्नुपर्छ। त्यसरी सुख उत्पन्न गर्ने धारणामा मनलाई लगाइसकेपछि हाम्रो मन कस्तो रहेछ भने जहाँ सुख पायो त्यतै बस्दो रहेछ कि, सुख भेट्टाएपछि मन किन हिँड्थ्यो र नि, मनले पनि खोजेको सुख नै हो नि। जसरी अलिकति सुखको अनुभव भयो भने मन जतिखेर पनि त्यहीँ जान्छ, त्यही भएर त मानिसहरू नसामा फसेका छन् नि,

0: झापामा पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोल फोन नम्बर 542205

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
5: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी।
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाडको भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बच्यो भनेको छ नि। म
15: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न पितन माडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी, त्यहाँबाट त्यहाँ बहनी हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
16: आग लागि तथा डडेलोबाट जोगिउ र जोगाउ, चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आग लागिका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ। सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ। वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं। चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ। डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। कहीं कतै आगलागीका घटना भए वा वनमा डढेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मडिग्राम रूपन्देही।
17: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
18: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
19: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
18: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
20: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
19: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
21: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470

0: स्वास्थ्य घरेलु वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: बुटवल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस बुटवल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोध हक स्थानीय भू उपयोग परिषद बुटवल उपमहानगरपालिका बुटवल।
2: किन झोक्राउनु भछ काका?
3: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
2: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
3: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
4: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9842962228।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11 देवीनगर, फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
7: होइन पुर्खे बा, किन के भयो र?
8: बाह्र चौरा आइस घुमे खै एक गरेर आउनु न।
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन